भएको बताउनुभयो। उहाँले बाँदरका कारण कतिपय किसान बसाई सराई गर्ने सम्मको अवस्थामा पुगेको उल्लेख गरेका छन्। मेरो निर्वाचन क्षेत्रका एक किसानले आज फोन गरेर भन्नुभयो, बरू सड़क र विकास निर्माण ढिला होस् तर बाँदरबाट अन्न बाली जोगाइदिनु पर्यो। सांसद न्यौपानेले भन्नुभयो, यो केवल गुनासो मात्र होइन, खाद्य सुरक्षामाथिको गम्भीर संकट हो। उहाँले तनहुँसहित पहाड़ी क्षेत्रमा बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिने अवस्था सृजना भएको भन्दै सरकारले तत्काल प्रभावकारीहरू नीतिहरू ल्याउनु पर्नेमा आवश्यकता औंलाउनुभयो। सांसद न्यौपानेले शुक्ला गण्डकी नगरपालिका दुईका किसान पहल सिंह गुरूङ को सुन्तलाबारीमा गरिएको परेको उदाहरण समेत संसदमा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार गुरूङले सुन्तलाबारीमा डमी बाघ राखेपछि बाँदरको समस्या उल्लेखनीय रूपमा घटेको अनुभव सुनाउनु भएको थियो। तनहुँको विवाद नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादन तर्फ उन्मुख गराउने उद्देश्यले नगर प्रमुखसँग कृषि कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने, सानो सिंचाई पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यसहित यो कार्यक्रमहरू शुरू गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत कृषि समूह, कृषि फर्म तथा कृषि सहकारीहरूलाई उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन जनाएको छ। विवाद नगरपालिकाका नगर प्रमुख गतिराज सुवेदीले वास्तविक किसानहरूको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पुर्याउने यो कार्यक्रम ल्याइएको बताउनुभयो। नगर प्रमुख सुवेदीले भन्नुभयो, कृषकहरूलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थिति महसुस गराउने र कृषि क्षेत्रमा आकर्षण बढ़ाउने हाम्रो मुख्य लक्ष्य हो। सानो सिंचाई र प्रविधिको विकास मार्फत उत्पादन वृद्धि गरी कृषकको आय आर्जन बढ़ाउन र उनीहरूलाई व्यावसायिक बनाउन यो कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याउनेछ। नगरपालिकाले कृषि विकास अनुदान कार्यक्रम संचालन कार्यविधि 2080 दोस्रो संशोधन 2082 अनुसार प्राथमिकताका क्षेत्र निर्धारण गरी कार्यक्रम अघि बढ़ाइएको छ। प्रमुख प्रशासकीय अधिकृत शोभा खर पोखरेलका अनुसार इच्छुक कृषक समूह, फर्म तथा सहकारीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आगामी जेठ 25 गते भित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। प्राप्त प्रस्तावहरूको अध्ययन र सम्भाव्यता मूल्यांकनका आधारमा वास्तविक कृषकहरूलाई छनौट गरी अनुदान तथा अन्य प्राविधिक सहयोगहरू वितरण गरिने नगरपालिकाले जनाएको छ। यस कार्यक्रमको लागि 3 लाख रूपियाँ बजेट व्यवस्था गरिएको पोखरेलले जानकारी दिनुभयो। तनहुँको विवाद नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट उत्तम सुवेदी सभापतिमा निर्वाचित भएको

केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नवीकरण गर्दै थप 5 वर्षका लागि सम्झौता गरेको हो। ब्रिज इन्टरनेशनलका सीईओ भुवन गिरी र सन्दीप लामी छानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। अन्तर्राष्ट्रिय समाचार, गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मीडिया र प्राविधिक कम्पनीलाई ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। यससँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनिया विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। तथ्याङ्क अनुसार ओसिनियाले 22,695 र उत्तर अमेरिकाले 4,422 गाड़ी आयात गरेको छ। भारतलाई सुन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा लगानी बढ़ाइएको छ। तर भारत भने बढ़दो ऊर्जा लागत, कर्पोरेटिङ नाफामा सुस्तम वृद्धि र एआईको क्षेत्रमा विशेषता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पुँजी 49,50,000,000,000 अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पुँजी करोड 49,20,000,000,000 डलर छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। दोस्रो कुरो के छ भने शीर्ष 5 मध्ये 3 मा चीन, हङकङ र ताइवान छन्। हङकङ चीनको एक श्वेत क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्यांकन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध भए कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो। खेल समाचार, एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा हिजो भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछाएको चीनले 20 ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ्गे जुलले 30 रन बनाए। नेपालकी रिया शर्माले 2 विकेट दिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रुइकेले 2 विकेट लिए। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उभिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि आज इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा हिजो भएको समूह एकको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हराएको छ। 6 वटा टोली सहभागी प्रतियोगितामा दुवै समूहका 2 शीर्ष टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। सीएनजी आन्दोलनमा अधिकार उल्लंघन गरेको भन्दै ओली लेखक र गुरूङलाई कार्यवाही गर्न मानव अधिकार आएको सिफारिश नकुजेल ब्रेकमा रवि लामी छानेर प्रदर्शन हिंसात्मक बनाउन सुदन गुरूङको संलग्नता रहेको ठहर। निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। आर्थिक घोटालाको आशंकामा दुग्ध विकास संस्थामा सीआईबीको छापा। रोजगारी सृजना र आन्तरिक आय वृद्धिमा गण्डकी प्रदेशको जोर। बिरौटाको धरौटाको शिव पञ्चायत मन्दिरमा पुरूषोत्तम महात्मय सत्संग ज्ञानी यज्ञ शुरू। छुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनेको कानून कार्यान्वयन गर्न सरकारवालाहरूको जोड। भारत सधैं ताइवान विश्वको 5 औं ठूलो शेयर बजार बन्यो। अप्रेलमा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो र एसियाली खेलकुद छनौटमा चीन हराउँदा नेपालको विजय शुरूआत।
अगस्त हामीलाई तिन बजेसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान सात बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यति बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान छ बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com।

0: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
2: चिसापानी
3: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार्क पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गोमगोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
5: ला, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846067645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
10: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
11: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
11: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
10: पोखरा जाने बाटोतिर।
12: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9664435031।
13: शुक्ला गण्डकी FM 97.6।
14: शुक्ला गण्डकी टाइम चेक।
15: यति बेला बिहानको ठिक 6 बज्यो।
16: काया कैरन का साथमा
17: किसान पाइप प्रोडक्ट्स प्राली,
16: राष्ट्रको साथ किसान,
17: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
18: काया कैरन सुरु गरौ, मुख्य खबरका शीर्षकहरूबाट।
19: भदौ 23 मानव अधिकार उल्लङ्घन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किटान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिश। सरकारले 3 महिना भित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था।
18: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकांक केही सुधार, सार्वजनिक संस्थानको नाफा बढ्यो, लाभांश घट्यो।
19: पुस यता सात जिल्लामा फैलियो दादुरा, थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
18: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावना लिएर लगानीकर्ताहरू आशावादी।
19: र आईपीएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
20: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
21: बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
18: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय मानवाधिकार आयोगले गएको वर्ष भदौ 23 नवयुवा आन्दोलनमा मानवाधिकार उल्लंघन भएको र भोलिपल्ट भदौ 24 पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले मानवाधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही गर्न सिफारिश गरेको छ। भदौ 24 घटनामा जोड़िएका राष्ट्रोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित दुई समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। भदौ 23 घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले मानवाधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानवाधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ। मानवाधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु हरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 उपधारा 2 ग बमोजिम कार्यवाहीका लागि सिफारिश गरेको छ। उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको छ। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खन्नालाई संविधानको धारा 249(2) को ङ बमोजिम प्रक्रिया पुर्याई विभागीय कार्यवाही गर्न आएको सिफारिश छ। काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भदौ 23 बानेश्वर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि मानवाधिकार उल्लंघनमा विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले अपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानवाधिकार संरक्षण प्रति संवेदन हुन नसकेको जनाउँदै आएको भविष्यमा यस्ता विषयमा गम्भीर भई राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापति अशोक राज सिग्दललाई निर्देशन सिफारिश गरेको छ। आयोगले नवयुवा आन्दोलनको घटनापछि प्रधानमन्त्री सुशीला कार्की उहाँकै सरकारबाट गठित 23 र 24 भदौमाका घटनामा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र पूर्व गृहमन्त्री ओम प्रकाश अरियालमाथि पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणका बाट टिक्का टिप्पणी समेत भएको देखिएको जनाउँदै आयोगले सार्वजनिक शान्ति र सुव्यवस्था खलल पुग्ने काम भए नभएको तथा दुरुत्सान भए नभएको सम्बन्धमा थप अनुसन्धान गर्न सिफारिश गरेको हो। नवयुवा आन्दोलन भएका मानवीय र भौतिक क्षति लगायतका काममा संलग्नताबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि छानबिन गर्न पनि आयोगले सिफारिश गरेको छ। भदौ 24 को घटनामाका बेला ललितपुरको नक्कु कारागारमा थुनामा रहेका रासोपा सभापति लामिछाने बाहिरिएको घटनालाई लिएर आयोगले छानबिन गर्न भनेको छ। पूर्व गृहमन्त्री तथा रासोपा सांसद सुधन गुरूङले नवयुवा आन्दोलन उग्र बनाउन भूमिका खेलेको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगले जनाएको छ। मानवाधिकार आयोगको प्रतिवेदन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि महत्वपूर्ण हुन्छ। विश्व मानवाधिकार आवधिक समीक्षादेखि संयुक्त राष्ट्रसंघका मंचहरूमा आयोगको प्रतिवेदन कार्यान्वयनको प्रश्न उठ्छ। यी मंचहरूमा प्रश्न उठे नेपाल सरकारले जवाफ दिनुपर्ने हुन्छ। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था रहेको खबर आजको कान्तिपुरले लेखेको छ।
19: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 2080/18 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 2082/27 संसद विघटन भयो। आयोगले फागुन 21 निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मस्यौदा फेरि पठाउने तयारी गरेको हो। आयोगले मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय, स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन सहित 7 ऐन एकीकृत गरेर निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई अन्तिम रूप दिँदैछ। सरकारले पुरानो मस्यौदालाई आयोगमा फिर्ता पठाएर त्यसमा केही परिमार्जन आवश्यक भए त्यसलाई मिलाएर पठाउन भनेको छ। कान्तिपुरमा खबर छ।
18: चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारको नतिजा पूर्वाधार क्षेत्रमा कमजोर देखिएको छ भने सामाजिक क्षेत्रमा अपेक्षाकृत प्रगति भएको छ। अर्थमन्त्री सुणिम वाग्लेले संसद मार्फत सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा धेरै वर्ष अघि नै सम्पन्न हुनुपर्ने पूर्वाधारका कामहरू अझै सकिएका छैनन्। सड़क, पुल, भवन, सिंचाई, जलविद्युत लगायतका पूर्वाधार निर्माणमा लक्ष्य हासिल गर्न सरकार असफल भएको छ। सामाजिक क्षेत्रमा भने अघि बढ़ाएका भौतिक, नीतिगत, संस्थागत र प्रणालीगत सुधारले सुधार हुँदै गएको देखिन्छ, तर जति अपेक्षित थियो त्यो तहको भने छैन। यस्तै देशका सार्वजनिक संस्थानहरूको समग्र नाफा बढ़े पनि ती संस्थानबाट राज्यले पाउने लाभांश घटेको छ। नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। यस्तै देशभर निर्माण भएको 68,100 किलोमिटर प्रदेश र स्थानीय तह अन्तर्गतका सड़क मध्ये 71.4% कच्ची रहेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म प्रदेश र पालिका तह अन्तर्गतका 48,665 किलोमिटर सड़क कच्ची अवस्थामा छन्। तथ्याङ्क अनुसार 33,847 प्रादेशिक र 34,253 स्थानीय सड़क छन्। त्यसमा 5,096 किलोमिटर सड़क मात्रै पक्की अवस्थामा छन्। काया कैरनमा करको भार र सुधार गर्नुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही डुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
24: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
25: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
26: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
25: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
26: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
25: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
26: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
25: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
26: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
26: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
27: पूर्वमा 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकको खबर छ।
18: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ। गैराती, कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गोर्खा र धादिङको सिमानामा पर्ने आरूघाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा भएको छ। हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्दन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भोलि पनि हावाहुरी सहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकीदेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
27: नेपालको कर प्रणाली अझै जटिल र उच्च दरमा आधारित भएकाले व्यवसायी र नागरिक दुवैमा दबाव परेको छ। उनीहरूले कर दायरा फराकिलो बनाउँदै दर घटाउने, कर प्रशासन पारदर्शी र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिएका छन्। नेपालको कर प्रणाली र सुधार गर्नुपर्ने विषयबारे साथी विकास चापागाईले अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुरा गर्नु भएको छ।
2: मा सबैभन्दा उच्च भएको देशमै पर्छौँ हामी, टप 10 कन्ट्रीभित्रै पर्छौँ। विश्वको मूल्याङ्कन गर्ने भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ। गर्भदेखि च्यानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ। यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि। कल्याणकारी राज्य अवस्थामा राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ। राज्यले हरेक नागरिकका कुराहरू राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ, तर हामी कहाँ त्यो अवस्था छैन। हामी कहाँ आयकरदेखि लिएर रोड करदेखि लिएर हामीले सड़कमा तिर्ने ढाट कर, यस्ता करहरू पनि धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ। र फेरि करको इफेक्टिभ युटिलाइजेसन पनि हामीले बुझिरहेका छैनौँ। आम नागरिकहरूले कर तिरेको तिरै छ, कर के को लागि तिर्ने भन्ने क्वेसन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ। यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्। त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म। कर प्रणालीमा करका दरहरू पनि उच्च छन्। कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन, उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने, राज्यको विशेष सुविधाहरू दिने र थप लगानी गर्नको लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन। जसले कर छली गर्छ अथवा जसले बीचमा मिडिएटर भएर काम गर्छ, कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बीचमा बसेर दलाली गर्छ, त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अबको सरकारले यो चाहिँ छोड्नुपर्छ।
4: कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
2: क्रय शक्तिमा राश आउँछ कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको ढुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर भनेर जान्छ। त्यो बनाउनको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ।
4: अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
2: करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो। एउटा तपाईँ भन्नुहोस् न, इण्डियामा 1500 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमा बाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उपर गरेको छ नि। अब त्यही बोर्डर पारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर चढ्न सक्छ भने यतापट्टि उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपछि त असर त पर्यो नि होइन। यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै गएर अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पूर्ण नगरिकन आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, हरेक चोटि सुझाव दिएका छन्। त्यो सबै हाम्रो बुकमा मात्र सीमित भएका छन्। अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले, र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ। उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूले कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला। अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ।
18: अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
18: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर
7: 0152-5252-3553।
8: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बस पार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दोलोगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गोङगुबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841-16878, 9825-5773।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
13: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 98-65-22-938 र 98-028-22-938।
27: पातीको चटारो लागेको छ भोजपुरका ग्रामीण क्षेत्रमा। यति बेला बिहानदेखि साँझसम्म खेतमै किसान देखिन्छन्। खेत जोत्न, बिउ उखेल्न, रोपाई गर्न भ्याइ नभ्याइ छ। हेर्दा हेर्दै बर्खा लाग्यो, खेती गर्ने तछाड मछाड छ। स्थानीय किसान भीम प्रसाद राईले सुनाउनुभयो, मानो रोपेर मुरी उब्जाउने समय छ, नत्र जिन्दगी चलाउन गाह्रो हामी किसानलाई। पहाड़का फाँटहरू हरियालीले ढाकिन थालेका छन्। केही साता अघि बाँझै देखिने खेतहरू अहिले लाम्य बनेका छन्। आकाशबाट निरन्तर पानी पर्न थालेपछि किसानमा नयाँ उत्साह थपिएको छ। अघिल्लो वर्षमा समयमा पानी नपर्दा उत्पादन घटेको अनुभव गरेका किसान मौसमले साथ दिने अपेक्षामा छन्। अन्नपूर्ण पोस्टमा किसानलाई खेतीपातीको चटारो शीर्षकको खबर छ।
18: अब विदेशको खबर। एसियाली शेयर बजार हिजो मिश्रित देखिए पनि प्रविधि अर्थात टेक शेयरको तीव्र उछालका कारण केही बजारमा मजबूत वृद्धि देखिएको छ। लगानीकर्ताहरू अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन्। कृत्रिम बौद्धिकता एआई सम्बन्धी प्रविधि कम्पनीहरूको शेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ। मध्य पूर्वमा युद्ध रोक्ने उद्देश्यले वाशिङटन र तेहरान बीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन्। हालै युद्ध विरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि फेरि तनाव बढ़ेको छ। तेहरानले अमेरिकाले युद्ध विराम तोडेको आरोप लगाउँदै खाड़ी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कार्यवाही गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य फेरि बढ़ेको छ।
27: अब खेल खबर। राजस्थान रोयल्सले इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यू चन्द्रीगढ़मा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले 29 बलमै 97 रन बनाए। जुडेलले 21 बलमा 50 रन बनाए भने यशस्वी जयसवालले 29 र कप्तान रियान परागले 26 रन बनाए। राजस्थानले दिएको 244 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 2 बलमा 192 रन बनाउँदा अल आउट भयो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल भोलि बेलुका 5:45 न्यू चन्द्रीगढ़मा हुनेछ। पराजित हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ।
18: काया कैरनमा अब केही खबर संक्षेपमा। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बगर ईद ईदुल जुहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईदुल फित्र अर्थात रमाजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने गरिन्छ। नमाज पढिसकेपछि एक आपसमा शुभ कामना आदान प्रदान गर्ने गरिन्छ। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ।
27: नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको वायु दृष्टि संयुक्त राष्ट्र संघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नव प्रवर्तन सूचीमा छनौट भएको छ। जलवायु प्रविधि क्लाइमेट टेक क्षेत्रमा काम गर्दै आएको यो नेपाली नव प्रवर्तनलाई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग यूएनडेसाले तयार पारेको एसडीआई सोल्युशन्स बुक 2026 समावेश गरेको छ।
18: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ्दै आएको छ। पछिल्लो 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढ़ेर 30% पुगेको छ। 2065 अठारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढ़ेर 30 पुगेको खबर नागरिक दैनिकले लेखेको छ।
27: पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि जलवायु परिवर्तन थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका छन्। हिम पहिरो बढ़दो हिउँ पग्लिने क्रम खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ।
18: र पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा अब पालो उखानको
27: जत्र दौरा उत्रै खल्ती।
18: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
27: भदौ 23 मानवाधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानवाधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किचान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिश। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था।
18: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर। सामाजिक सूचकांक केही सुधार। सार्वजनिक संस्थानको नाफा बढ़्यो। लाभांश घट्यो।
27: पुस यता 7 जिल्लामा फैलियो दादुरा। थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
18: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि। अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर लगानीकर्ताहरू आशावादी।
27: र आईपीएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
18: र अन्त्यमा आजको कार्टुन नाजामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। मानवाधिकार आयोगको प्रतिवेदनमा राष्ट्रोपाका धेरै नेताहरूलाई समेत अनुसन्धान गर्न भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ठूलो घण्टी चिन्ह भएको राष्ट्रोपा कार्यालयमा नेताहरूको चहल पहल छ। दुईजना मान्छे अलिक पर उभिएका छन्। एकजनाले पत्रिकामा मानवाधिकार आयोगको प्रतिवेदन बारेको खबर पढ्दैछन् भने अर्कोले चाहिँ राष्ट्रोपा कार्यालयको चहल पहल हेरेर भन्दैछन्। सबैजना दंग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नै प्रमुख नेता ठानेर दंग, अनि नाम नआएकाहरू त झन् आफूलाई प्रधान नेता नै ठानेर दंग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल।
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460 26617 र 98161 38981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 98460 61268
11: 98560 60268।
13: प्रसन्न, होमवर्क देखाउ त।
14: हस् टिचर।
13: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
14: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
13: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
0: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपी को आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलक को व्यवस्था
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एम आई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
17: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
15: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9856956996।
18: हेप्पी एनिवर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ सात फेर,
20: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलक को व्यवस्था
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एम आई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
17: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
20: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9856656996।
21: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
22: तर महँगो होला नि
21: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
23: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
23: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
24: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0564144411 मोबाइल 9560229338 र 9808229338।
18: हेप्पी एनिवर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
18: पुराना गरगहना सँग नयाँ सात फेर
20: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ
18: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856602099।
25: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
25: सपिङका लागि भनेर दुले गौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
25: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
22: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856620630।
26: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: शुक्ला गण्डकी एफएम 97.6।
29: गुरुङलाजी, कानुन छैन भने, कानुन बनाएर भए पनि गम्भीर कुरा होइन, कानुन छैन भने, कानुन बनाएर पनि कम 6 महिनासम्म कैद वा 3,00,000 रुपियाँसम्म जरिमाना वा दुवै सजाय हुने खालको सजाय गर्नु भएर सजाय नै तोकेर उसले यति हुनुपर्छ भन्ने कुराको एउटा पठाएको अवस्था रह्यो। हेर्नुहोस्, अर्को कुरा भनेको सेना प्रमुख, प्रहरी प्रमुख, प्रहरीका अधिकारीहरूलाई चाहिँ अब उहाँहरूलाई घटुवा गर्ने, बरुवा गर्ने, विभागीय कार्यवाही गर्ने लगाएको सिफारिस आयो। अब त्योभन्दा पछिका अरू जुन नामहरू आए, ती नामहरूलाई चाहिँ के गर्यो भने छानबिन गर्नु, थप अनुसन्धान गर्नु भन्ने कुरा आउँदाखेरि अब यसलाई सरकारले गम्भीर रूपमा लाग्नुपर्छ। हेर्नुहोस्, किनभने जोसुकै व्यक्ति भए पनि कानूनको दायराभन्दा बाहिर गएर काम गर्न मिल्दैन, कानुन राज्य हो। त्यसो हुँदाखेरि यहाँ यो कुन पार्टीको कुन दलबाट आएको भन्ने कुरा हामीले आकलन गर्न सक्यौँ भने त, गर्न थाल्यौँ भने त यहाँबाट विधिको शासन कायमै हुँदैन। त्यसो हुँदाखेरि व्यक्तिको भन्दाखेरि पनि राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिस बमोजिम अब थप छानबिन गर्नुपर्ने व्यक्तिलाई थप छानबिन पनि गर्नुपर्छ, कार्यवाहीको लागि सिफारिस गरेको कार्यवाही पनि गर्नुपर्छ। यहाँ 23 गते र 24 गते दुवै घटना प्रष्ट भएर आए। मैले अघि भन्न जोड्न खोजेको के हो भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन चाहिँ निष्पक्ष छ, स्वतन्त्र छ, यसलाई हामी जनता भन्ने मिल्दैन। तर हामी जनमानसमा चाहिँ त्यस्तो भ्रम छर्न सकिन्छ, त्यो चाहिँ नगरौं भन्ने मेरो निवेदन मैले निवेदन गर्न खोजेको। राष्ट्रिय मानव अधिकार संवैधानिक निकायबाट नियुक्ति हुन्छ, त्यहाँबाट पदाधिकारी हिजोको सरकारले नियुक्ति गरेको त्यो गलत हो कि भन्ने आक्षेप नलगाउँ, किनभने उहाँहरूले त हिजो केपीले नियुक्ति गरेको उहाँलाई सिफारिस गरिदिनु पनि त कारवाहीको लागि। त्यसो हुँदाखेरि त्यो चाहिँ निष्पक्ष छ, हामी त्यहाँ नजाउँ भन्न निवेदन गर्न खोजेको मैले अघि, मैले कुरो काटियो अघि होइन। त्यसो हुँदाखेरि मैले निवेदन गरेको हाम्रो चाहिँ बानी कस्तो छ भन्नुहुन्छ भने कारवाहीमा परे भने चाहिँ दोषी देखाउने आयोगलाई, त्यो नगरौँ, त्यो गर्नुहुन्न। त्यसो हुँदाखेरि मेरो निवेदन गराए के हो भने राष्ट्रिय मानव अधिकार आयोगले जुन प्रतिवेदन दियो त्यो प्रतिवेदनमा कारवाहीको लागि सिफारिस गरेकालाई स्वतः कारवाही नै गरिदिनु पर्यो, र अब सेनाको हकमा के गर्ने, प्रहरीको हकमा के गर्ने भन्ने राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हुँदाखेरि अब मानव अधिकार उल्लङ्घनको हक कहाँसम्म भयो र के आधारमा गरे, निर्देशित भएर गरे कि स्वतन्त्र भएर गरे भन्ने कुरालाई पनि हेरिदिनु पर्ने हुन्छ, त्यो पनि हेरौँ हामीले। र त्योभन्दा पछि जो जो व्यक्तिलाई चाहिँ कारवाहीको लागि नभनिकन चाहिँ थप अनुसन्धान गरे उनीहरूलाई अनुसन्धान गर्न एउटा छुट्टै आयोग गठन गरेर अनुसन्धान गर्नुपर्छ। अनुसन्धान गर्दाखेरि चाहिँ अब सर्वोच्च अदालतको सेवानिवृत्त न्यायाधीश वा कुनै पनि निष्पक्ष स्वतन्त्र व्यक्ति जो राजनैतिक कुनै पनि धारमा राजनैतिक पूर्वाग्रहमा नलागेको, राजनैतिक चिन्तनमा नबसेर राजनैतिक एउटा फाटो नलिएको व्यक्तिको नेतृत्वमा चाहिँ हामीले छानबिन आयोग गठन गरेर चाहिँ अरू सिफारिस भएका व्यक्तिलाई पनि छानबिन गरेर अघि बढ्नुपर्छ। र यहाँ अर्को प्रश्न के आउँछ भन्नुहुन्छ भने राष्ट्रपाका र सेनाका र अन्य पदाधिकारीहरूले हिजो तत्कालीन राज्य सत्ताबाट परिवर्तन भएर आउँदाखेरि भएको दमनमा राज्य सत्ताको जिम्मेवारी र रूपान्तरण भएर आएपछिको रूपान्तरण गर्न चाहेको शक्तिको जिम्मेवारी फरक हुन्छ हेर्नुहोस् कानूनमा, र मानव अधिकारको प्रश्न एउटा आयो, कानूनको प्रश्न अर्को हुन्छ हेर्नुहोस्। त्यसो हुँदाखेरि कानूनले के गर्छ भन्नुहुन्छ भने हिजो दस वर्ष जनयुद्ध लडेर आउँदाखेरि माओवादीले गरेका हत्या हिंसा सबैलाई हामीले कानूनी दायरामा ल्यायौं, हिजो पञ्चायती कालमा भएको वर्ण शासनमा भएका हत्या कांग्रेस एमाले वामपन्थीले गरेका आन्दोलनलाई पनि हामीले राजनीतिक गठनबाट लिएर आयौं। अब हिजो त्यो 23-24 गतेको रूपान्तरण भएको आन्दोलन मान्ने कि त्यसलाई चाहिँ अब विद्रोह मान्ने
0: सुशील साहबलाई एउटा कुरा के बताउनुहोस् भने नि अहिले जसरी राष्ट्रिय स्वतन्त्रवादीका सांसदहरूदेखि लिएर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीदेखि लिएर स्वयं अनुसन्धान गर्न बनेका गौरी बहादुर कार्कीसम्म चाहिँ अनुसन्धानको सूक्ष्म अनुसन्धानको दायरामा तानिने, तर बालिन शाह जसले चाहिँ भीड़लाई भड्काउने काम गरे बन्द कोठामा बसेर उनीलाई कसरी उन्मुक्ति पाइयो, मुखदर्शक बन्ने सेनाको भूमिकामा चाहिँ किन चाहिँ मानव अधिकार बोल्न सकेमा, यसको चाहिँ के हो रहस्य?
29: यस्तो हुन्छ, मानव अधिकार उल्लङ्घन गर्ने कुरामा, मानव अधिकार भनेको चाहिँ के हो भन्नुहुन्छ भने व्यक्तिको न्यूनतम आवश्यकता मर्मलाई सम्बोधन गर्न नसकेन, मानवको न्यूनतम मर्मलाई प्रतिकार गर्ने गरी दमन गरिन्छ भने त मानव अधिकारको उल्लङ्घन हो। हेर्नुहोस् अहिले हामीले हिजो आवाज उठाउँदै गर्दाखेरि तत्कालीन अवस्थामा काठमाडौँ महानगरपालिका मेयर भनौँ अहिलेका प्रधानमन्त्री बालन शाहमाथि हामीले के आरोप लगाउँदै थियौँ भने छिटो चाहिँ दमकलमा पठाएको हो नि उहाँसँग लगाएको आरोप त, त्योदेखि बाहेक उहाँले दमन गर्नुभयो, आन्दोलनको नेतृत्व गर्नुभन्दा काहीँ पनि हामीले उल्लेख गरेका छैनौँ। त्यसो हुँदाखेरि उहाँको त्यो कार्य चाहिँ मानव अधिकारले उल्लङ्घन भएको देखेन, यसरी हेरौँ हामीले हेर्दाखेरि। मानव अधिकार भनेको के हो र आन्दोलनमा सहभागी हुनु भनेको के हो, दुईवटा फरक कुरा हो। आन्दोलनमा सहभागी हुने व्यक्ति वा आन्दोलनको समर्थन गर्ने व्यक्ति सबै चाहिँ के, यदि मानव अधिकार उल्लङ्घनमा समर्थन हुन्थ्यो भने त अहिले कति मान्छे चाहिँ सड़कमा त्यो सबै मानव अधिकार उल्लङ्घनमा आउँथ्यो नि, आएनन् नि त। त्यसो हुँदाखेरि कसले प्रत्यक्ष रूपमा मानव अधिकार उल्लङ्घन गर्ने गरी भूमिका खेल्यो त्यो चाहिँ कारवाहीको पात्रमा आयो, जसले आन्दोलनमा मात्रै सहभागी भयो र उसले रूपान्तरणको लागि मात्रै कार्य गरौ भने र उसले गरेको कार्यले कुनै पनि व्यक्तिको न्यूनतम मानव अधिकारमा असर परेको छैन भने त्यो चाहिँ मानव अधिकार उल्लङ्घन भएको मानिँदैन। त्यसो हुँदाखेरि अहिलेको प्रतिवेदनमा चाहिँ अब अहिले प्रधानमन्त्री लाई चाहिँ अब सेनालाई चाहिँ निजहरूले मानव अधिकार जस्तै एकसिङको लागि मानौ, तत्कालीन प्रधानमन्त्री केपी ओलीले चाहिँ सेनालाई बोलाएर गोली ठोक्न लगाउँदाखेरि गोली ठोकिरहेको भए मानव अधिकार उल्लङ्घन हुन्थ्यो होला त्यहाँनिर, हेर्नुहोस् त भएन नि त। त्यसकारण सेना आएन त्यहाँनिर, हामी त्यसरी हेर्नु यसलाई। त्यसकारण मानव अधिकारको उल्लङ्घन र दमन दुईटा फरक कुरा भयो। दमन गर्ने राज्य सञ्चालन गर्दाखेरि दमन गर्ने र मानव अधिकार उल्लङ्घन गर्ने, र राज्य सञ्चालन गर्दाखेरि रूपान्तरणको लागि आवाज उठाउने, र राज्य सत्ताले चाहिँ गोली चलाउन लगाउँदा पनि नचलाइकन बस्ने, त ती फरक फरक तरिकाले मानव अधिकार आयोगको प्रतिवेदनले हेर्नु यसलाई, त्यसरी हामी त्यसरी मूल्याङ्कन गर्यौँ।
0: भनेपछि अब यो प्रतिवेदन कार्यान्वयन होला त,
29: पहिला प्रतिवेदन कार्यान्वयन भएन भने त प्रतिवेदन पहिला निकालेर थन्काए जस्तो तरिकामा थन्कायो भने त प्रतिवेदन आयोग बनाउनु, प्रतिवेदन गराउनु वा मानव अधिकार आयोग गठन गर्नु वा त्यसको संवैधानिक निकायको रूपमा स्थान दिनुको कुनै औचित्य हुन्छ। सुन्दाखेरि
0: बन्छ त कसले हान्छ भने क्या,
29: विधिको शासनमा त भन्नै मिल्दैन। हामीले विधिको शासनमा त्यही भनेकै कारणले गर्दाखेरि विगत 34 वर्षदेखिबाट देश दोहन भयो, देश लुटियो, देशलाई चाहिँ तस नस बनाइयो, यहाँसम्म ल्याइयो, भ्रष्टाचारलाई संरक्षण गरियो, त्यही कारणले गर्दा अब त्यसमा हामी अहिले पनि प्रोत्साहन दिन गयौँ भने त हामी देश कहिले बनाउँछौँ, बनाउन सक्छौँ? त्यसो हुँदाखेरि हामीले आफ्नो खुट्टामा बन्छौँ र किन हाल्नु पर्यो र सिफारिस गरेका कारवाही गरेका
0: सत्र सत्र जना सांसदहरू छानबिनको दायरामा तानिएपछि त निलम्बन होला के होला भोलि चाहिँ घाटा पर्ला
29: यस्तो हुन्छ छानबिनको दायरामा आउने बित्तिकै निलम्बन हुन्छन् भन्ने कुरा त कहीँ कानुनी विधि संघ प्रक्रियामा छैन नि त उसलाई त के भन्छ भने तिनीहरूको भूमिकालाई छानबिन गर्ने भूमिका छानबिन गर्ने बित्तिकै निलम्बन हुनुपर्छ भन्ने वा उहाँलाई दोष लगाएपछि दोषी करार भएपछि वा दोष लागेपछि मात्रै
0: सोह्र डोलोमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन ओ के न आयो भने जस्तो चाहिँ जनता आँखा छारो हाल्ने जस्तै होइन यो चाहिँ
29: लगभग अन्त्यमा त्यही देख्यो देख्दाखेरि त्यहाँ पनि अब किन भन्नुहुन्छ
0: भने आयो भने जस्तो चाहिँ पुरै त्यो डम्फु पिट्या जस्तो होइन यो
29: हो म एउटा कुरा चाहिँ मलाई के अचम्म लागिरहेछ भने दुईवटा कुरा एउटा दुर्गा प्रसाईले के भन्दै हुनुहुन्थ्यो हुनुहुन्छ भने म चाहिँ आन्दोलनको बेलामा उपस्थित कसरी मानव अधिकार मैले उल्लङ्घन गर्ने भन्ने एउटा कुरा उहाँ बाहिर हेर्दै हेर्नु त्यो पनि एउटा गम्भीर प्रसङ्ग हेर्नु जो मान्छेको सम्बन्धै छैन उपस्थित छैन भन्दैछ भने
0: उनलाई देखिँदैन
29: भने उनलाई कसरी मानव अधिकारको उल्लङ्घनमा आयोगले देखो अर्को प्रश्न भनेको हाम्रो चाहिँ तत्कालीन प्रधानमन्त्री अब आन्दोलनको प्रमुख सुशीला कार्की वा ओम प्रकाश अरियाल वा गोरीबहादुर कार्की गोरीबहादुर कार्कीको हकमा त स्टेटस राखेको कारणले गर्दा उहाँले भड्काउने काम गरेको भन्ने कुरालाई
0: सुशीला कार्की र ओम प्रकाश अरियालको त उहाँ भाग्यो भाग्यो गयो गयो भन्ने चाहिँ अडियो चाहिँ एउटा घरमा बसेर मजाले बोलिरहेको सुनिरहेछ नि
29: बोलिरहेको सुनिन्छ अब त्यो अवस्थाहरूले गर्दाखेरि तर दुर्गा प्रसाईले त केले देखाएको त त्यो पनि गम्भीर प्रश्न हुन् कि मानव अधिकार आयोगले जुन प्रतिवेदन दियो अहिले त्यो प्रतिवेदनमा त्यो गम्भीर प्रश्न हामीले हेर्नुपर्छ विवेचना गर्नुपर्छ र यसमा यो आयोगको प्रतिवेदनमा मलाई अचम्म लागेको कुरा अर्को के भन्दा आयोगले चाहिँ सिफारिस गर्ने कारवाहीका लागि यति सजाय गर्ने भन्ने कुरा चाहिँ आयोगले गर्दा दलहरूले गर्ने हो हेर्नुहोस् त्यसो हुँदाखेरि आयोगको सिफारिसमा चाहिँ अब केपी ओली रमेश लेखा पृथ्वी शेर्पा गुरुङलाई चाहिँ छ महिनासम्म कैद वा दुई लाखसम्म जरिमाना वा दुई बेर सजाय हुने गरी सजाय गर्नुपर्छ भन्ने चाहिँ अब जुन आयो नि यो त अदालतको एउटा काम भयो कि यहाँनिर त्यसो भए आयोगको आयोगले कति सीमासम्म चाहिँ आफ्नो राय दिन सक्ने भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ त्यस कारण यस्ता खालका अवस्थाले हामी को व्यक्तिलाई सिफारिस गरौँ वा को व्यक्ति कारवाहीमा आयो भन्ने कुरा नहेरौँ आयोगको क्षेत्राधिकार के हो आयोगले कुन अवस्थासम्म निर्णय गर्न सक्छ भन्ने कुरालाई हामीले हेर्नुपर्ने हुन्छ त्यसो हुँदाखेरि आयोगको प्रतिवेदनमा कानून किटानी गरेर सजाय किटानी गरेर यतिसम्म सजाय गर्नुपर्छ भन्ने आउँदा

0: उहाँ हुनुहुन्थ्यो विश्लेषता कानूनका जानकार सुशील साकुरा रहनेछ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एक मात्र जीवन बीमा कम्पनी।
2: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
3: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा।
4: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
2: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0-65-63-483।
7: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
8: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
9: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
8: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
7: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
8: थप जानकारीको लागि 0-65-63-130।
7: कृषि विकास कार्यालय तनहुँ, दमौली।
10: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
11: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
12: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0-65-414-285, 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्नुहोस्।
13: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा।
14: With mission into the future of learning.

0: डायमंड मावी तालचोकको भर्ना सम्बन्धी सूचना।
1: एक्काइसौ शताब्दी सापेक्ष शिक्षण विधि र प्रविधिको प्रयोग गरी निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल एस डायमंड मावी पोखरा तालचोकमा शैक्षिक सत्र 2083-84 लागि विज्ञान, कम्प्युटर व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा 11 को भर्ना खुलेको जानकारी गराइन्छ। साथै भर्ना कार्यक्रम प्रारम्भ भएको छ।
0: पोखरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
1: कम वान्स भिजिट द डिफरेन्ट
0: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 061-563-146 98-560-6152।
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 065-70-239, मोबाइल 98-560-63-636।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9855-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-605554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। देशभर आजदेखि लगातार 4 दिनसम्म सार्वजनिक बिदा शुरू भएको छ। गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूची अनुसार आजदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू पनि बन्द रहने भएका हुन्। जेठ 14 गते आज बिहिबार इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद उल हज्जा परेकाले सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ। यस्तै जेठ 15 गते शुक्रबार गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको हो। त्यसैगरी जेठ 16 गते शनिबार र जेठ 17 गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ। यसरी बिहिबारदेखि आइतबारसम्म लगातार 4 दिन सार्वजनिक बिदा परेकाले अब सोमबार मात्र सरकारी कार्यालयहरू खुल्ने भएका छन्। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजानको पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जामी मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्ने गर्दछ। राष्ट्रिय मानवाधिकार आयोगले गत वर्ष 23 भदौको जेएनजी आन्दोलनमा मानवाधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले 23 भदौमै सदस्यीय लिली थापाको नेतृत्वमा 6 सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो। समितिले प्रतिवेदन बुझाएको 2 महिनापछि बुधबार प्रतिवेदनको सिफारिश खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ। आयोगले हिजो नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानवाधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका राष्ट्रपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानको लागि सिफारिश गरेको छ। टीओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 को धारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। मानवाधिकार आयोगले मानवाधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानव अधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ। अधिवक्ता माधव बस्नेतले दायर गरेको मुद्दामा सर्वोच्चले सिद्धान्त प्रतिपादन गरिसकेकाले उनीहरूलाई कार्यवाही र सजाय गर्न नयाँ कानून निर्माण गर्नुपर्ने देखिएको आयोगले जनाएको छ। आयोगले कानूनी प्रावधानमा सिफारिश गरेको छ जसमा बढ़ीमा 6 महिना कैद वा 3 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न भनेको छ। यी मुद्दा हेर्न अलग्गै विशेष अदालत गठन गर्न भनिएको छ। राजनैतिक नियुक्ति वा निर्वाचित हुने पदमा कम्तीमा 6 वर्षसम्मका लागि उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न आयोगको सिफारिश छ। सिफारिश बमोजिम कानून बने उनीहरू अर्को प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार हुन पाउँदैनन्। प्रशासनिक जिम्मेवारीमा कम्तीमा 3 वर्ष र विदेश भ्रमणमा जान कम्तीमा 3 वर्ष प्रतिबन्ध लगाउने कानून बनाउनु पनि आएको सिफारिश छ। गम्भीर प्रकारका मानवाधिकार उल्लंघन बाहेक अन्यका हकमा सम्बन्धित पीड़ित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानवाधिकार उल्लंघनलाई सजाय योग्य क्षमा दिन मिल्ने व्यवस्था गर्न भनिएको छ। मुद्दा परेपछि जुनसुकै सार्वजनिक पदमा रहेका भए पनि स्वतः निलम्बन हुने व्यवस्था राख्न पनि आएको सिफारिश छ। सरकारले राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण 2082 र 83 पेश गरेको छ। बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोनी भण्डारीले आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो। सभामा आर्थिक सर्वेक्षण पेश गर्दै उहाँले सन् 2026 विश्व अर्थतन्त्र 3.1% सीमित हुने अनुमान रहेको बताउनुभयो। उहाँले प्रतिकूल विश्व परिवेशका बावजूद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% वृद्धि हुने अनुमान रहेको बताउनुभयो। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औषधभन्दा न्यून रहने अर्थमन्त्री वाग्लेको भनाई छ। तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ। गणतन्त्र दिवस जिल्ला स्तरीय समितिको बुधबारको बैठकले दिवसमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख शान्ति रमन वाग्लेको अध्यक्षतामा बसेको बैठकले दिवसका अवसरमा दीपावली, विशेष सरसफाई, नागरिक स्वास्थ्य जाँच, पाठेघर, मुखको क्यान्सर परीक्षण तथा उपचार, कारले सरसफाई, मुटु सम्बन्धी स्वास्थ्य जाँच, प्रभात फेरी, फलफूल वितरण लगायत कार्यक्रम तय गरेको छ। सूर्पीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनेको कानून कार्यान्वयन गर्न सरकारवालाहरूले जोड़ दिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजना र शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा हिजो दुलीगुडामा आयोजित सूर्पीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी कानूनबारे अन्तर्क्रिया कार्यक्रम बोल्दै सहभागीले सो कुरामा जोड़ दिएका हुन्। नगर उप प्रमुख कुम्बहादुर विक राजुले नेपालमा सूर्पीजन्य पदार्थ नियन्त्रणका लागि बनाएका कानून विश्वकै उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वयन पछि फिटल हुँदा नसर्ने रोगको जोखिम बढ़दै गएको बताउनुभयो। कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन सबैको उत्तिकै सहयोग र समन्वय आवश्यक पर्ने उहाँको भनाई थियो। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले मानिसहरूमा सूर्तिजन्य पदार्थका कारण स्वास्थ्यमा पर्ने असरलाई लिएर जनचेतना गराउन पनि सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी बने कानून कडाईका साथ लागू गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेलले केही दशक अघिको तुलनामा सुधार हुँदै गए पनि यत्तिकैमा चित्त बुझाउने ठाउँ भने नभएको बताउनुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवारीले सूर्तिजन्य पदार्थको प्याकेटमा 90% चेतावनीमूलक चित्र अंकित गर्नुपर्ने, खुद्रा चुरूको बिक्री गर्न नपाइने, गर्भवती महिला तथा 18 वर्ष भन्दा मुनिका बाल बालिकालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने जानकारी दिनुभयो। उहाँले सूर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा नसर्ने रोगको जोखिम बढ़ेको उल्लेख गर्दै त्यस्ता बिरामीको उपचारमा राज्यको अरबौं रूपियाँ खर्च भइरहेकोले यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो। गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। बुधबारको बैठकमा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रस्तुत गरेको 53 बुधे सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै प्रदेशसभा सदस्यले युवा पलायन रोक्न रोजगारी सिर्जना, आन्तरिक राजस्व वृद्धि र संघीयताको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। सांसदहरूले बजेटका सिद्धान्त र प्राथमिकता सुन्नमा राम्रा भए पनि नीति कार्यक्रम र बजेट विनियोजन बीच तालमेल नहुँदा कार्यान्वयनको पाटो फितलो हुने गरेको औल्याएका छन्। छलफलमा भाग लिँदै कांग्रेस सांसद जित प्रकाश आले मगरले उत्पादन र रोजगारीलाई मुख्य लक्ष्य बनाएर निर्वाहमुखी अवस्थामा रहेका जनताको आयस्तर उकास्नुपर्ने बताउनुभयो। उहाँले तीनै तहका सरकारबीच सहकार्य र कानूनको अभावले प्रदेशसभाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै संहिताको सुदृढीकरणमा जोड़ दिनुभयो। एमाले सांसद लीलबहादुर थापा मगरले प्रशासनिक र वित्तीय संहितालाई बलियो बनाउनु पर्ने धारणा राख्दै प्रदेशको आन्तरिक राजस्व कम्तीमा 25% पुर्याउने लक्ष्यका साथ अघि बढ़न र पूँजीगत खर्च बढ़ाउन सरकारलाई सुझाव दिनुभयो। प्रतिपक्ष दलका तर्फबाट धारणा राख्दै नेकपा सांसद सुशीला सिंहखडाले बजेट केवल अंकको पुलिन्दा नभई गण्डकीका जनताको सपना पूरा गर्ने दस्तावेज हुनुपर्ने उल्लेख गर्नुभयो। महँगी, युवा पलायन र कृषि क्षेत्रको संकटलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाई थियो। उहाँले गाउँ रित्तिँदै गएको र किसानले समयमा मल बिउ नपाएको यथार्थलाई बजेटले सम्बोधन गर्नुपर्ने माग राख्दै कागजका योजना भन्दा परिणाममुखी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राप्रपा संसद दलका नेता पञ्चराम गुरूङले पोखरालाई प्राकृतिक र सांस्कृतिक शहर मात्र नभई ताल र हिमालको शहरका रूपमा ब्राण्डिङ गरी पर्यटन प्रवर्धन गर्नुपर्ने उल्लेख गर्नुभयो। कांग्रेस सांसद दिपेन्द्र बहादुर थापाले आन्तरिक आयस्रोत वृद्धिका लागि राजस्वको दायरा फराकिलो बनाउँदै चुहावट नियन्त्रण गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले पोखरास्थित गण्डकी बैरसंघको भवन भत्काइएको प्रति कड़ा आपत्ति जनाउँदै अपाङ्गता भएका नागरिकहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। बुधबार हिजो बसेको प्रदेशसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले 37 वर्ष पुरानो सामाजिक संस्थाको समर्थन भत्काउँदा त्यहाँ आश्रित नागरिकहरूको भविष्य अन्यलमा परेको बताउनुभयो। सांसद थापाले गण्डकी बैरसंघ 37 वर्षदेखि अपाङ्गता भएका नागरिकहरूको शिक्षा सशक्तिकरण र आत्मसम्मानको केन्द्र रहेको स्मरण गराउनुभयो। राज्यले गर्न नसकेको काम सो संस्थाले निरन्तर गर्दै आएको भए पनि खुलाको मापदण्डका नाममा संरचना भत्काएर नागरिकलाई विचली बनाइएको उहाँको भनाइ छ। यसैबीच पोखरा महानगरपालिकाले फिर्की खोलाको खोलाघर खाली गर्ने अभियानलाई तीव्रता दिएको छ। अभियानको चौथो दिनसम्म आइपुग्दा साना ठूला गरी 105 संरचना हटाएको महानगरले जनाएको छ। हिजो चौथो दिन वार्ड नम्बर 18 र 2 को सिमाना क्षेत्रमा रहेका 8 संरचना हटाइएको छ। त्यसैगरी वार्ड नम्बर 4 र 5 क्षेत्रमा 1 पक्की र 3 कच्ची संरचना भत्काइएको महानगरले जनाएको छ। वार्ड नम्बर 7 र 8 क्षेत्रमा 5 कम्पाउण्ड वाल र 6 स्थायी संरचना हटाइएको छ। महानगरका अनुसार चौथो दिन मात्रै 23 संरचना हटाइएका हुन्। खोला अतिक्रमण हटाउने कार्यमा 3 जेसीबी र 2 एक्सकाभेटर प्रयोग गरिएको छ। अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल तथा प्राविधिक कर्मचारीहरू खटिएका छन्। महानगरपालिकाले फिर्की खोलाको खोलाघर खाली भएपछि उक्त क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सारेको छ। योजना अनुसार खोला किनार क्षेत्रमा साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्धन तथा आधुनिक लाइटिङ व्यवस्था सहित सुरक्षित र व्यवस्थित करिडोर निर्माण गरिनेछ। अखिल नेपाल ट्रेड युनियन महासंघ, जीवन नेपाल ट्रेड युनियन कांग्रेस, सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, हिमाली सांस्कृतिक परिवार तथा सहारा क्लब पोखरा लगायतका संघ संस्थाले पृथ्वीचोक स्थित सरकारी जग्गामा रहेका आफ्ना भवन तथा संरचना खाली गर्न थालेका छन्। पृथ्वीचोकको हङकङ बजार अगाडिको क्षेत्रमा रहेका भवन तथा संरचनाबाट सामान सार्ने र आफै भवन भत्काउने काम गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गा विभिन्न संघ संस्था तथा व्यक्तिहरूले लामो समयदेखि भोगचलन गर्दै आएका थिए। पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न 35 दिने सूचना जारी गरेको थियो। पुनः 15 दिनको म्याद थप गरिएको छ। तनहुँको शुक्ला गण्डकी 5 झरौटामा रहेको शिव पञ्चायन मन्दिरमा पुरूषोत्तम महात्मा सत्संग ज्ञान यज्ञ शुरू भएको छ। मन्दिर संरक्षण समितिले आयोजना गरेको सत्संग ज्ञान महागेको हिजो पण्डित ठाकुर प्रसाद शास्त्रीले उद्घाटन गर्नुभयो। सत्संग जेठ 17 गतेसम्म चल्नेछ। ज्ञान यज्ञमा आचार्य पूज्य श्रीराम पौडेल प्रमुख वाचक रूपमा हुनुहुन्छ। जेठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्म्य श्रवण गरी यथाशक्ति दान गरेमा यस लोकमा भोग र परलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको छ। समितिका अध्यक्ष केशव राज अधिकारीले सत्संगमा सहभागी भई सत्मार्गमा डोराई जीवन सार्थक तुल्याउन हुन सबैलाई अनुरोध गर्नुभयो। समितिका उपाध्यक्ष धर्मराज पौडेलले 17 गतेसम्म रूद्राभिषेक, बेलपत्र अर्पण तथा प्रवचन र साँझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको जानकारी दिनुभयो। समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नम्बर 5 अध्यक्ष दीर्घबहादुर थापा, विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति अध्यक्ष नारायण प्रसाद घिमिरे, सहसचिव निर्जला अर्या लगायतले बोल्नु भएको थियो। तनहु क्षेत्र 2 प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले बाँदर आतंकका कारण किसानले भोगिरहेको समस्यालाई संसदमा उठाउँदै वैज्ञानिक व्यवस्थापन नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ। हिजो प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद नेउपानेले किसानहरू बाँदरबाट अन्नबाली जोगाउन दिनभर खेतमा कुरूवा बस्न बाध्य भएको बताउनुभयो। उहाँले बाँदरका कारण कतिपय किसान बसाईसराई गर्नेसम्मको अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ। मेरो निर्वाचन क्षेत्रकै किसानले आज फोन गरेर भन्नुभयो, बरू सड़क र विकास निर्माण ढिला होस् तर बाँदरबाट अन्नबाली जोगाइदिनु पर्यो। सांसद नेपानेले भन्नुभयो, यो केवल गुनासो मात्र होइन, खाद्य सुरक्षामाथिको गम्भीर संकट हो। उहाँले तनहुसहित पहाड़ी क्षेत्रमा बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिने अवस्था सिर्जना भएको भन्दै सरकारले तत्काल प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता ल्याउनुभयो। सांसद नेपानेले शुक्ला गण्डकी नगरपालिका 2 किसान पहल सिंह गुरूङको सुन्तलाबारीमा गरिएको प्रयोगको उदाहरण समेत संसदमा प्रस्तुत गर्नुभयो। उहाँको अनुसार गुरूङले सुन्तलाबारीमा डमी बाघ राखेपछि बाँदरको समस्या उल्लेखनीय रूपमा घटेको अनुभव सुनाउनु भएको थियो। भीमात नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउने उद्देश्यसहित नगर प्रमुखसँग कृषक कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता बढ़ाउने, साना सिंचाई पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यसहित यो कार्यक्रम शुरू गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीलाई उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ। विभाग नगरपालिकाका नगर प्रमुख ददिरा सुवेदीले वास्तविक कृषकको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पुर्याउने यो कार्यक्रम ल्याइएको बताउनुभयो। नगर प्रमुख सुवेदीले भन्नुभयो, कृषकलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थिति महसुस गराउने र कृषि क्षेत्रमा आकर्षण बढ़ाउने हाम्रो मुख्य लक्ष्य हो। साना सिंचाई र प्रविधिको विकास मार्फत उत्पादन वृद्धि गरी कृषकको आयोजन बढ़ाउन र उनीहरूलाई व्यावसायिक बनाउन यो कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याउनेछ। भीमात नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट उत्तम सुवेदी सभापतिमा निर्वाचित हुनुभयो। उपसभापतिमा विमला भण्डारी, सचिवमा अमृत थापा तथा कोषाध्यक्षमा बबिता विकल चयन हुनुभयो। सदस्यहरूमा बलराम गैरी, सुकुमाया गोतामे, चन्द्रबहादुर सार्की, रिमबहादुर थापा, झपट विश्वकर्मा, देवका पोखरेल, विष्णु शर्मा लम्साल र लुल चन्द्र सिगदेल रहनु भएको छ। अन्तर्राष्ट्रिय समाचार। एसियाली शेयर बजार हिजो मिश्रित देखिए पनि प्रविधि टेक शेयरको तीव्र उछालका कारण केही बजारमा मजबूत वृद्धि देखिएको छ। लगानीकर्ताहरू संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन्। कृत्रिम बौद्धिकता एआई सम्बन्धी प्रविधि कम्पनीहरूको शेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ। मध्यपूर्वमा युद्ध रोक्ने उद्देश्यले वाशिङटन र तेहरान बीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन्। खेल समाचार। राजस्थान रोयल्सले इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यू चण्डीगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले 29 बलमै 97 रन बनाएको जनाइएको छ। ध्रुव जुरेलले 21 बलमा 50 रन बनाए भने एसएनसी जयसवालले 29 र कप्तान रियान परागले 26 रन बनाएको जनाइएको छ। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आएका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
9: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बैसी माग, नदीपुर। फोन 061577718, 98463 32836, 98562209।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
16: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 98560055770।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब।
19: मोबाइल 98563943952 र 98066।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
10: It's New Galaxy Time।
11: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
10: संस्थाका विशेषताहरू:
11: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
10: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
11: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
10: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
11: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
10: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
11: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: विस्तृत जानकारीका लागि
11: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
10: नदीपुर पोखरा।
11: फोन 0615702110 र 5853077।
12: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेन्स सिन्स 1994।
13: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
14: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
13: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने।
14: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
15: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
16: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
17: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक। धन्यवाद साकिना, यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
18: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
18: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
19: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
20: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98416356।
21: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184, 98562210 र 98562345।
22: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
23: ल पत्तै छैन है तिमलाई?
22: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
24: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
22: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0765414142, मोबाइल 98560231128 र 98462014726।
25: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
26: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
27: सम्पर्क 0564142121, मोबाइल 98565391।
26: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
28: Yamaha.

0: तपाईको आजको राशिफल
1: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
4: नमस्कार, कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रस्ताव हुने कार्यक्रमको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मितिदेखि 4/83 साल जेठ महिनाको 14 गते बिहिबार सम्म 2026 मे 28 तारीक सकसम्म 1948 नेपाल सम्म 11/46 सूर्यदेव बिहान 5:10 भयो भने सूर्यास्त साँझ 6:54 आज अधिक ज्येष्ठ शुक्ल पक्षको द्वादश तिथि, आज बकर ईद र विश्व महिला स्वास्थ्य दिवस। कार्यक्रम शुरू गरौं। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रधुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्तगीत संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी सम्म, 6:00-6:36 कार्यक्रम, 6:30-7:00 नेपाली भयो, 7:25 शुक्ला गण्डकी सम्म, 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँले सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:00-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10:00 घाम बेसीको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:00-12:00 अहिले शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 गीत संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 लोक संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 लोकप्रिय गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोकसभारी, 6:00-6:30 नेपाल धर्म, 6:30-7:00 भाषा भाषी गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 कुमार भाषाको कार्यक्रम, 8:45-9:00 दिवसीय नेपाली सेवाको साँझ पख, 9:00-10:00 मिल्ने गीत संगीतहरू, 10:00-11:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज कामको सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो थियो दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात दुनिया पारोलाई तपाईँको राशिफलको राशिफल शुरूआत गरौं। मेष राशिफलबाट, मेष राशिमा माग्छ चुचे चोला लिलुले लुवा विभिन्न सहयोग तथा उपहार उपहारहरू प्राप्त हुने समय छ। आयर्जन र मनज्ञ आय आर्जना पनि मनज्ञ हुनेछ भने तर शोकले खर्च पर्ने बढाउन सक्छ। तापनि कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथ उत्साह जगाउनेछ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमयमा मन रमाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मान सम्मान प्राप्त हुनेछ। वृष राशिमा स्रोत साधन जुट्नले केही खर्च र दौड़धुपहरू गर्नुपर्ला। पछिका लागि लगानी गर्नुपर्ने समय छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ भने व्यर्थ विवादले शुभचिन्तकहरू टरिन सक्छन्। आफ्नै व्यवहार प्रति पछुतो लाग्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नु पर्ला। प्रयत्न गर्दा विगतका कमी कमजोरीहरू सच्याउन सकिनेछ। सावधानी

सक्छन्। काममा विभिन्न औजनहरू आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बन्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आश मारेको नतिजा सकारात्मक हुनेछ। सिंहरासनमा शेरमामी मुमे मोटा टी टुटे आश्वासन बानेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफलहरू हात लागि नहुन सक्छ। पहिलेका सम्झौताहरू टोलिनुपर्ने परिस्थिति आउन सक्छन्। अरूको भरले मात्र कामहरू पूरा नहुन सक्छ, तर सहीहरूको साथ जुट्न उकिएका कामहरू सम्पादन गर्ने सकिनेछ। मेहनत जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहारहरू प्राप्त हुनेछ। कन्या राशि, कन्या राशिमा टोपेपो र ठपेपो भुलिको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ। हात दिने बानेले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकेला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पैलाउन सकिनेछ। विचार विश्लेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तुला राशि माछे र रिरु रेरो ताती टुटे चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। साथीभाइहरू टारिने र रकमहरू बिग्रने डरले सताउनेछ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। होसियारपूर्वक काम बनाउने समय छ। बिछोरिएका परिजनसँग भेटघाट हुनेछ। स्वास्थ्यका लागि आहार व्ययमा ध्यान पुर्याउनुहोला। वृश्चिक राशि, वृश्चिक राशि माछे त नानी नुने नैया यो समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनु पर्ला। श्रम अनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा अन्य उपलब्धि उठाउन सकिनेछ। रोगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। कतिचारले उपयोगी हुनेहरूलाई फाइदा हुनेछ भने समाचार दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्नेछन्। यात्राको सहायता पनि जोड्न सक्छ। धनुराशि, धनुराशिमा एयो वा विभु दफा दबे नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलो फर्को मान सकिनेछ। नयाँ धनार्जन हुनाले पारिवारिक आवश्यकताहरू पूरा हुनेछन्। रोकिएको काम सम्पादन हुनेछ भने आय स्रोतहरू समेत बढ्ने समय छ। साझेदारी र सत्ताबाट विशेष लाभ मिल्न सक्छ। श्रमको मूल्याङ्कन हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ भने सोचेर भन्दा परिने लाभ हुने सम्भावना छ। मकर राशि, मकर राशिमा भोज जे खेको गागी पुरानो हिसाब किताबले विवरण निम्ताउन सक्छ। तापनि संघर्ष पछि लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो राशिहरूबाट सहयोग गर्नुहोला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै फाइदा दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग सहयोगका रूपमा उपस्थित हुनेछन् भने विशेष योजना बन्नेछन्। समुदायको हक हित हुने कामहरू सम्पादन गर्न सकिनेछ। कुम्भ राशि, कुम्भ राशिमा गुगेगो सासी सुसे सोध मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जोडाउनेछन्। आशा मारेको कामहरू बनाइ लुसा जगाउनेछ। सानो पर्यटन नीतिको लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौतीहरू समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पर्यटन गर्दा पदे जिम्मेवारी प्राप्त हुने सम्भावना छ। अन्तिममा मिन्दासी प्रतिशत नतिजा कमजोर देखिन काम दोहोऱ्याउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भएले सताउनेछ। तापनि विभिन्न चुनौतीहरू पन्छाउन सफल भइनेछ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएका कामहरू सम्पादन गर्न सकिनेछ भने अर्थभावले सताए पनि समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्यभन्दा कम विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि आपालु रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 14 गते बिहिबार आज जन्मदिन परेको छ। शिव पौडेलको जन्मदिन परेको छ र साथै शुक्ला गण्डकी नगरपालिका दुई निवासी गाछेपानी निवासी आलोक गायक शंकर पन्तको जन्मदिन परेको छ। दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तथा दुवैजनाको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम प्रोजेक्टबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम प्रोजेक्टबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना

उहाँलाई चाहिँ राष्ट्रपति अस्ति जन्मदिन परेको छ, राष्ट्रपति अस्ति जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। रेफ्रम परेको तपाईँ र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। तपाईँको सुस्वास्थ्य दिइरहेको छ, उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यता राम्रो श्रेष्ठ दाजुभाइ साथी सँगै आफ्नो आफन्तको कसैको जन्मदिन परेको छ, यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 0625 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0 1 4 0
भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौँ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुत आदिमा पनि बिदाउँछु। तपाईँको बाँकी बस्छु भने सुख दिनुहोस्। तपाईँले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
14: सुन, होमवर्क देखाउ त।
15: हस् टिचर।
14: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
15: टिचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
14: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
16: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 0965414684, मोबाइल 9855703384 र 9855067988।
17: आह, आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ।
18: हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
17: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
18: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
17: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
18: प्रोप्राइटर रोशनी श्रेष्ठ।
17: मोबाइल नम्बर 9827103066 र 9840694530।
19: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852680073
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के के छ के के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
4: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 411 मोबाइल 9 5 60 22 938 र 9 8 0 28 22 938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856033398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
8: कहाँ छ पुन मोबाइल
7: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848480000
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
11: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
12: चिकन ससेज बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 9 5 60 28 587
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
15: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
16: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
17: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
16: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
19: वैदेशिक ऋण र आन्तरिक

0: हामीले अब यो बजेट पनि आउँदैछ, सधैँ हामीले नेपाली नागरिक जसले अलिकति कमाउँछौँ करसँग जोडिन्छ, सरकार पनि चल्नुपर्छ, राज्य पनि चल्नुपर्छ, तर अलिकति करको भार चाहिँ बोझ भयो, अलिकति बढी भयो, जेमा पनि कर लगाइयो, अलिकति हाम्रो आयभन्दा पनि बढी हामीले कर तिर्न हामी बाध्य भयौँ, अलिकति गुनासो पनि बढिरहेको छ। अहिलेको सरकारले पनि व्यापक अलिक छलफल चलाइरहेको छ यसमा केही गर्न सकिन्छ कि भनेर। अब नेपालमा कर प्रणाली कति न्यायोचित छ भने
1: विकासजी, हामी करको कुरा गर्दा समग्रमा हाम्रो कर वर्णन भन्छौँ, करको भारमा सबैभन्दा उच्च भएको देशमै पर्छौँ हामी, टप 10 कन्ट्रीभित्रै पर्छौँ। विश्वको मूल्याङ्कन गर्यो भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ। ओम टु टोम भनौँ न, गर्भदेखि च्यानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ। यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि। कल्याणकारी राज्य अवस्थामा के हुन्छ भन्नुहुन्छ भने राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ। राज्यले हरेक नागरिकका कुराहरू ओम टु टोमसम्मका कुराहरूलाई, गर्भदेखि च्यानसम्मका कुराहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ, तर हामी कहाँ त्यो अवस्था छैन। करकै कुरा गर्नुहुन्छ भने हामी कहाँ कर आयकरदेखि लिएर हरेक रोड करदेखि लिएर हामीले सड़कमा तिर्ने त्यो ढाट कर, यस्ता करहरू पनि धेरै धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ। र फेरि करको इफेक्टिभ युटिलाइजेसन पनि हामीले बुझिरहेका छैनौँ। आम नागरिकहरूले कर तिरेको तिरेको छ, कर के को लागि तिर्ने भन्ने क्वेसन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ। र यो यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्। त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म। कर प्रणालीमा कस्तो भने करका दरहरू पनि उच्च छन्, कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन, अनि त्यस पछाडि कर उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने, राज्यको विशेष सुविधाहरू दिने र उसलाई चाहिँ थप लगानी गर्नको लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन। जसले कर छली गर्छ अथवा जसले बीचमा मिडिएटर भएर काम गर्छ कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बीचमा बसेर दलाली गर्छ, त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अबको सरकारले यो चाहिँ छोड्नुपर्छ। र नेपालमा संरचनागत रूपमा कर भन्नुहुन्छ भने हामी कहाँ राज्यमा कस्तो भने आयकरको योगदान हामी कहाँ झण्डै यसमा 50.1% छ भन्छौँ, मूल्य अभिवृद्धि करको 25.15% छ भने अन्तशुल्क स्वास्थ्य सेवा अन्तशुल्कको 20.91% चाहिँ यसको योगदान रहेको छ भने स्वास्थ्य सेवा करमा 1.13% योगदान रहेको छ। यसले गर्दा टोटल के भन्छौँ भने हामी कहाँ अहिलेसम्म पनि डाइरेक्ट कस्टभन्दा इन्डाइरेक्ट कस्टको वर्णन बढी छ। यो जबसम्म राज्यले यो इन्डाइरेक्ट कस्टको सीमालाई घटाउँदै डाइरेक्ट कस्टलाई मान्छे स्वतस्फूर्त कर तिर्न सक्ने वातावरण क्रिएट गर्दैन, तबसम्म राज्यले त्यो लोक कल्याणकारी राज्यको भूमिका पनि निर्वाह गर्न सक्दैन भन्छौँ हामी। त्यो
0: प्रत्यक्ष कर र अप्रत्यक्ष करको सन्तुलन चाहिँ
1: ठिक छैन। हामी कहाँ आजसम्मको करको सन्तुलन भनेको अप्रत्यक्ष करको भार बढी छ। अप्रत्यक्ष करमा हामी भन्सारदेखि भ्याटदेखि लिएर, अनि यो भ्याटमा पनि कस्तो छ भन्नुहुन्छ भने फाइनल कन्ज्युमरलाई अत्यन्तै ठूलो परेको छ। एकल रेटले गर्दा हामीले भन्सारमा उठाउने पनि 13%, अनि त्यो रेस्टुरेन्टमा गएर खाने मान्छेलाई पनि फाइनल कन्ज्युमरलाई पनि 13% लगाउँछ। यसले न्यायोचित भएन। यो करका दरहरू पनि स्ल्याबहरूलाई पनि चेन्ज, यो भ्याटको स्ल्याबहरूलाई पनि बहुदरमा लैजानुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ। त्यो गर्यो भनेदेखि फाइनल कन्ज्युमरहरूलाई केही उचाइ राहत हुन्छ। अनि हामी कहाँ करमा धेरै सुधार गर्नुपर्ने अवस्थाहरू पनि छन्। अब
0: सुधारको पाटोमा अलिकति आउँछु सर, होइन, त्योभन्दा अगाडि अब जस्तो यो मूल्य अभिवृद्धि अर्थात भ्याट घटाउँदा राजस्वमा पर्ने असर चाहिँ कस्तो हुन्छ, यो भ्याटको बारेमा यो मूल्य अभिवृद्धि कर गर्नु अहिले अलिकति छलफल पनि चलिरहेको छ, सबैलाई एउटै भयो, कम आय भएको मानिसले पनि त्यही प्रतिशत तिर्नुपर्ने, बढी आय भएकोले पनि त्यही प्रतिशत तिर्नुपर्ने भनेर, यसमा चाहिँ यो सुधार गर्नुपर्ने कतिको आवश्यक
1: अवश्य विकासजी। कस्तो भने हामी कहाँ सिंगल रेट भ्याट कार्यान्वयन गरियो, फेरि यो भ्याटको सबैभन्दा ठूलो योगदान पनि रह्यो। र कस्तो भइसक्यो भन्नुहुन्छ भने, गत वर्ष विष्णु पौडेलले अनि त्यसो जान्दा पछाडि हाम्रो प्रकाश शरण महतजीले त हवाईदेखि लिएर सबै क्षेत्रहरूमा तपाईँले कनेक्ट आइपिएसबाट पैसा तिर्दा पनि भ्याट कलेक्सन गर्ने जुन सिस्टम ल्याउनु भयो नि, यसले गर्दा आम नागरिकमा समस्यै परेको पनि हो कि? यसलाई चाहिँ उहाँहरूले ध्यान, यसलाई चाहिँ किनभने योगदान त छ हाम्रो, हरेक वर्ष राजस्व संकलनमा भ्याटको योगदान अत्यन्तै महत्वपूर्ण छ। महत्वपूर्ण छ भन्दा पनि हाम्रो कति न्यायचित छ भनेर राज्यले हेर्नुपर्ने हुन्छ क्या। राज्य हाम्रो लोकतन्त्रको कुरा गरिरहँदा हामीले राज्यको लोक कल्याणकारी कति भयो भन्ने कुरा पनि हेर्नुपर्छ। अनि भ्याटको कुरा गर्नुहुन्छ भने झण्डै भ्याटको हिस्सा मैले अहिले तपाईँलाई भनिहालेँ, हाम्रो भ्याटको हिस्सा झण्डै कुल राजस्व संकलनको 25% छ सिंगल भ्याटको मात्रै। यसलाई चाहिँ घट्दा त राज्य हाम्रो बजेट घाटा, यसलाई घटाउँदै जाँदा त बजेट घाटा त अवश्य नै पर्छ, किनभने हाम्रो हरेक वर्ष झण्डै 2-3 खर्बको हारिमा हामीले बजेट घाटा बियर गरिरहनु परेको छ। अनि कुल राजस्व हामीले यति टार्गेट गर्छौँ, यति 100% उठाउँछौँ भनेर राखेको, जस्तै 7 खर्ब उठाउँछौँ भने 5 खर्बको हारिमा राजस्व उठेको छ। यो राजस्व उठाउँदा झण्डै हामीले लक्ष्यको 75-80% हामीले टार्गेट मिट गरेका छौँ। यो त्यो 20% हामीलाई सधैँ घाटा रहिरहन्छ भने अझ यही दरलाई घटाउनु हो भने त बजेट घाटाको आकार बढ्छ। यो बजेट घाटाको घाटा बढ्दै गयो भने फेरि हामीलाई सार्वजनिक सामान्य खर्च परिचालन गर्न पनि अप्ठ्यारो हुन सक्छ। सरकारी तलब भत्ता दिन, शिक्षकहरूलाई तलब दिन, सैनिकलाई तलब दिन, सामान्य त्यो पर्न सक्छ। र अब यसमा चाहिँ राज्यले निर्मम के हुनुपर्ने अवस्था छ भने, अब अहिलेको राज्यले सार्वजनिक खर्चलाई एकदमै निर्मम भएर घटाउने र यो करका दरहरू र भ्याटकै दरलाई पनि बिस्तारै, अहिले एउटा उसमा मात्रै गरौँ, स्याम्पलिङ मात्रै गरौँ, ट्रायल मात्रै गरौँ, बहुदर बनाऊन, रेस्टुरेन्ट तथा होटलहरूमा गएर फाइनल खाने मान्छेलाई 13% नलगाऊ, त्यो मान्छेलाई नलगाऊ, अरूलाई 13% राखौँ, वस्तु तथा सेवाको आयात निर्यातमा के अरे आयातमा 13% लगाऊ होइन, अन्य फाइनल कन्ज्युमरहरूलाई जस्तै सपिङ मलबाट गएर चामल किन्ने मान्छे, दाल किन्ने मान्छेलाई 13% नलगाऊ होइन, त्यसलाई चाहिँ 10% लगाऊ। यसलाई स्याम्पलको रूपमा केही सेक्टरमा यो चाहिँ राज्यले यो चाहिँ सुरुवात गर्नुपर्छ। सायद यो आगामी यो अहिले बन्दै गरेको बजेटमा यो आउँछ होला भन्ने कुरा मैले विश्वास पनि गरेको छु।
0: यो मूल्य अभिवृद्धि करले यो गरिब नागरिक र धनी नागरिक बीचको यो खाडल चाहिँ कस्तो छ?
1: होइन
0: फरक पनि पार्छ कि एउटै हुन्छ?
1: होइन, यस्तो छ विकासजी, अब धनी र गरिबलाई त लाग्ने त समयलाई समानै 13% नै हो होइन, तर गरिबलाई चाहिँ गरिबको खर्च गर्ने क्यापासिटी र पेइङ क्यापासिटी कम हुन्छ नि त, गर्दाखेरि गरिबको सेभिङमा असर गर्छ। उसले बढी खर्च गर्नु पर्यो भने उसको त पकेटबाट त पैसा जान्छ, पकेटबाट पैसा गयो भनेदेखि अलि अन्य आफ्नो शिक्षा स्वास्थ्य अन्य उसमा गर्नुपर्ने खर्चहरू कम हुन सक्छ, त्यसले गर्दा गरिबै हुँदै जाने अवस्था झन् सिर्जना हुन सक्ने अवस्था रहन्छ।
0: जस्तो हामीले अब यो क्रय शक्तिको कुरा गर्छौँ नि, करसँग पनि जोडिन्छ यो, कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
1: अभियसली पर्छ विकासजी, क्रय शक्तिमा रास आउँछ कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको धुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर बनेर जान्छ। त्यो बनाउनुको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ।
0: जस्तो अब सरकारले कर त लिनै पर्यो,
1: गर्नै पर्यो,
0: तर
1: राज्य सञ्चालनको प्रमुख उनी यही हो, गर्नै हो।
0: तर अब अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
1: त्यसलाई त कस्तो भने, करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो। रेटहरू जुन आयो, जस्तै भन्छ एउटा तपाईँ भन्नुहोस् न, इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमा बाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उप गरेको छ नि। अब त्यहीँ बोर्डर पारि सुनौली पारि गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर तिर्न चढ्न सक्छ भने यतापट्टि उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपछि त असर त पर्यो नै। होइन यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पूर्व नागरिकन आयोगहरू भन्ने गर्छन् कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन् योले हरेकचोटि सुझाव दिएका छन् त्यो सबै हाम्रो बुकमा मात्र सीमित भएका छन्। अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ विश्वले चिनेको अर्थमन्त्री हुनुहुन्छ उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूले कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला। अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्छौँ सक्छौँ।
0: नेपालमा जस्तो कर संकलन भन्दा पनि यो खर्च व्यवस्थापन चाहिँ कमजोर भएको हो
1: अत्यन्तै हो नि हाम्रो खर्च व्यवस्थापन त अत्यन्तै कमजोर लापरवाही
0: हामीले व्यवस्थापनको पाटोमा मतलब नगर्ने एकरो कर चाहिँ बढाउनु पर्छ पार्नु पर्छ अनि त्यताबाट चाहिँ जनताबाट लिएकोलै तर हाम्रो व्यवस्थापनमा चाहिँ कमजोरी देखियो
1: हाम्रो क्यापेसिटी इन्क्रिज भएर खर्च गर्नु कुरो त छुट्टै हो होइन क्यापेसिटी नहुँदा नहुँदै खर्च जस्तै पछिल्लो पिरियडमा मैले हामीले के पनि भन्ने गरेका छौँ धेरै अध्ययनले पनि के देखाउँछ भने सार्वजनिक ऋणको भार बढ्दै जानुमा हामीले यस्तै खर्चहरू पनि व्यवस्था नगर्न सकेनन् र अनप्रोडक्टिभ सेक्टरमा के अनप्रोडक्टिभ सेक्टरमा हाम्रो सार्वजनिक खर्च के अरे ऋण जाहीँ गएर खर्च भयो यी यसले गर्दाखेरि कस्तो भने जहाँ खर्च गरियो त्यसले प्रोडक्टिभिटी दिन सकेन अनि भार बढ्दै गयो त्यो ऋणको भार चाहिँ हामीले ऋणको किस्ता तथा सामान तिर्नको लागि फेरि हामीले ऋणै लिनुपर्ने अवस्थामा देशलाई पुर्याइयो भन्नुको अर्थ त कस्तो भने इकोनोमिक एक्टिभिटी र प्रोडक्सन ऋणलाई चाहिँ के गर्यो भने अथवा उठेको राजस्वलाई हामीले उत्पादनसँग नै जोड्न सकेनौँ हामी खर्चलाई मात्रै बढावा दियौँ हामीले के अपेक्षा गरेका थियौँ भने 2074 सालमा दुई तिहाई वामपन्थीहरूको सरकार बन्दै गर्दा अब राज्यले एक खालको पोलिसीमा डिपार्चर गर्छ होला सार्वजनिक खर्चमा एकदम विज्ञ रूपमा अर्थ मन्त्रालयमा जानुभएको युवराज खतेडा आदि हुनुहुन्थ्यो मौद्रिक नीतिको विशेषज्ञ हुनुहुन्थ्यो उहाँले यो खर्च व्यवस्थापनमा जानुहुन्छ होला भन्दा उहाँ खर्च व्यवस्थापनमा लागेको हामीले देखेनौँ। अब यहाँ हेर्नुहोस् त कस्तो विरोधावास अवस्था छ भन्नुहुन्छ भने एउटा निजामती कर्मचारीलाई सीमित दुई तीन वर्ष तलब पनि बढेको छैन बिचरा उसको लिभिङ स्ट्यान्डर्डलाई मेन्टेन हुने हामीले तलब दिन सकिरहेका छैनौँ। अब हामीले के गरिरहेको छौँ भन्नुहुन्छ भने त्यो जनताको सेवा गर्न भनेर आएका जनप्रतिनिधिहरू छन् उहाँलाई तलब भत्ता दिइरहेका छन् अनि उहाँले मनपरी खर्च गर्नुभएको छ अब उहाँलाई गाडी चाहिएको छ एउटा गाउँपालिकाको अध्यक्षलाई करोडको गाडी चाहिएको छ उपाध्यक्षलाई करोडको गाडी चाहिएको छ यो त राज्यले ध्यान नदिएको भन्छु मैले राज्यको खर्च गर्न सक्ने क्यापेसिटी नभएको उनीहरूको ध्यान नपुगेको भन्छ इनप्रोफेसनल राज्य संरचना हुँदाखेरि राज्यले कति ठूलो बर्डन बियर गर्नुपर्छ भन्ने कुरा त विगतका सरकारहरूलाई हेर्दा हुन्छ यो चाहिँ गल्ती नगरोस् भन्छु यो सरकारलाई मैले बन्दै गरेको सरकारले यो चाहिँ गल्ती नगरोस् सेवा सुविधा त दिने हो तर हाम्रो क्यापेसिटी अनुसार हो दिने हो र जनप्रतिनिधिलाई सेवा सुविधा दिने होइन तलब दिने होइन उहाँलाई जनताको सेवा गर्न भनेर आउनुभएको छ उहाँले सेवाको लागि सर्टेन उहाँको खर्च चाहिँ मेन्टेन गरिदिनु पर्यो तर तलब रूपमा मारेर हामीले यो फजुल खर्च बढायौँ। अहिले हामी जुन यो संहितामा गइसकेपछि संहिता त आफैमा नराम्रो कन्सेप्ट होइन यो अत्यन्तै विश्वव्यापी सुन्दर पक्ष हो र हाम्रो जस्तो देशमा अहिलेको जुन मोडालिटीमा रहेको संहिता छ यो ठिक कि बेठिक भन्ने कुरा त अझै पनि बहसको छलफलको विषयमा छ। यसले गर्दाखेरि किनभने संहितामा गइसकेपछि हाम्रा सार्वजनिक खर्चहरू बढ्दै गएका छन् र राज्यलाई ऋणको भार बढ्दै गएको छ यसलाई चाहिँ पुनरावलोकन गरेर जानुपर्ने अवस्था चाहिँ छ। त्यो भएको हुनाले राज्यले यो कुरालाई एड्रेस गर्नुपर्छ सार्वजनिक खर्चलाई निर्मम भएर मिनिमाइज गर्नुपर्छ। मैले हेर्दै थिएँ सुन्दै थिएँ राज्यले यति गाडी तान्यो सेवा सुविधा त के हुन्छ भन्नुहुन्छ नि विकासजी सेवा सुविधा प्रोडक्टिभिटीसँग इन्क्रिज जोडिन्छ कि कसले कति प्रोडक्टिभिटी निकालेको छ त्यो प्रोडक्टिभिटीको आधारमा सेवा सुविधा दिने हो पर्फर्मेन्स बेस्ड सेवा सुविधा दिने हो भन्ने जनरल म्यानेजमेन्टको कन्सेप्ट हो त्यो पनि राज्यले एप्लिकेबल गरेन जसले पाए त्यसले गाडी चढिदिने खर्दादेखि सुब्बा मान्छेहरू सरकारी साधनहरू दुरुपयोग गरिदिने कर्मचारी सङ्घ संगठन अनि अनेक यावतमा सार्वजनिक सबै साधनहरूको दुरुपयोग गर्ने यस्तो खालको प्रवृत्ति थियो यस्ता खालका प्रवृत्तिहरूलाई निर्मम भएर राज्यले नियन्त्रणमा लिनु पर्यो र यो सार्वजनिक खर्च व्यवस्थापन गर्ने अहिलेको अवस्थामा एकदम हटली भन्नुपर्छ, हार्डली भन्नुपर्छ, दुई तीन वर्ष राज्य सरकारले राजस्व बढाउन सक्ने अवस्था देख्दिनँ मैले, किनभने अर्थतन्त्र यति शिथिल अवस्थामा छ, यो अर्थतन्त्रमा लगानीकर्ताको कन्फिडेन्स बिल्डअप गरेर फेरि साइजमा आउनको लागि राज्यलाई दुई तीन वर्ष लाग्छ, यो दुई तीन वर्षको बीचमा राज्यले खर्च नै व्यवस्थापन गर्छ।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालको कर प्रणाली, ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
3: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508 34
5: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
6: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
5: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
7: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
8: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
7: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
10: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841809029 दमौली शाखाको लागि सम्पर्क 9807613425
11: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
12: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
11: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
10: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
11: होम डेलिभरीको पनि व्यवस्था छ
10: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9556007078
1: एक्सनमा देखिनु पर्यो सरकारको त्यो देखियो भने अब अहिले त भर्खर भर्खर बन्दै गरेको सरकारले जुन एक्सन ओरिएन्टेड काम गर्दैछ, यसले केही कुरा संचार चाहिँ गरेको छ। फेरि अर्थात् हामीको राजनीति कस्तो भने राजनीति अत्यन्तै निर्मम हुने रहेछ विकासजी, काम असल कामलाई पनि असल नभन्न नसक्ने हाम्रो राजनीति, हामी कस्तो संस्कारमा हुर्केका छौँ भन्दैछु मैले, यो संस्कारलाई चाहिँ परिवर्तन गर्नुपर्छ। र अब यो कर प्रणाली यसका कानूनी आधारहरूलाई संरचनागत समस्याहरूलाई बिस्तारै राज्यले ग्याजुअली गर्ने हो, एकैचोटि त सबै हुँदैन तर ग्याजुअली गर्नु भने राज्य निर्मम चाहिँ हुनुपर्छ कार्यान्वयनको पक्षमा।
0: यो उच्च कर दरले निजी क्षेत्रको लगानीमा असर कस्तो भइरहेको छ, अनि व्यवसाय गर्न पनि कतिको कठिन छ यो अवस्थामा?
1: यस्तो छ, हाम्रो यसै सन्दर्भमा यो डुइङ बिजनेस इन्भाइरोमेन्ट नेपालमा करकै कारणले पनि हामीले हामीले चाहे जति वैदेशिक लगानी भित्राउन सकेका छैन, हाम्रा नीतिहरू हाम्रा कानूनहरू यस्तो समय सापेक्ष हुन सकेन नि। अब जस्तै हामीले कम्पिटिसन गर्ने अन्तर्राष्ट्रिय स्तरमा हाम्रै लेभलका हाम्रै साइज भएका इकोनोमीहरूसँग कम्पिटिसन त्यहाँले कसरी लगानी भित्राए त, जस्तै अहिले दुबईमा त्यो खण्डहर मरूभूमिमा संसारका देशहरू लगानी गर्न भित्रिए नि, दुबई संसारको लगानीको हब बनिरहेको छ नि। त्यहाँ त के छ भन्नुहुन्छ भने आयकर छुट, त्यस पछाडि कर्पोरेट ट्याक्सहरू छुट, अनि जग्गा एक्विजिसन गर्दाखेरि राजस्वमा छुट, ती अन्य कानूनहरूमा र करका दरहरूमै परिवर्तन गरेर नै त्यसले लगानी त्यहाँ भित्राएको छ नि। अब हाम्रो जस्तो यस्तो प्राकृतिक रूपले भरिपूर्ण यति सुन्दर ठाउँ संसारकै, यो सुनको कचौरा भन्छौँ हामीले यसलाई, यो सुनको कचौरामा विदेशी लगानी नभित्रुनुको पछाडि त हाम्रा कानूनहरू, हाम्रो कार्यान्वयन गर्ने क्षमता अनि हाम्रो कर्मचारी तथा राज्य संयन्त्र अत्यन्तै कमजोर भएर नै विदेशी लगानी नभयो, हामीले आशा गरे जति विदेशी लगानी भेट्न नसकेको हो नि। अब यी हडलहरूलाई चाहिँ यो सरकारले परिवर्तन गर्नुपर्छ, यी दरहरूलाई कसरी समायोजन गरेर विदेशी लगानीलाई एट्र्याक्टिभ गर्ने हो, हाम्रा कम्पिटेटिभ हाम्रो देशको कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूलाई कसरी फोकस गरेर के अरे इन्क्रिज गरेर लैजाने हो भन्ने हेर्नु पर्यो, किनभने हामी सुन्दर हिमालयमा पर्यटन विकासलाई जोड दिनु पर्यो होइन, हामीले पोखरा उता सुदूरपश्चिमतिरका ठाउँहरू होइन रामारोसन, अनि त्यस पछाडि गएर मुक्तिनाथ, अनि त्यस पछाडि गएर उतापट्टिको ताप्लेजुङ, अब कहीँ हाम्रो धार्मिक पर्यटन होला, कहीँ चाहिँ हाम्रो साहसिक पर्यटन होला, कहीँ मनोरञ्जनको पर्यटन होला, यस्तो कुराहरूलाई फोकस गरेर हाम्रा कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूमा लैजानुपर्छ। अब हरेक वर्ष हामी ऊर्जा पनि संकट पनि छ हामीलाई, यो ऊर्जा संकटलाई पनि चाँडोभन्दा चाँडोलाई गर्नुपर्छ र ऊर्जा सेक्टरमा लगानीको वातावरणलाई एकदम उद्योग मैत्री अथवा व्यवसाय मैत्री बनाएर लैजानुपर्छ। त्यो भयो भने राज्यले परिवर्तन हुन्छ र यो करका दायराहरूले पनि लगानी नभित्रिएको भन्ने कुरामा हामी स्पष्ट नै छौँ।
0: नागरिकमाथिको करको बोझ घटाउन पर्छ, सुधार आवश्यकता छ, दीर्घकालीन रूपमा दिगो र न्यायोचित कर प्रणाली पनि लागू गर्नु पर्यो।
1: एकदम बिल्कुल त्यही हो, मैले अगाडि नै तपाईँलाई भनिसकेको छु, राज्य कल्याणकारी हुनुपर्छ होइन, विवेकशील र कल्याणकारी हुनुपर्छ। यो विवेकशील र कल्याणकारी हुनु भनेको जनरल पब्लिकमा परेको बढन के हो, करको बढन के हो, यसलाई कर्मशः कमजोर के अरे कम गर्दै जानुपर्छ र कर्मशः कम गर्ने सन्दर्भमा हाम्रो फेरि यता हाम्रो बजेटरी डिफिसिट नहुने गरी कसरी दायराहरू बढाउनु हुन्छ, सेल्फ एसेसमेन्ट गर्ने, सेल्फ एसेसमेन्ट गर्नेलाई प्रोत्साहन दिने र करका दायराहरूमा कस्तो छ भन्नुहुन्छ भने विकासजी, अहिलेसम्म हाम्रो राजस्व संकलन अथवा करको मोडालिटीमा के छ भन्नुहुन्छ भने कम्पनी रेजिस्टारमा दर्ता हुने, उद्योग तथा घरेलु साना उद्योगमा दर्ता हुने, अनि एकजना लेखापाल अथवा अडिटरहरू राखिदिने, उनीहरूले जे जे छ सेल्स भने छ भने वास्तविक उनी नदेखाइदिने, सेल्स नै नदेखाइदिने, उसको बिक्री नै नदेखाइदिने, अनि त्यो जुन राज्यले एउटा थ्रेसहोल्ड तोकेको छ सेवालाई 20 लाख अनि वस्तु तथा उनलाई चाहिँ वस्तुलाई 30 लाख भनेर थ्रेस होल्ड राखेको छ, यहाँसम्म भयो भनेदेखि तिमीहरू भ्याटमा जानु परेन, अर्कोमा जानु परेन, त्यहाँभित्रको ब्यालेन्स सिट बनाइदियो, पठाइदियो, ट्याक्स इलिभेन्स दियो, काम चलायो, कारोबार गरे हुन्छ करोडौँ, अनि यसले गर्दा अर्को अर्थतन्त्रमा सेकेन्डरी इकोनोमीको पनि डेभलप भएको छ, यसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पनि यसले देखिन्छ।
0: भने चाहिँ अब यो कर प्रणालीलाई सुधार गर्नको लागि अपनाउनु पर्ने उपायहरू चाहिँ अब तपाईँले जे जे भन्नुभयो यिनै हुन् कि यसमा केही थप केही छ?
1: अब यस्तो त कस्तो भने कर प्रणालीलाई अब करदाता करदाता सेवामा रूपान्तरण गर्नु पर्यो. आफ्नो कर कर अथोरिटीहरूले सेवा प्रवाहलाई पेपरलेस फेसलेस र कन्ट्याक्टलेस बनाउनु पर्यो होइन. अब विद्युतीय भुक्तानीलाई विस्तार गर्नु पर्यो. अनि यो यहाँभन्दा अगाडि 10% मूल अभिवृद्धि फाइनल कन्ज्युमरले तिरेको तुरन्तै फिर्ता गर्ने भन्ने थियो, त्यसलाई एकदम स्ट्रिक्टली कार्यान्वयन गर्न सक्नु पर्यो. अनि स्वचालित कर चुक्ता प्रणालीले वर्णपत्र लिने अवस्थाहरूलाई सुधारणा गर्नु पर्यो. अब कस्तो भने अब यो कर सुधारमा यो विलासी जीवनशैलीमा उच्च निगरानी गर्नु पर्यो. मान्छेले कसरी के कस्तो आमदानी गरेर उसले दिलासी जीवन बिताइरहेको छ त्यो हेऱ्यो भने त्यो करको दायराभित्र आउने भयो. अनि करमा एकीकृत सूचना प्रणालीहरूको गर्नु पर्यो. बायोमेट्रिक र दर्ता के अरे दर्ताको सुदृढीकरण गर्नु बायोमेट्रिक गर्नु पर्यो. अनि कर परीक्षण र अनुसन्धानलाई वैज्ञानिक बनाउनु पर्यो, आधुनिक बनाउनु पर्यो. यसमा कस्तो भन्नुहुन्छ भने हालसम्म हामी कहाँ ट्याक्स इन्कम ट्याक्स आन्तरिक राष्ट्र कार्यालयले जनरल मान्छेहरू पनि नियुक्त मात्रै हुनुहुन्छ, त्यहाँ लोकसेवा पास गरेर आउने मात्रै हुन्छ. त्यसमा एक्सपर्टिज हुनको लागि सीएहरू चार्टर्ड एकाउन्टेन्टहरू पास गरेका क्वालिफाई भएका मान्छेहरूलाई पनि ट्याक्स एक्सपर्ट इन्कम ट्याक्स इन्डियामा जसरी कार्यान्वयन हुन्छ त्यसै गरी एक्सपर्टिजहरू लगेर कर परीक्षणलाई एकदम व्यवस्थित बनाउनु पर्यो. यस्तो गर्न सक्यो भने हुन्छ. र अब यो अडिट रेकर्ड म्यानेजमेन्टलाई सूक्ष्म र प्रवर कार्यान्वयन गर्नु पर्यो. र सूचना प्रविधिको र अहिले त अब एआई छ, यसको अति उत्तम प्रयोग गरेर करको दायरा फराकिलो बनाउनु.
0: हामी एक समग्र कर प्रणालीका बारेमा कुराकानी गर्यौं. न्यून आय भएका व्यक्तिलाई लगाउने कर र अलिकति बढ़ी आय हुने नागरिकलाई लगाउने करका बारेमा पनि कुराकानी गर्यौं. साथसाथै समग्र अर्थतन्त्रको बारेमा पनि कुराकानी गर्यौं. अब बजेट भाषण हुँदैछ, बजेट आउँदैछ नयाँ आर्थिक वर्षको लागि, यसका बारेमा पनि के कुराकानीहरू गर्यौं. अब अलिकति सर म यो जुन एलडीसी ग्रेजुएसन भनेर अहिले निकै अलि चर्चा पनि भइरहेको छ, सरकारले नेपाललाई अधिकम विकसित राष्ट्र एलडीसीबाट बाहिरिँदा नेपाललाई फाइदा र जोखिम के हुन्छ भनेर अहिले झ्याप्पै नजान्ने भनेर पनि भनिरहेको छ विकास उन्मुख देशतर्फ. यो सरकारले यो निर्णय गर्नुको कारण चाहिँ के हो खास
1: विकासजी? यो एलडीसी ग्रेजुएसन सन्दर्भमा यो नेपाल अल्प विकसितमा स्थानीय सन्दर्भमा हामीले जनरल कन्सेप्ट बुझौं. सन् 1971 संयुक्त राष्ट्र संघको महासभाले विश्वका सबैभन्दा गरीब र विकासमा गम्भीर संरचनात्मक अवरोध सामना गरिरहेका राष्ट्रहरूलाई पहिचान गर्न कि अति कम विकसित राष्ट्र भनेर उसले डिफाइन गर्यो. यो डिफाइन गरिसकेपछि यसमा नेपाल लगायत अन्य देशहरूलाई समावेश भयो, समावेश गर्यो. यसमा तीनटा मापदण्डहरू लगाएको थियो अल्प विकसित. यसमा कस्तो भने कुनै अल्प विकसित देशबाट विकसित देशमा स्तर उन्नति हुनको लागि तीनटा मान्यता ल्याएको थियो. कुनै पनि मुलुक एलडीसीबाट निस्कने तीनवटा कम्तीमा मापदण्ड पूरा गर्नुपर्छ भनेर उसले भनेको थियो. ती मापदण्डहरूमा ग्रस नेशनल इन्कममा इन्क्रिज अनि मानव सम्पत्तिको के अरे एसडीआईमा इन्क्रिमेन्ट र आर्थिक तथा वातावरणीय जोखिमहरूमा इन्क्रिमेन्ट इबीआई आदिहरूमा इन्क्रिमेन्ट गर्नु र एउटा तोकिएको सीमामा रहेको छ. यसमा इन्क्रिमेन्ट गर्यो भनेदेखि एलडीसीबाट विकसित देशमा अपग्रेडेसन गर्छौं हुन सक्छ भन्ने कुरा राखिएको थियो. र हामीले कस्तो भने सन् 1973 ती आधारभूत आवश्यकता सन् 2015 हामीले पूरा गरेका थियौँ. त्यति बेला त्यो पूरा गर्दाखेरि पनि त्यति बेला योग्य भए पनि हामीले के गर्यौँ भने त्यति बेला हामी कहाँ भूकम्प गएको थियो विनाशकारी 2072 सालको विनाशकारी गर्दा त्यति बेला यो चाहिँ अहिले नगरौं, हामीले भूकम्पमा म्यासिभ खर्च गर्नुपर्नेछ, आम नागरिकहरूमा बसोबासको व्यवस्था गर्नुपर्नेछ, त्यसो भएको हुनाले अहिले स्थिति नगरौं भन्नुभयो. त्यो भनेर त्यति बेला राज्यले त्यसलाई पर सार्यो. त्यस पछाडि हामीले फेरि 2011 पनि हामीले मापदण्ड पूरा 21 पनि मापदण्ड पूरा गरेका थियौँ. फेरि त्यति बेला पनि हामीले कस्तो भने सरकारले के गर्यो भने कोभिड लगायतका अन्य समस्याले हाम्रो अर्थतन्त्रमा गम्भीर असर पार्यो. यो गम्भीर असरले गर्दाखेरि हामी चाहिँ स्थिर हुनुहुन्थ्यो त्यसलाई फेरि त्यति बेला पनि पर सार्ने हो भने अहिलेसम्म फेरि सरकारले के गरेको छ भन्नुहुन्छ भने यो सरकारले अहिलेको स्थगन गर्नुको प्रमुख कारण के हो भने नेपालको परराष्ट्र मन्त्रालयले स्थगन 5 कारणहरू उल्लेख गरेको छ कि. यसमा पहिलो कारण क्षेत्रीय द्वन्द र भूराजनीतिक तनावले अर्थतन्त्रमा प्रतिकूल असर परेको छ. अहिले जस्तै
0: मध्य
1: पूर्वको द्वन्द अनि त्यस पछाडि रसिया र युरोप के अरे रसिया र युक्रेनको युद्धले खाद्य आपूर्ति श्रृङ्खलाहरूमा अत्यन्तै गम्भीर असर परेको छ। यसले गर्दा देशको हाम्रो अर्थतन्त्रमा असर परेको छ भन्ने भयो भने अर्को दोस्रोमा के छ भने स्तरीय निर्वाचन अन्तर्राष्ट्रिय बजारमा पाइने हाम्रा प्राथमिकता सुविधाहरू छन् नि त्यो घुम्ने जोखिम रहन्छ। त्यो जोखिमलाई पनि यथावत राखौँ किनभने हामीले अन्तर्राष्ट्रिय सहयोगहरू लिनको लागि अहिले चाहिँ यो हामी विकसित देशमै अहिले स्थानान्तरित गऱ्यौँ भने यो घुम्न सक्ने अवस्थाले हामीले धेरै कुरा घुमाउनु पर्ने अवस्था रहन सक्छ र त्यसले गर्दा हामीलाई राखिराखौँ भनौँ भने सरकारले अर्को तेस्रो कारण के देखाएको छ भने यो स्मुथ ट्रान्जिट स्ट्राटेजीको सुस्त कार्यान्वयन भएको अवस्था छ। त्यसले गर्दा पनि यसलाई कार्यान्वयन नगरौँ र चौथोमा कोभिड महामारीको दीर्घकालीन असर र अझै पूर्ण स्थिर नभएको कारण आर्थिक पुनरुत्थान गर्न गाह्रो भएको कारण देखाएर र पाँचौंमा विश्व आपूर्ति श्रृङ्खलामा भएको अवरोध र रेमिटेन्स हामी रेमिटेन्स झण्डै हाम्रो अर्थतन्त्रको कुल जीडीपीको 25% भन्दा माथि हाम्रो रेमिटेन्स जानेको छ। यो यसमा पनि घट्न सक्ने जोखिम भएको हुनाले यसलाई पर सार दिनको लागि अनुरोध गरेको छ। यसले गर्दा के भने हाम्रो स्तरोन्नति हुँदाखेरि चाहिँ हाम्रो के फाइदा हुन्थ्यो भने अन्तर्राष्ट्रिय विश्वसनीयता र लगानीकर्ताहरू आकर्षित हुने सम्भावना रहन्थ्यो भने नीतिगत स्वायत्तता र संरचना रूपान्तरणको दबाव हुन्थ्यो हामी त्यो सुधार गर्नु नै पर्ने अवस्था रहन्थ्यो भने नयाँ व्यापारिक र कूटनीतिक अवसरहरू पर्दा हुन्थ्यो भने यस्तो स्तर उन्नति नगर्दा हामीलाई के घाटा भयो त भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ। यसले गर्दा कस्तो भने हाम्रो व्यापार प्रसारिताको पो क्षतिमा र निर्यातमा झड्का पुग्ने अवस्था देख्छौँ किनभने सबैभन्दा ठूलो जोखिम भनेको भन्सार र परिणामात्मक सीमा बिनाको बचार पहुँच गुम्नु हो हाम्रो। हामीले नेपालको तयारी पोसाक पश्चिमिना गलैँचा जस्ता निर्यातमुखी उद्योगहरूको यो सुविधामा निर्भर छ र अन्तर्राष्ट्रिय श्रम संगठन आयोलीको मूल्याङ्कनले के भनेको छ भने हामी स्तरोन्नति भएमा 5 वर्षभित्र करिब 1,32,000 रोजगारी र 1 अरब बराबरको आर्थिक क्षति बिहोर्नुपर्ने जोखिम छ। यो कुरालाई नि मध्यनजर राखेर हामीले प्रसारित हुनुपर्छ राज्यले सरकारले यो गरेको हुनुहुन्छ अनि सहुलियतपूर्ण वित्त र विकास सहायतामा कर्मी समाप्ति हुन सक्छ। अहिले जुन एलडीसी भनेर हामीले पाइरहेको सुविधा छ एलडीसी भइसकेले सहुलियतपूर्ण कर्जा कम ब्याज दरमा लामो भुक्तानी अवधि भएका र अनुदानमा पहुँच दिएको छ। स्तरोन्नति पछाडि के हुन्छ भने यी वित्तीय क्षेत्रहरू क्रमशः कम सहुलियत र बजार दरहरू घट्दै जाने भएको हुनाले राज्यले यसलाई धकेलेको छ।
0: तर राज्यले यो गरिरहँदाखेरिमा हामी चाहिँ प्रतिस्पर्धी हुन चाहिँ नसक्ने हाम्रो क्षमता चाहिँ बढाउनमा यसले चाहिँ असर गर्छ भन्ने कुराहरू पनि छ नि।
1: हो एकदम बिल्कुल विकासजी हामीले अहिले भनिसक्यौँ अहिलेको अवस्था भनेको अर्थतन्त्रको लागि अत्यन्तै जोखिम अवस्था हो हाम्रो। राज्यले अहिलेको सरकारले यो कुरालाई सूक्ष्म अध्ययन गरेको हुनुपर्छ किनभने स्तर उन्नति हुँदा पनि हामीका धेरै अवसर गुमाउन सक्ने अवस्था भयो र हामी किनभने त्यहाँ बीच बीचमा रहेको देख्छु मैले किनभने स्तर उन्नति हुँदा फाइदा कि यही अवस्थामा रहँदा 3 वर्ष धकेल्दा हामीलाई फाइदा भन्ने कुरा राज्यले अहिलेको सरकारले अत्यन्त सूक्ष्म अध्ययन गरेको गरेर नै यसलाई
0: तर हामी चाहिँ अब यो 3 वर्षमा तयारी गरेर हामी स्तर उन्नतिमा जाँदा चाहिँ ठिक हुन्छ
1: एकदमै बिल्कुल त्यही हो त्यो हामीले ती भएका सबै संरचनाका कुराहरू सुधार गरेर हाम्रो प्रतिस्पर्धात्मक क्षमतालाई बढोत्तरी गरेर र यी सुधारका उपाय गरेर जाँदाखेरि फाइदा हुन्छ।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा नेपाललाई हुने फाइदा र जोखिमका बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेल। अब म अलिकति यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धीको कुराहरूमा आए। अब यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अनुसन्धान र कानून कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ग्रे लिस्ट अर्थात नकारात्मक सूचीमा परेको छ। नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण के यही नै हो?
1: यसको कोर थिम त कस्तो छ भन्नुहुन्छ भने अहिले नेपाललाई फाइनेन्सियल टास्क फोर्सले ग्रे लिस्टमा राख्नुको पछाडि हामीले सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जस्तो भने सन् 1980 दशकमा विश्वव्यापीकरण र आर्थिक उदारीकरण आउँदा वित्तीय उदारीकरण पनि आयो। यो वित्तीय उदारीकरणमा ग्लोबल इकोनोमी इन्टिग्रेसन भयो। इन्टिग्रेसन हुँदाखेरि के
13: यसले के अवसर के अरे उल्यायो समस्या ल्यायो भन्नुहुन्छ भने विकासजी, अन्तर्राष्ट्रिय रूपमा अवैध धनको उस्तार प्रसार पनि संसारभरि भयो, कालो धनको सर्वर गर्यो, त्यसमा सम्पत्ति शुद्धिकरणदेखि लिएर आतंकवादी क्रियाकलाप अनि त्यस पछाडि गएर ट्याक्स इभ्यासनका पैसाहरू चाहिँ अर्थतन्त्रमा फैलाउने अवस्था भयो र हाम्रो जस्तो देशलाई ट्रान्जिट पोइन्ट बनाउने अवस्था रह्यो। यो ट्रान्जिट पोइन्टले गर्दाखेरि यो कस्तो भने सन् 2008 हाम्रो पहिला पनि परेका थियौँ, ग्रिन लिस्टमा परेको थियो, तर 2008 हामीले केही सुधार गर्यौं, फेरि हट्यौं र फेरि सन् नेपाल फेब्रुअरी 2025 दोस्रो पटक ग्रिन लिस्टमा परेको छ। अब यसले के गरेको छ भने यो सम्पत्ति सृजना आतंकवादी क्रियाकलाप वित्तीय लगानी नियन्त्रण कमजोरी देखियो भने यो ग्रिन लिस्टमा राखेको हो। फाइनेन्सियल एक्सटर ट्रान्सपोर्टको अन्तर्राष्ट्रिय अनुगमन निकाय एसिएफएससी ग्रुपले नेपालको अहिलेको प्रगति सुस्त रहेको छ। यो सुस्त केमा हो प्रगति भनेको, हामीले यी क्रियाकलापहरूलाई गर्न जुन नीति निर्माण गर्यौं तिनको कार्यान्वयन पक्ष अत्यन्तै फितलो रह्यो। हामी जस्तै अहिले झण्डै 31,000-32,000 जति सहकारी संस्थाहरूमा राखिएका डिपोजिटहरू जोखिममा छन्। ती संस्थाहरूमा राखिएको डिपोजिटको पर्पज स्रोतहरू नै खुलाउन सकिएन। स्रोत खुलाओ भनेर हरेकचोटि राज्यले कानून त बनायो तर त्यो कार्यान्वयन भएन। राज्यले त्यो कार्यान्वयनपट्टि राज्य संयन्त्रले ध्यानै दिएन। ध्यान नदिइसकेपछि फाइनेन्सियल टास्क फोर्सले तिमीहरू कार्यान्वयन छैनौ, तिमीहरूले हामीले तोकिएको अवधि कार्यान्वयन गर्न सकेनौ, तिमीहरू फेरि लिस्टमा छौ, अब पनि तिमीहरूले यो काम गर्न सकेनौ भने, जस्तै यसमा कानूनी र संरचना अथवा सुधारहरू गर्न सकेनौ, नियम र सुपरिसनलाई स्ट्रङ बनाउन सकेनौ, अनुसन्धान र अभियोजनलाई तिमीहरूले प्रभावकारी बनाउन सकेनौ र आतंक र आम विनाशका कुराहरूलाई तिमीहरूले सूक्ष्म निगरानी गरेर काम गर्न सकेनौ भने तिमी फेरि अब हामी ग्रे लिस्टमा होइन ब्ल्याक लिस्टमा जाने सम्भावना छ। त्यो भएर पनि अहिलेको सरकारलाई यो अवस्था यो अहिले बनिरहेको सरकारलाई यो कुराहरू ग्रे लिस्टबाट बाहिर आउनको लागि पनि नीति बनेका नीति र ती नीतिमा सुधार गर्नुपर्ने कुराहरू केही छ भने थप गरेर नीति कार्यान्वयनमा जानु सबैभन्दा ठूलो चुनौती हो र यो सरकारले त्यो चुनौतीलाई पक्कै पनि नजरअन्दाज गरेको छैन होला भन्ने लाग्छ। यसैलाई हेरेर भने एलडीसी ग्रेजुएसनले रोकेको हुनसक्छ र अनि त्यस पछाडि यी कार्यान्वयन गर्यो भनेदेखि आतंकवादी दोषमा हामीले हेर्नु दुर्भाग्य संसारमा 3 देशहरू ब्ल्याक लिस्टमा छन् भने झण्डै 22 देशहरू यो ग्रे लिस्टमा छन्। संसारका 200 देशमा हामी 22 देशमा पर्नु भनेको हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? यो विगतका 10-15-20 वर्षका सरकारहरूले के गरेका रहेछन् त? 2008 परिसकेपछि यो फेरि पर्छ पर्ने जोखिममा ल्याइपुर्याउनु भनेको त यो राज्य संयन्त्रकै कमजोरी हो नि, कानून कार्यान्वयनकै कमजोरी हो नि। उनले त बैंक तथा वित्तीय संस्थाहरूमा डिपोजिटमा आउने पैसाहरूको स्रोत खुलाउ भनेको छ, सहकारीमा भएको कुराहरू कुन उसबाट आएको छ स्रोत खुलाउ भनेको छ, सम्पत्ति घर जग्गा कारोबारमा अवैध कारोबार भयो यो अवैध कारोबार न्यून उसमा चाहिँ रजिस्ट्रेसन गर्ने हाई उसमा ऊ गर्ने अवैध कारोबार भइरहेछ तिमीहरूकोमा भनेर उसले धेरैचोटि उसलाई नेपाललाई वार्निङ गर्यो तर हाम्रो यसमा राज्यले यो कारणलाई प्रपरली कार्यान्वयन दिन सकेन। अब यस्तो पर्यो भने देशलाई विदेशबाट आउने रेमिटेन्सहरू ठप्प हुन सक्ने,
0: विदेशी लगानीमा प्रभाव त परि नै
13: परिरहन्छ। यसले गर्दा त हामी अझसम्म युवा जनशक्तिलाई बाहिर पठाएर तिनीहरूले नै पठाएको रेमिटेन्सले अर्थतन्त्र धानिरहेका छौँ भने फेरि तिनै युवाको पसिनाले त्यहाँ विदेशमा आर्जन गरेको ल्याउन पनि हामीलाई अब अप्ठ्यारो हुने अवस्था छ। यो कस्तो क्रिटिकल ठाउँमा पुगिरहेका छन् हेर्नु त, यो त अहिले यो सम्झिँदा यो यो यो 15-20 देशहरू जो कि हामी कहाँ हाम्रै हेरौँ न, यही पाकिस्तान छैन, अफगानिस्तान छैन, बङ्गलादेश छैन, हाम्रो नेपाल ब्ल्याक लिस्ट उसमा ग्रे लिस्टमा छ भनेपछि हामी कुन अवस्थामा रहेछौँ त? साउथ एसियामा पनि हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? र हाम्रो यहाँभन्दा अगाडिका सरकारले के गरेका रहेछन् त? अत्यन्तै नाजुक अवस्था होइन त यो, यसले यसले एउटा फिक्सर दिँदैन त विकासजी?
0: अब यो छोटो अवधिमा ग्रे लिस्टबाट बाहिरिन के कस्ता तत्काल कदम चाल्नुपर्छ?
13: अब यसमा चाहिँ तत्कालै गर्नुपर्ने त कानूनी तथा र संरचनात्मक सुधारहरू गर्नु पर्यो। यसमा कस्तो भने यस ऐन अन्तर्गत पूर्ण संशोधन, एकरूपता र वास्तविक धनीको कानूनको स्पष्टता, राष्ट्रिय रणनीति, संयन्त्र र अन्तर्राष्ट्रिय कानूनी सहायता जस्ता कार्यहरू रहेका छन्। तिनीलाई कस्तो भने कानूनी र संरचनामा सुधार अन्तर्गत ती कुराहरू सुधार गर्नु पर्यो भने नियमन र सुपरिसनलाई एकदमै प्रभावकारी बनाउनु पर्यो। यस अन्तर्गत जस्तै गैर बैंकिङ क्षेत्रको कड़ा नियमन, सहकारी क्षेत्रको विशेष नियन्त्रण, जोखिम आधारित सुपरिवेक्षण र शंकास्पद कारोबारको सूक्ष्म निगरानी, शंकास्पद अभियोग गर्नु पर्यो अनि त्यस पछाडि अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउनु पर्यो।
0: अहिले जुन सरकारले गरिरहेको ठिक छ, अभियोजन अभियोग जुन लगाइरहेको छ, तर सर्वोच्च अदालतले फेरि होइन, राज्यले
13: अब यसलाई कतिले प्रोपोगान्डाका रूपमा लिएका छन्, कसैले फेरि स्टन्टको रूपमा लिइरहेका छन्। नीति कार्यान्वयनमा त राज्यले गर्नुपर्ने कुरा यही हो। हिजो विगतमा बिग्रेका कुराहरू, हाम्रो राज्य संयन्त्रमा खेलेका मान्छेहरू, बिचौलिएका

0: प्रमुख देशमा नजानी भनिरहँदा र अर्को कुरा यो ग्रे लिस्टबाट बस्नको लागि बाहिर आउनको लागि सरकारले कदम चालेका उपायहरू चाहिँ कति प्रभावकारी छन्?
1: अब अहिलेको आम जनताको जनचासो पनि के हो भने हामी आजसम्म राज्य संयन्त्र बोल्ने मात्रै भयो, अब काम गर्ने होस् भन्ने चाहिरहेका छ। कारण बनेका नीति नियम अड्डा अदालत सरकारी संयन्त्रहरू निष्पक्ष हुन्, कानूनी राज्यको प्रत्याभूति हुन्, सरकारले बजेट ल्याउँदा पनि हिजो हामीले हेऱ्यौँ नि हामीलाई कतिसम्म दुःख लाग्यो भन्नुहुन्छ भने यो अन्तरिम सरकार बन्यो जेएनजी पछाडि बनेको सरकारले झण्डै हाम्रो त्यति बेलाको अर्थमन्त्रीले खुद्रे योजनाहरू अर्थमन्त्रीले आफ्नो पकेटमा राखेका योजनाहरू काटेर निर्वाचन खर्च गर्नुभयो। भनेपछि नेतामुखी नहोस् बजेट, समग्र देशको आवश्यकता के हो, देशलाई अर्को 10 वर्षसम्म कसरी लैजाने अनि अर्को 20 वर्षसम्म कसरी लैजाने भन्ने खाका फ्रेमवर्क बनाएर यो बजेट आओस्। बजेटमा साधारण कुराहरूको सुधार होस्, हामीले ठूलो अपेक्षा पनि गरेका छैन, जनताले ठूलो अपेक्षा पनि छैन। कल्याणकारी राज्यको अवधारणालाई र कानूनी राज्यको अवधारणालाई सरकारले विश्वस्त रूपमा कार्यान्वयन गरोस्, त्यो भयो भने नागरिकका अपेक्षाहरू पनि पूरा हुन्छन् र सरकारलाई गाह्रो छ, हामीले सबैले बुझेको छ, एउटा विवेकशील नेपालीले बुझेको छ अहिलेको अवस्थामा काम गर्न अप्ठ्यारो छ। तर यो अप्ठ्यारो हुँदा हुँदै पनि सरकारले यो काम गरेको छ है भन्ने आभास प्रत्याभूति गर्न सक्यो भने देश अगाडि बढ्छ र अहिलेको बजेटले पनि यी कुराहरूलाई एड्रेस गर्नुपर्छ। जस्तै आजसम्म उपेक्षा भएका कुराहरू, शिक्षक स्वास्थ्यमा काम गर्ने तल्लो स्तरका कर्मचारीलाई सधैँ उपेक्षा गरेको छ, त्यो उहाँहरूलाई प्रोत्साहन गर्नु पर्यो, सार्वजनिक शिक्षामा सुधार ल्याउने कार्यक्रमहरू ल्याउनु पर्यो अनि स्वास्थ्यमा सुधार गर्ने ल्याउनु पर्यो र अनि राज्यले सक्छ भने वेलफेयरका कार्यक्रमहरूलाई एड्रेस गर्नु पर्यो र सार्वजनिक खर्चलाई कटौती गर्ने र करका दायराहरूलाई फराकिलो बनाउने, करका दरहरू कम गर्दै लैजानुपर्छ भन्ने लाग्छ विकासजी।
0: हस्, समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद विकासजी, तपाईँको यो लोकप्रिय कार्यक्रममा छ मेरा दुई चार कुराहरू राख्न दिनुभएकोमा म धेरै धेरै आभारी छु।
0: उहाँ हुनुहुन्थ्यो अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेल। आज हामीले नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई विदा हुन्छु। नमस्कार।

0: अरेलीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
1: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरेलीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
0: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: पर्याप्त खेल मैदानको व्यवस्था,
0: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
1: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
0: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
1: उचित पुस्तकालयको व्यवस्था।
0: थप जानकारीको लागि सम्पर्क
1: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
2: सम्पर्क नम्बर
1: 0655711195, मोबाइल 98560621122 र 98460118171।

0: बाल विद्या मन्दिर मावि बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
1: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
2: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजे

0: मा विद्यालय प्रशासन कार्यालय वा फोन 0625414285 98565347 र 98565348 मा सम्पर्क गर्नुहोस्।
1: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लागण्डकी 4 दुलेगौंडा।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज बकर ईद मनाइदै आजदेखि 4 दिनसम्म सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिम तराईमा पनि गर्मी कम हुने। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 खर्ब भन्दा बढ़ी। 27 वटा संस्थानले नाफा आर्जन गर्दा 16 वटा भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश। इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेशियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईद उल जोहा आज देशभरका मस्जिदमा मनाउँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यस पर्व पर्सी शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना छ। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 खर्ब 6 अर्ब 91 करोड़ रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2081-82 सार्वजनिक संस्थानको कुल सम्पत्ति आर्थिक वर्ष 2080-81 तुलनामा 9.49% वृद्धि भएको छ। ती निकायमा सरकारको कुल लगानी आर्थिक वर्ष 2080-81 तुलनामा 13.44% बढ़ेर 7 खर्ब 98 अर्ब 56 करोड़ 35 लाख रूपियाँ पुगेको छ। जसमा शेयर लगानी 3 खर्ब 79 अर्ब 25 करोड़ 20 लाख र ऋण लगानी 4 खर्ब 28 अर्ब 31 करोड़ 15 लाख रूपियाँ रहेको छ। संचालनमा रहेका संस्थान मध्ये 27 वटाले नाफा आर्जन गर्न सफल भएका छन् भने 16 वटा घाटामा छन्। आर्थिक वर्ष 2080-81 तुलनामा सार्वजनिक संस्थानको खुद नाफा 12.03% बढ़ेर 45 अर्ब 8 करोड़ 50 लाख रूपैयाँ पुगेको छ। संस्थानको खुद नाफा 48 अर्ब 79 करोड़ 6 लाख भने नोक्सानमा रहेका संस्थानको खुद नोक्सान 3 अर्ब 80 करोड़ 57 लाख रूपैयाँ रहेको छ। आर्थिक वर्ष 2000 1981 सार्वजनिक संस्थानको कुल संचित नाफा गएको वर्षको तुलनामा 21.51% बढ़ेर 1,05,45,42,00,000 रूपियाँ पुगेको छ। नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संचित नाफा सबैभन्दा धेरै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेद्वारको कागज पत्र छानबिनपछि स्वीकृत उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो। विवरण त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजश्री जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। सबै विश्वविद्यालयका लागि प्राप्त 218 उम्मेद्वारले आवेदन दिएकामा 199 जना उम्मेद्वार प्रतिस्पर्धाका लागि योग्य भएका हुन्। यी उम्मेद्वारले प्रस्तुतिकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्यांकन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिश गर्ने व्यवस्था छ। नेपाल खुल्ला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया शुरू भइसकेको छ। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगर्न नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ। पछिल्लो समय सो अनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण गरी मीडियाको नामबाट वा सम्बद्ध संचारकर्मीद्वारा संचालित सामाजिक सञ्जालबाट भ्यूअर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहार प्रस्तुत गर्ने, हप्की दप्की एवं दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गए अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बाल बालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यान आकर्षण भएको जनाएको छ। अब विदेशको खबर। इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ। इजरायली रक्षा बल आईडीएफले त्यहाँका बासिन्दालाई जहरानी नदीको उत्तरतिर सर्न भनेको हो। हिजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लंघन गरेको भन्दै आईडीएफले अत्यन्त कड़ाईका साथ कार्यवाही गर्ने चेतावनी दिएको छ। हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोड़ेको आरोप लगाएको छ। हिजो इजरायली सेनाले दक्षिणी शहर टायरमा हवाई आक्रमण गरे थियो। त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानमा जारी स्थल कार्यवाही थप विस्तार गरिने घोषणा गर्नुभएको थियो। वहाँले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताउनुभयो। आईडीएफले 9 ठाउँ खाली गर्न आदेश दिएपछि इजरायल लेबनान सीमामा ठूलो सैन्य तनावको खतरा बढ़ाएको छ। इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराती अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले देखेको छ। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा 3 विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कार्यवाही गरेको जनाएको थियो। अमेरिका र इरान बीच 3 महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी संचार माध्यमको दावी अस्वीकार गर्नुभएको छ। हर्मुज जलमार्ग खुल्ला रहने उहाँको भनाइ छ। इरान अमेरिका युद्ध अन्त्यका लागि कतार मार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दैछ। मलेसियाको क्वालालम्पुरमा नेपाली समय अनुसार दिउँसो 12 बजे खेल शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेसियासँग सन् 2019 एकपटक मात्र खेलेको थियो। त्यतिबेला नेपाल 92 विजय भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देशले भाग लिँदैछन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज बकर ईद मनाइँदै आजदेखि 4 दिनसम्म सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिम तराईमा पनि गर्मी कम हुने। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 खर्ब भन्दा बढ़ी। 27 संस्थानले नाफा आर्जन गर्दा 16 भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश। इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका
5: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
9: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565935921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
12: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
21: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
22: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क। Thank you.
23: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
21: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलंग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
20: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार
21: प्रोपराइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630।
23: विगत लामो समय देखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
0: आज पनि खाना काँचै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी पिते गरेले त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
0: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
24: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा
25: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको हैन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
26: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
25: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
20: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
26: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
23: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
20: ओम एम आभूषण सुनचाँदी दोकान
25: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0656570537 मोबाइल नम्बर 98460769246 98058
24: शुक्ला गण्डकी FM 97.6
21: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
23: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम बेसीका भाका
21: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्लागन्धकी एफएम 97.6 MHz कार्यक्रम गान्धीजीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो ओमेना भूषण सुन्चारी उद्योगले दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगनाहरू राजसंसार पत्थर राखिएका गरगनाहरू गुम्त नापतल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेना भूषण सुन्चारी उद्योगमा गएर ढुक्कका साथ गरगनाको कारोबार गर्न सक्नुहुनेछ। आज पनि हामी रहेका छौं बिहिबारको बसाइमा। बिहिबारको बसाइमा तपाईँले रोज्नुभएका सुमधुर लोकभाकाहरूलाई कार्यक्रम स्थान दिने गर्छौं। तपाईँ फोन गर्न सक्नुहुने 97422792960636611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने लोकभाकाहरू रोज्न सक्नुहुनेछ। विशेष तपाईँहरूको रोजनमा रहेका सुमधुर लोकभाकाहरूलाई चाहिँ म कार्यक्रममा स्थान दिनेछु। र बाहिर मौसमको कुराकानी गर्नुपर्दा चाहिँ घाम लाग्दैछ हल्का बिस्तारै तपाईँहरूले पनि लाग्दैछ होला है। बिस्तारै झरी बादल लाग्ने दिन पनि समय पनि भएको छ। त्यही भएर पनि कहिले पानी कहिले घाम चाहिँ यसरी नै चलिरहेको छ। दिनहरू चाहिँ पक्कै पनि तपाईँहरूको पनि होइन विविध कार्य कामहरूमा व्यस्तता रहेर काम गर्दै होइन रमाउँदै पनि हुनुहुन्छ होला भन्ने विश्वास हुनुभएको छ। जे गर्नुहुन्छ विदेशमा हुनुहुन्छ सुदेशमा हुनुहुन्छ जहाँ हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राखेर कामहरू अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा भने म कार्यक्रममा साथी आइसक्नु भएको छ। मलाई कार्यक्रममा स्थान दिन्छु। हेलो नमस्कार हजुर।
1: नमस्ते
0: हजुर। सन्चै आरामै हुनुहुन्छ? हजुर एकदमै आरामै छु।
1: आजबाट मौसम गरम भएको छ
0: हजुर।
1: कृष्ण गुरुङको पुट्टे चोरी
0: भन्नुभयो है? हुन्छ
1: हजुरको लागि
0: हस् हुन्छ धन्यवाद।
1: अनि शुक्र गर्नेको हो ऋणले
0: हस् नमस्कार शुभ दिन। उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो। हाम्रो तिला चन्जी हुनुहुन्थ्यो कास्कीको लुम्ले काँडेदेखि। उहाँले पनि फोन गरेर गइसक्नु भएको छ। पालो तपाईँहरूको हो आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी संघीयहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुन्छ। विशेष आज हामी तपाईँको रोजाइमा रहेका सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। त्यही भएर आउनु होला। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा चाहिँ जोडिन सक्नुहुनेछ। ल यति बेलाको क्रममा फेरि पनि साथीहरू उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। छेजले झोडले नमस्ते सन्चै आरामा हुनुहुन्छ? हाम्रो हजुर एकदमै सन्चै आरामै छु म पनि। के छ नयाँ नौ हाल खबर?
1: हिजो प्रोग्राम आएन के हो दिउँसो कलिङ टाइम?
0: हजुर हजुर आएन नि
1: त्यही त गीत बजिरहेको थियो
0: क्या। हजुर
1: हुन्छ मलाई त्यो पुरानो गीत बजाइदिन्छु।
0: ल पुरानो कुन चाहिँ होला?
1: विष्णुमाझी।
0: विष्णुमाझीको कुन चाहिँ?
1: आँसुको कारखाना।
0: आँसुको कारखाना भन्ने हस् यस्तो मधुर भाका राख्नेछु साथीहरू सम्झिन सक्नुहुन्छ। हस् नमस्कार शुभ दिन। उहाँ हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमाजी सिंह बिरुवादेखि। उहाँसँग नि कुराकानी भइसकेको छ। तपाईँहरू कार्यक्रममा आउँदै गर्नुहोला भन्दै यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। बुट्टे चोली रे भनिरहेको छ हो यो त साह्रै जस्तो छ है। उहाँले पक्का पनि यो रोज्नुभयो कि कुन रोज्नुभयो? कृष्ण गुरुङको मैले चाहिँ हेरेको राखौँ को राम भयो कुन राख्ने होला त है। गाह्रो पिरो छ हो जिन्दगीमा कुन राख्ने होला त। यो हो कि यो जस्तो छ यो जस्तो होइन छैन छ कि छैन कि जस्तो हो नि। लाइफमा मात्र देखाइराखे छ बुट्टे चोली भन्ने त्यही भएर कुन चाहिँ राख्ने होला त। त्यो भन्दा नि म पहिला हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको कारखाना भन्नेबाट कारखाना भन्ने विश्वमाझीको गीत राख्छु अनि त्यसपछि हाम्रो रमजीको रोजाइमा राख्छु किनभने यहाँ फिल्मको गीतहरू पनि देखाइदिएको छ कि अनि त्यही भएर फेरि छ्याट्टै हेर्नुपर्ने हुन्छ। त्यही भएर अलिकति अकमकी त्यही भएर आँसुको कारखाना भन्ने यस्तो मधुर भाकालाई कार्यक्रम स्थान दिन्छु अनि त्यसपछि तपाईँको माझमा आउनेछु। हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको गीतलाई मैले पहिला स्थान दिएँ त्यसपछि हाम्रो अमरजीको रोजाइमा रहेको सुमधुर भाकलाई चाहिँ म लिएर आउनेछु। यहाँ दुई तिनवटा गीतहरू देखेँ त्यही भएर हो कि जस्तो लाग्यो। यति बेलाको क्रममा यो विश्वमाझीको आवाजमा र अर्जुन कुमारको आवाजमा रहेको छन् लयकर मञ्जिता पहाडी र गणेश अधिकारीको रहेको छ। त्यो बेला क्रममा स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यसो मधुबा कमल तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फोन गर्न सक्नुहुन्छ 9942 72 96 36 31 111 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने लोक भाका रोज्न सक्नुहुनेछ। यति बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्कार हजुर, सञ्चारमा हुनुहुन्छ? हजुर, एकदमै सञ्चारमै छु। के छ हाम्रो मान्दरतिरको नयाँ नौलो हालखबर? हजुर, खाना खानुभयो? मेरो चाहिँ भयो छैन, अहिले 10 बजेपछि मात्रै हुन्छ है। ल, आज कुन चाहिँ भाका रोज्नुहुन्छ? हुन्छ, यो सुमधुर भाका राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ। हुन्छ, नमस्कार, सुटौ शुभ दिन। हस् नमस्कार, उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, चन्द्रजी मान्द्रेदेखि हुनुहुन्थ्यो, उहाँसँग पनि सुमधुर कुराकानी भइसकेको छ। यति बेलाको क्रममा नै हाम्रो अमृतजीको रोजाइमा रहेको बुटे चोलेरी भनिरहेको छ, यसमा चाहिँ कृष्ण गुरुङ र शर्मिला गुरुङको आवाजमा रहेको छ। यति बेलाको क्रममा सुकानुहोस् सुमधुर भाका।

0: हजुर यसो मधुकाकामल तपाईँको माझमा राखिसके मोहनी बोलिरी बोलिरी भनिरहेको थियो बुटे चोलिरी भनी तपाईँको माझमा स्थान दिइसके पालो तपाईँको रहेको छ फोन गर्न सक्नुहुन्छ 9842972960 36611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ तपाईँलाई आउनुहोला यति बेला क्रमशः उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर नमस्ते हजुर सञ्चार हुनुहुन्छ हजुर एकदमै सञ्चारमै छु म पनि के छ हाम्रो आफू कसैतिरको नयाँ नयाँ खबर ओहो भनेपछि बेसी नोक्सान भयो क्या ल नि अब खाने बेला अब फल्ने बेलाको मकै है
1: हजुर हजुर कहाँ धान चार फाँक जम्मै भएको थियो अलिअलि दिन हावा घुरी आएर चाहिँ जम्मै खत्तम भयो पछि अब अस्ति असिमालले झुट्टो एउटा केही पनि राखेको थिएन
0: खत्तमै भयो भने चाहिँ त्यति मेहनत गरेर अब फल्ने बेलामा हुर्कने बेलामा
1: त्यही त
0: ल ठिक छ के गर्ने अब पानी पनि चाहियो नि पानीले पनि साह्रै नै नोक्सान गरेको छ यतिखेरको समयमा त
1: हजुर हजुर हजुर हजुर असिनाले चाहिँ हावाले भन्दा नि असिनाले बिगार्थे
0: त्यही त नि हो त नि हावा र असिना पऱ्यो है यति बेलामा त पानी भन्दा पनि बढी हावा र असिना
1: हजुर हजुर त्यो साले चाहिँ राख्नु नि मलाई
0: कुन चाहिँ
1: चिज गुरुङको र त्यही तामाङको क्या हो गोर्खाली
0: ए गोर्खाली भने
1: हजुर हजुर
0: ल हस् हुन्छ यो भाका राख्नेछु साथीहरू सम्झिन सक्नुहुन्छ नमस्कार शुभ दिनमा आउनु हामीलाई फोन गर्नुभएको थियो ऋषिराम गाहाजी हुनुहुन्थ्यो आफू कसरी देखे उहाँसँग पनि सुमधुर कुराकानी भइसकेको छ भने पालो तपाईँहरूको हो तपाईँहरू फोन गर्दै गर्नुहोस् यति बेलाको क्रममा भने म हाम्रो चन्द्रजीको हृदयमा रहेको भिरेमा चढेमारी गाई खुमन अधिकारी र देवी घटीको आवासमा रहेको छ भने यसलाई शब्द यसमा एकनाथ भण्डारीको रहेको छ यति बेलाको म स्वीकार्नुहोस् यो सुमधुर भाका

हजुर, यसो मध्येमा कमल तपाईँकोमा छ, राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ यति बेलाको क्रममा भने म यसो मध्य भागलाई स्थान दिन्छ। हाम्रो ऋषि राम गाहाजीको रुजेमा रहेको थियो गोर्खाली ठाडोबाट रहेको चिजा तामाङ र चिज गुरुङको आवाजमा रहेको छ भने लय शब्द चिज तामाङ र त्यस्तै विश्वास नेपालको रहेको छ। यति बेला क्रम यसो मध्य भाग स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँहरूकोमा उपस्थित हुनेछु।

हजुर, यसमा दुर्गाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ हाम्रो इस्लाम गाजीको रोजाइमा रहेको थियो। अब नि म तपाईँहरूको माझ विदा मागेर जानुपर्ने बेला भइसकेको छ है। हामीलाई तिनजेलसम्म फोन गरेर साथ दिनुहुने, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आज हामीलाई फोन गर्नुभएको छ हाम्रो तुला चन्जेली कास्के गोटो लुङ्गेदेखि, नरेन्द्र इमाजी हुनुहुन्थ्यो साङ्जा बिटुवादेखि, चन्द्रजी हुनुहुन्थ्यो बान्द्रीदेखि, अन्तिममा विश्राम घाजी हुनुहुन्थ्यो आफू कसरीदेखि। सम्पूर्ण तपाईँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद, र जसले फोन गर्न कोसिस गर्नुभयो उहाँहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद। मैले पनि समय होइन सकिसकेको कारणले चाहिँ तपाईँहरूको फोनलाई लिन भ्याए त्यसको कारणले पनि क्षमा प्रार्थी छु भन्दै अन्तिममा जाँदै ढाका टोपीले भनिरहेको छ, यसमा आवाज रहेको छ निशा गुरूङ र शीतल गुरूङको, लैसभा सीताराम परेर शीतल गुरूङको रहेको छ। यसो मधुर भागलाई सोधे आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तारीमा पनि बिताउँछु तपाईँको बाँकी बस्छु भन्ने सुखद बितो सामने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज, जय जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 9460-69-2046-98-00-58।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी, म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
12: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0656-75225, मोबाइल 9856-33-878, 98-4-61-56-58।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563493952 र 98066।

0: कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तप्यामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद ईद उल जोहा आज देशभरका मस्जिदहरूमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीहरूले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जा मी मस्जिद काश्मीरी मस्जिद लगायतका देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीहरूको भीड़ लाग्छ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्नो छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा शनिबार त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेका आरोपमा सभापति रविलाल मिछाने सहित राष्ट्रपाको 17 सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड़ लुटपाट राजधानीमा सांसदहरूको संलग्नता हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको हो। राष्ट्रपा सभापति लामिछानेले नखो कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ। कारबारबाट यसरी बाहिरिनु कारागार N2089 अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ। लामिछाने जेलबाट बाहिरिएकै घटनामा राष्ट्रपा सांसदहरू मनिष शाह र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले लामिछानेलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भदौ 3 गतेको आन्दोलन क्रममा सुदन गुरूङले नेतृत्व लिएपछि हुलदंगा भएको निष्कर्ष निकाल्दै गुरूङमाथि थप अनुसन्धान गर्न भनिएको छ। आयोगले सूक्ष्म अनुसन्धानको सिफारिश गरेका अन्य राष्ट्रपा सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की लगायत छन्। त्यस्तै सांसदहरू राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला संगौला, पुरूषोत्तम यादव, आशिका तामाङ, शिव यादवमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ। उनीहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपछि आन्दोलनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने उनीहरूको सामाजिक सञ्जाल प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको आयोगले औलाएको छ। राज्यसभाका सांसदहरूले भने नवयुवा आन्दोलनमा सहभागी भएको र घाइतेको उपचार तथा उद्धारमा सहभागी भएकै कारण अनुसन्धान सिफारिशमा गरिनु सही नभएको बताएका छन्। तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ। गणतन्त्र दिवस जिल्ला स्तरीय समितिको बुधबार बसेको बैठकले दिवसमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाकले गत संस्थामा बसेको बैठकले दिवसका अवसरमा दीपावली, विशेष सरसफाई, नागरिक स्वास्थ्य जाँच, पाठ्यघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, कार्यालय सरसफाई, मुटु सम्बन्धी स्वास्थ्य जाँच, प्रभात फेरी, फलफूल वितरण लगायतका कार्यक्रम तय गरेको छ। जिल्ला पार्क अन्तर्गत मुगलिन पोखरा सड़क स्थल नदी आयोजनाको पश्चिम खण्डमा निर्माण चुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्थिति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। तनहुँको जामुनीदेखि पोखराको सिद्धिपुरसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुष तेस्रो पटक थप गर्दै आगामी असार 15 गतेसम्म पुर्याएको थियो। तर पछिल्लो प्रगति यता निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको हो। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कोवर्ग अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। उहाँले कुल सड़क खण्ड मध्ये पहिलो तहको कालोपत्रे 38 किलोमिटर र दोस्रो तहको कालो पात्रे 37.28 किलोमिटर सम्म सम्पन्न भएको जानकारी दिनुभयो। आयोजना अन्तर्गत 20.55 किलोमिटर चार लेन सड़क तथा 18.16 किलोमिटर चार लेन सहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ। योजना प्रमुख गोबरले इन्धन अभावले निर्माणमा प्रत्यक्ष असर परेको बताउनुभयो। उहाँले भन्नुभयो निर्माण कम्पनीलाई दैनिक 4000 लिटर डिजेल आवश्यक पर्छ तर अहिले 1500 लिटर मात्र उपलब्ध भएको छ। निर्माण कम्पनीको मूल्य समेत अत्याधिक बढेकाले काम प्रभावित भएको छ। यसले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन भएको छ। आयोजनाको सूचना अधिकारी अनन्त बरालका अनुसार कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन निर्माण सड़क मार्किङ थर्मो प्लास्टिक पेन्ट तथा डब्ल्यूबीम रोड सेफ्टी ब्यारियर जडानको काम भइरहेको छ। नेपालको ग्रामीण विकास साझेदारी शैली विकास बैंकको लगानीमा संचालित उक्त आयोजना अन्तर्गत पश्चिम खण्ड निर्माणका लागि चिनिया कम्पनी एन हुई कायु एन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्शनसँग ₹7.40 करोडमा ठेक्का सम्झौता गरिएको थियो। उक्त खण्डको निर्माण सम्झौता विक्रम 2078 जेठ 2 गते भएको थियो भने 2078 भदौ 12 गतेदेखि निर्माण थालनी गरिएको थियो। जन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनेको कानून कार्यान्वयन गर्न सरकारवालाले जोड़ दिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजना र शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा बुधबार दुलेगौड़ामा आयोजित सुर्ती जन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सहभागीले सो कुरामा जोड़ दिएका हुन्। नगर उपप्रमुख खुम्बहादुर विकराजुले नेपालमा सुर्ती जन्य पदार्थ नियन्त्रणका लागि बनाइएका कानून विश्वकै उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वयन पक्ष फितलो हुँदा नसर्ने रोगको जोखिम बढ़दै गएको बताउनुभयो। पक्षलाई प्रभावकारी बनाउन सबैका उत्तिकै सहयोग र समन्वय आवश्यक पर्ने उहाँको भनाइ थियो। सहायकका प्रमुख जिल्लाधिकारी दीपक रेग्मीले मानिसहरूमा सुर्तीजन्य पदार्थका कारण स्वास्थ्यमा पर्ने असरलाई लिएर जनचेतना गराउन पनि सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी बनेको कानून कडाईका साथ लागू गर्नुपर्नेमा उल्लेख गर्नुभयो। प्रमुख प्रशासक अधिकृत सुशील शिशिर पौडेलले केही दशक अघिको तुलनामा सुधार हुँदै गए पनि यतिकैमा चित्त बुझाउने ठाउँ नभएको बताउनुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले सुर्तीजन्य पदार्थको प्याकेटमा 90% चेतावनी मूलक चित्र संकेत गर्नुपर्ने, खुद्रा चुरुटको बिक्री गर्न नपाइने, गर्भवती महिला तथा 18 वर्ष भन्दा मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने जानकारी दिनुभयो। उहाँले सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा नसर्ने रोगको जोखिम बढ़ेको उल्लेख गर्दै त्यस्ता बिरामीहरूको उपचारमा राज्यको अरबौं रूपियाँ खर्च भइरहेको तर्फ ध्यान दिन पनि आवश्यक भएको बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी, व्यवसायी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो। तनहुँको शुक्ला गण्डकी 5 हरौटामा रहेको शिव पञ्चायत मन्दिरमा पुरूषोत्तम महात्मा सत्संग ज्ञान यज्ञ शुरू भएको छ। मन्दिर संरक्षण समितिले आयोजना गरेको सत्संग ज्ञान महायज्ञ 2083 को बुधबार पण्डित ठाकुर प्रसाद शास्त्रीले उद्घाटन गर्नुभयो। यहाँ यज्ञ जेठ 17 गतेसम्म चल्नेछ। सत्संग ज्ञान यज्ञमा आचार्य पूज्य श्रीराम पौडेल प्रमुख वाचकको रूपमा रहेका छन्। जेठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्मा श्रवण गरी यथाशक्य दान गरेमा लुकमा भोग र परलोकमा मुक्ति तथा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको छ। समितिका अध्यक्ष केशवराज अधिकारीले सत्संगमा सहभागी भई सत्मार्गमा डोर्याई जीवन सार्थक तुल्याउनु हुन सबैलाई अनुरोध गर्नुभयो। समितिका उपाध्यक्ष धर्मराज पौडेलले 17 गतेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण, कथा प्रवचन, साँझमा भक्त भजन कीर्तन कार्यक्रम समावेश गरिएको जानकारी दिनुभयो। समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर 5 का अध्यक्ष दीर्घबहादुर थापा, विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरे, सहसचिव निर्जला अर्याल लगायतले बोल्नु भएको थियो। धान खेतीमा मरूवा रोगको प्रकोप देखिएपछि तनहुँका किसान चिन्तित बनेका छन्। मेहनत गरी हुर्काएको बाली भित्राउने बेलामा रोगले गर्दा बोटमै सुक्न थालेपछि कृषकहरूमा निराशा छाएको छ। धान बालीमा रोग तथा किराको प्रकोप बढ़ेर किसान मर्कामा परेपछि कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न बालिकाका कृषि क्षेत्रमा प्राविधिक खटाएको छ। म्याङ्दे, मन्दिपुर, आबुखरी गाउँपालिकाका विभिन्न प्रभावित क्षेत्रमा कृषि विज्ञ तथा प्राविधिकहरूको टोली रोगको निदान र नियन्त्रणका लागि कृषककै खेतबारीमा पुगेको छ। खेतमै पुगेर बालीको निरीक्षण गरिरहेको उक्त टोली कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका विज्ञ प्राविधिक कर्मचारीहरू सहभागी रहेका छन्। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य न्यौपानेले बाधा आतंकका कारण किसानले भोगिरहेको समस्यालाई समाधान संसदमा उठाउँदै वैज्ञानिक व्यवस्थापन नीति ल्याउन सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद नेपालीले किसानहरू बाँदरबाट अन्न बाली जोगाउन दिनभर खेतमा कुरुवा बस्न बाध्य भएको बताउनुभयो। उहाँले बाँदरका कारण कतिपय किसान बसाई सराई गर्ने सम्मको अवस्थामा पुगेको उल्लेख गर्नुभयो। मेरो निर्वाचन क्षेत्रका एक किसानले आज फोन गरेर भन्नुभयो, बरु सड़क र विकासका निर्माण दिलाओस् तर बाँदरबाट अन्न बाली जोगाइदिनु पर्यो। सांसद नेपालीले भन्नुभयो, यो केवल गुनासो मात्र होइन, खाद्य सुरक्षामाथिको गम्भीर संकट हो। उहाँले तनहसहित पहाड़ी क्षेत्रमा बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिने अवस्था सृजना भएको भन्दै सरकारले तत्काल प्रभावकारी नीति ल्याउनु पर्ने आवश्यकता औल्याउनुभयो। सांसद नेपालीले शुक्ला गण्डकी नगरपालिका दुईका किसान पहल सिंह गुरूङको सुन्तलाबारीमा गरिएको परेको उदाहरण समेत संसदमा प्रस्तुत गर्नुभयो। उहाँको अनुसार गुरूङले सुन्तलाबारीमा डमी बाघ राखेपछि बाँदरको समस्या उल्लेखनीय रूपमा घटेको अनुभव सुनाउनु भएको थियो। तनहको विमान नगरपालिकाले स्थानीय कृषकले व्यावसायिक कृषि उत्पादनसँग उन्मुख गराउने उद्देश्यसहित नगर प्रमुख संघ कृषकका कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। परम्परागत खेती प्रणाली आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने, साना सिंचाई पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यसहित सो कार्यक्रम शुरू गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीलाई उत्पादनमुखी प्रविधि गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ। निवाद नगरपालिकाका नगर प्रमुख लदिराज सुवेदीले वास्तविक कृषकको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पुर्याउन यो कार्यक्रम ल्याइएको बताउनुभयो। तनहको विमान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट उत्तम सुवेदी सभापतिमा निर्वाचित भएका छन्। उपसभापतिमा विमला भण्डारी, सचिवमा अमृत थापा तथा सदस्यमा बबिताका विकट चयन भएका छन्। सदस्यहरूमा बलराम गैरी, सुगमाया गोतामे, चन्द्रबहादुर सार्की, रिमबहादुर थापा, झहपर विश्वकर्मा, देवका पोखरेल, विष्णु शर्मा लम्सा तथा लुलचन्द्र सिग्देल रहेका छन्। अन्तर्राष्ट्रिय समाचार, इजरायली सेनाले दक्षिण लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ। इजरायली रक्षा बल आईडीएफले त्यहाँको बासिन्दाहरूलाई जहारानी नदीको उत्तरतिर सर्न भनेको हो। हिजबुल्लालाई बारम्बार युद्ध विराम उल्लंघन गरेको भन्दै आईडीएफले अत्यन्तै कड़ाईका साथ कार्यवाही गर्ने चेतावनी दिएको छ। हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोडेको आरोप लगाएको छ। हिजो इजरायली सेनाले दक्षिण शहर टायरामा हवाई आक्रमण गरेको थियो। त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा जारी स्थल कार्यवाही थप विस्तार गर्ने घोषणा गर्नुभएको थियो। उहाँ उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताउनुभयो। आईडीएफले 9 खाली ठाउँहरू खाली गर्न आदेश दिएपछि इजरायल लेबनान सीमामा ठूलो सैन्य तनाव खतरा बढ़ाएको छ। इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराती अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्ष्य गरी र आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा 3 विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। यस अघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कार्यवाही गरेको जनाएको थियो। अमेरिका र इरान बीच 3 जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेको बेला फेरि आक्रमण भएको। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी संचार माध्यमहरूको दावी अस्वीकार गर्नुभएको छ। हर्मुज जलमार्ग खुल्ला रहने उहाँको भनाइ छ। इरान अमेरिका युद्ध अन्त्यका लागि कतार मार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ। खेल समाचार, एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दैछ। मलेसियाको कुआलालम्पुरमा नेपाली समयअनुसार दिउँसो 12:15 खेल शुरू हुनेछ। नेपाल समूहको बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको छ। नेपालले आज खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। त साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल newsshuklagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल डुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560।
5: अर्लीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
6: एसईई 2082 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अर्लीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू:
6: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
5: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: पर्याप्त खेल मैदानको व्यवस्था,
5: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
6: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
5: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
6: उचित पुस्तकालयको व्यवस्था।
5: थप जानकारीको लागि सम्पर्क
6: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
5: सम्पर्क नम्बर
6: 0655711195, मोबाइल 98560621122 र 98460181871।
7: सेती खोला जलविद्युत आयोजना 22 MW परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 MW परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्ति पथ, काठमाडौँ।
8: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702625, मोबाइल 98560338, 98461356।
11: बाल विद्या मन्दिर मावि
7: बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावी बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
11: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
12: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585 98560 3597 र 98560 3485 सम्पर्क गर्नुहोस्।
13: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडा।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
16: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 98562298938 र 98028922938।
18: पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनि देव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स म्यानेजमेन्ट एजुकेशन कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनि देव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184 98562210 र 98562345।
19: कृषि विकास कार्यालय तनहुको अनुरोध
20: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
19: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
20: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
19: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
20: थप जानकारीको लागि 0665361130
19: कृषि विकास कार्यालय तनहु दमौली।
21: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
22: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
21: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
22: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840694543।
0: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
1: Come on, everybody. Hello, Shukla Gandaki.
0: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कॉल फॉर
15: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ थर्सडेको एपिसोड रहेको छ। विशेष अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98422 72911 त्यस्तै गरी 98066611 को बाटो भएको चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। विशेष गरेर आज चाहिँ अन्ताक्षरी खेल्ने दिन चाहिँ रहेको छ र अब बीचमा चाहिँ कार्यक्रममा आउनु पनि ग्याप भयो होइन। अब हल्का फुल्का स्वास्थ्यमा समस्या भएको भएर पनि कार्यक्रममा चाहिँ म उपस्थित हुन सकिराखेको थिएन। त्यही भएको भएर पनि अब कार्यक्रममा तपाईँ जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। अब स्वास्थ्य कहिले ठिक हुन्छ कहिले ठिक हुँदैन होइन, त्यो स्वास्थ्यमा समस्या त भइ नै हाल्ने भो क्यारे। अब अन्न पानीको शरीर हो केही हुँदैन भनेर भन्न पनि सकिँदैन नि त है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु। हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँले सम्झन सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सलाई है। र अब त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिँदै गर्नुहोला। विशेष त आज चाहिँ हामी अन्ताक्षरी खेल्नेछौ। अब शुरूमा आउने साथीको लागि छुट रहेको छ कि तपाईँले आफूलाई जुन गीत मनपर्छ त्यही गीतबाट चाहिँ शुरूआत गर्न सक्नुहुन्छ है। कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, हाँसी हाँसी लजाउने बलको गीत चाहिँ रहेको छ स्वीकार।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मनैमा सानो माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ, जसमा चाहिँ अब आवाज रहेको थियो यस्तै योगी त्यस्तै गरी विज्ञानी पराजुलीको। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु। गीत रहेको छ सुनको शिष सुस्तै लिएको बोलको गीत चाहिँ रहेको छ स्वीकार्नु सैता।

ओके यति बेला पनि तपाईँ सम्पूर्णको लागि कहाँ भेटिएलाई यो मुभी टाइटल सङ्ग राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। आवाज रहेको थियो अन्जु पन्तको, अनि लिरिक्स रहेको थियो शिव रेग्मीको, भन्ने म्युजिक रहेको थियो शम्भुजित बास्तुदाको है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। र अब तपाईँ दिउँसो काम के कस्तो छ, के कस्तो योजना बनाउनु भएको छ कामको, अनि सँगसँगै के कस्तो तयारी छ, मौसम के कस्तो छ, त्यस बारेमा जानकारी गराउन चाहिँ सक्नुहुन्छ है। र अब स्टुडियोको लाइन 98422 79 11, त्यसै गरी 98 66 36 11 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनु होला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ मलाई माइतै सुख छ बोलको गीत रहेको छ विश मुभीबाट, यति बेला पनि स्वीकार्नुहोस् है त।

ओके, यति बेला पनि तपाईँ सम्पूर्णको लागि मलाई माइतै सुख छ बोलको यो गीत मैले राखिसकेँ। यति बेला भने नयाँ नयाँ सजाउ है संसार बोलको यो गीत राख्छु। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेकपछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: भए हस्छन्
1: सबै साथै खेल्छु
0: तिर खुसी
2: शुक्ला गण्डकी एफएम 97.6
3: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
4: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
5: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
4: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
6: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
4: थप जानकारीको लागि 0635-63-130।
6: कृषि विकास कार्यालय तनहुँ।

0: पट्टा कपड़ा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
1: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846667645।
2: दुर्गा कपड़ा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
3: प्रसन्न, होमवर्क देखाउ त।
4: हस् टीचर।
3: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
4: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे, म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
1: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिम, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 0965414484, मोबाइल 9856633384 र 9856607988।
5: सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण, टेस्टिंग तथा नदीमा पानी को बहाव बढ़ने संबंधी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वड़ा नंबर 33 तिकलांग र वड़ा नंबर 30 मुसेटुंडा को सीमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता, नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुलेगौँडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862342493 र 9862338073
2: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेको छ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तँलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707044
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन

0: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
0: चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460261268
3: 98560261268।

0: अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकसँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हाल्लो शुक्ला गण्डकीमा। प्रोग्राम हाल्लो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। विशेष गरेर आजको यस एपिसोडमा चाहिँ अब कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने जनाउनुहोला है भनेर पनि भनिराखेको नै छु। आज चाहिँ अन्ताक्षरी खेल्ने दिन, कार्यक्रममा जोडिनुहोला 9842279111 त्यसै गरी 9860636611 बाटो भएर है। प्रोग्रामको प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी समस्याहरू देखा परेका छन् भने साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार।
1: Thank you.

0: हजुर, गम्छाले बोलको चाहिँ रहेको थियो गीत, लास्टमा चाहिँ लबाट पालो परेको छ अब आउने साथीको लागि। दिदीको फोन चाहिँ ठ्याक्क डिस्कनेक्ट भइदियो गाउँदा गाउँदै। अब कार्यक्रममा कोही साथी आउन चाहनुहुन्छ भने अब आउने साथीको लागि चाहिँ लबाट पालो परेको छ है। अन्ठानब्बे चार बाइस बहत्तर नौ सय एघार, त्यसै गरी अन्ठानब्बे शून्य छैसठी छत्तिस एक सय एघारको बाटो भएर जोडिन सक्नुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: हेलो हजुर, दर्शन नमस्ते। नमस्कार हजुर,
0: झोरले हजुर। हजुर झोरले, दर्शन नमस्ते। दिदी सन्चारमै हुनुहुन्छ होला क्या अरे है?
1: हजुर एकदम सन्चारमै भन्नुपर्छ। अनि हजुरहरू के छ खबर?
0: हजुर हामी पनि एकदमै ठिकठाकै छौँ है, खबर ठिकै छ भन्नु पर्यो है त।
1: हजुर
0: हजुर, अनि खाना खानु भयो कि खानु भएन?
1: हजुर सँगै सोध्यो कि अब कल के भन्नु।
0: हजुरले भन्नुहोस् न।
1: मेरो खानपिन भएको छैन है।
0: हजुर मेरो चाहिँ भइसक्यो, अब कार्यक्रम सकेपछि नै होला के अरे खाने त है।
1: हजुर कार्यक्रम सकियो त तपाईँ पनि सकिएर आउनु है त कार्यक्रम सुनेर।
0: हस् हुन्छ दिदी, हस्।
1: अब दिदी बहिनी खाने गर्नुपर्छ।
0: ल भइहाल्छ नि दिदी, किन नहुने।
1: हजुर
0: ल हुन्छ, अब चाहिँ हजुरको लागि हजुर हुन्छ ल गरिहालौँ। हस् हजुर, ग होइन है? हजुर
1: काली मायाको चिनो निर माथि कि निर ल्याइदिनु
0: नबाट है।
1: हजुर
0: नबाट नानीको चञ्चले बानीले बिगार्यो, बानीले भन्दानी जवानीले बिगार्यो, जवानीले बिगार्यो। ल यो बाटो गाउनुहोस् है।
1: यो माया के हो कि पानी
0: ए ल ठिक छ, न बाटो पर्यो होइन फेरि मलाई। नबाट नयाँ नयाँ सजाऊ है संसार। अब यस प्रकार त मलाई नै आएर हौ दिदी। हजुर
1: रानी फुल बसायो माया नभएको कहो र
0: यो बाट। यो मौसम यही भन्छ तिम्रो ठ्याक्क गाउँदै गरेको कता गयो कता गयो है। तिम्रो आँखाको गाजल बनु, तिम्रो मायामा पागल बनु, यो त लागि लागेको होला नि दिदी। लास्टमा चाहिँ नबाट आउँछ है दिदी, म त खै के भन्नु भनेर टुङ्गिन्छ जस्तो भए।
1: नबाट पऱ्यो
0: हजुर।

0: हजुर, उल्टो उल्टो गर्छ क्या हो गीत त। ल चबाटै गर्नुहोस् है।
1: चबाट भयो है?
0: हजुर
1: चबाट। ल
0: हजुरलाई ठ्याक्क टुक्का भन्नुभयो अगि, चिया छानेको नि गयो ठ्याक्कै, अब अरू पनि बाँकी छ। ल हुन्छ, अब सोच्नुहोस्, आयो भने ठिकै छ, आएन भने साथीले ल्याउला है त। हुन्छ। चिसो चिसो हावा चिसो हावा छ, चिसो हावाले उडायो मेरो मन तिम्रो मायाले।
1: चिसो हावाले चिसो हावाले
0: त्यही त नि, त्यही हो, अरू बेला गाउन आइरहेको हुन्छ, ठ्याक्कै गाउने बेला नआइदिने हो कि, समस्या त्यहाँनिर छ।
1: हजुर,
0: ल बाटो म गाउँछु
1: अब।

0: त्यहाँ छ र हजुर
1: माधोको छोरीको पानी कोही नखानु मैले सको छु
0: छ बाट छ भने माया छ पक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ
1: उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला संसार खुसर खुसी मैले पनि दिन्थे होला मैले पनि दिन्थे होला ल बाट पर्यो हजुरलाई
0: ल अब ल बाट कि साथीलाई पालो दिने हो त नि ल बाटै हजुरसँग ल बाटै सुरु भएको थियो अब फेरि ल बाटै साथीलाई थालो दिउँ क्या है
1: हजुर अब तपाईँको विचार हो अब होइन गाउने हो भनेर साथी पालो दिनु भने पनि अब कतिपय अब बस्नुभयो होला
0: त्यही काम पनि त्यही त नि ल ठिक छ होइन नआएको त होइन आउन चाहिँ आएको अब साथीलाई नि पालो दिउँ भनेर हाम्रो टाइम धेरै नै भयो क्या हजुर ल हुन्छ दिदी है त अब साथीहरूलाई सम्झनुहोस्
1: हजुर
0: धन्यवाद
1: कार्यक्रम सुन्ने बस्नुहुनेको लागि जति पनि मलाई माया गर्नुहुन्छ मलाई मसँग अवसर लागि विशेष गरेर हाम्रो साथी हुनुहुन्छ नरेन्द्र रिमान दाई शर्मा दाई अमृत गोलाचन्द दाई राधा राई अनि हाम्रो यता हुनुहुन्छ चेतना मगन दिदी शान्ति साय र मोहम्मद धारा दाई स्वदेशी दाई गीता आचार्य रिता आचार्य अनि यता हुनुहुन्छ हाम्रो प्रेम भाइ प्रेम भाइ अनि यता हुनुहुन्छ चन्द्र भाइ अनि यता हुनुहुन्छ हाम्रो के भन्छ टेकुटी दाई अनि हाम्रो हुनुहुन्छ रिशान भाइ लगायत नाम सुनेको साथीहरू धेरै धेरै हुनुहुन्छ
0: हुन्छ नमस्कार शुभ दिन यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट चाहिँ फोन गर्नुभएको थियो र दिदीले पनि अन्ताक्षरी खेलेर त गइ नै सक्नुभयो पालो त पाएको रहेको छ आउन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु अब के कस्तो कामहरू हुँदैछ तपाईँको ठाउँतिर अनि आज चाहिँ कता जाने प्लानमा चाहिँ हुनुहुन्छ त्यसबारेमा चाहिँ बताउनु होला है जानकारी गराउनु होला यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गोठालो जाँदा लागेको माया बलको गीत चाहिँ रहेको छ कुन्ती मोक्तानका आवाजमा रहेको यो गीत यति बेला भन्ने स्वीकार्नुहोस् है त

ओके, निष्ठुरी मायालु बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। आजको लागि भन्दा पनि आज चाहिँ तपाईँको लागि मैले मिठा मिठा गीतहरू राखिराखेको छु। अनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने अब आउने साथीको लागि लबाट पालो परेको छ है भनेर पनि भनिराखेको नै छु। तपाईँ अन्ताक्षरी खेल्नको लागि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला। यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु, काली चढौला ओराली झराउना बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नु सहित।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिम्रै लागि हो भने ज्यानै दिदेउला बोलको उदय सोटाङ त्यस्तै गरी मनिला सोटाङको आवाजमा रहेको यो गीत मैले राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने चाहिँ स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। अब आउने साथीको लागि लबाट पालो परेको छ है भनेर पनि भनिराखेको नै छु मैले। कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु कालो चोले मखमली बोलको गीत चाहिँ रहेको छ अनि यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा। ब्रेकपछि आउने नै छु सुन्दै गर्नुहोला है त।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268 र 98644530031।
3: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
2: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा।
4: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
3: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, बक्सिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटिजदाईको होटल टाइटेनिक छ, गोमगोगु बसबार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोमगोगु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841161678, 9825527763।
15: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
16: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
15: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
16: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
17: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
18: चिकन ससेज, बब ससेज
19: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 9856288587।
20: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
20: पुराना गरगहनासँग नयाँ साटफेर,
22: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
23: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
24: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
12: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
23: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0765706676, मोबाइल 9856602676।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
25: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
25: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0765414050, मोबाइल 9843238011।
0: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हाल्लो शुक्ला गण्डकीमा। प्रोग्राम हाल्लो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। अब आउने साथीको लागि ल बाटो पालो परेको छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर।
1: नमस्कार।
0: हजुर नमस्कार, सन्चारमा हुनुहुन्छ होला क्यारे है? हजुर आरामै छु है म पनि।
1: हिजो अस्ति आउनु थिएन है?
0: हजुर आएको थिएन। हजुर कति जानुभयो? हेलो लक्ष्मीजी, कता जानुभयो? बोलेको आवाजै सुन्ने त हजुर त। ए ल हुन्छ, अब कार्यक्रम सुनिरहनु भएको छ कि छैन? ए ल, अब ल बाटो पालो परेको छ क्या अरे, सुरु गरिहाल्नुहोस् है त। तबाट पर्यो है नि त। टिकुली है मेरो तल तल तल कनालाई, जोबना है मेरो ढल ढल ढल कनालाई। छौ नि दयालु यो जवान तिम्री हो, लैजाऊ मायालु। ल ल बाट गाउनुहोस्। ल बाट पढे होइन? ल बाट लालु पाते फुल छैन रूप मात्रै हे, बेसारेको मन छैन मुख मात्रै। ल त्रबाट गर्नुहोस्।
1: त्रिशुलीको किनारमा बालुवा चल्नेहरू, सोलुमा भारी रोपी बालबच्चा पाल्नेहरू,
0: हातमा रातो झोला यति राम्री मान्छेको माया कस्तो होला। ल ल बाट गाउनुहोस्।
1: लाखौं तारा बिर्सिने जुनलाई देखेपछि, जुनलाई पनि बिर्सिने अहिले
0: छ बाटो पर्यो है। आज त मलाई छले छोडेकै छैन नि त, किन होला? हजुर छ आइरहेको छ कि लगातार। छ बाट के होला त, छ बाट

0: ल रबर गर्नुहोस् है त हजुर
1: आज बाटो लागे सान रात्री बसले अब हुन् कि मुला भयो
0: यो बाटो यो बाटो अब साथीलाई पालो दिउँ भन्ने हो कि अब अन्तिम अन्तिम तर्फ नि आइयो क्या अरे है अब यो बाटो चाहिँ अर्को दिनमा गाउनु पर्ला अब चाहिँ साथीलाई सम्झनुहोस् है त
1: तर वर्षम हजुरलाई रेडियो शुक्ल गर्न कि होले नि अनि र मभन्दा अगाडि आउने साथीहरू र मलाई लक्ष्मीनाम छ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु नमस्कार बाई बाई
0: हुन्छ नमस्कार बाई बाई यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट चाहिँ हुनुहुन्थ्यो र अब उहाँले पनि अन्ताक्षरी खेलेर त गइ नै सक्नुभयो अब तपाईँको पालो छ भनेर भन्दा भन्दै पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसक्यो है अब साथीहरूले सहभागिता जनाइरहनु भएको थियो फोन ट्राई पनि गरिरहनु भएको थियो अब मिस कलहरू पनि देखिराखेको थिएँ फोन ट्राई गर्नुहुने अनि त्यस्तै गरी कार्यक्रममा सहभागिता जनाउनुहुने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भने हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गोजीमा दाम छैन बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना पनि बिदा हुन्छु तपाईँ भने सुन्दै गर्नुहोला शुक्लागन्धी एफएम 97.6 मेगाहर्ज साथै इन्टरनेट अनलाइनमा www. शुक्लागन्धी एफएम.com.nv लगइन गरी सुन्दै गर्नुहोला नमस्कार बाई बाई हेभ अ गुड डे

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847061268,
7: 9857602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856033384 र 9856067988।
12: सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण, टेस्टिंग तथा नदी में पानी को बहाव बढ़ने संबंधी सूचना।

0: नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
6: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
7: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
6: सम्पर्क मोबाइल 98570065119 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
9: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
8: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
9: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
8: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124121160 र 98460072।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
7: मोबाइल 98560055770।
11: स्वदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
12: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
12: प्रयोगशाला सेवा,
11: पञ्चकर्म

0: पूर्व कर्म,
1: बस्ती कर्म,
0: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
0: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याहको ठिक 12 बज्यो।
5: निकायमाथि अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनैतिक हस्तक्षेप र अपारदर्शी संचालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन मापदण्ड बिना स्वीकृति दिइएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सहकारी संचालक तथा व्यवस्थापकहरूको राजनैतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारको काम अघि बढ़ाइएको पनि जनाएको छ। देशको धेरै ठाउँमा पर्सिसम्म हावाहुरी सहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ। रातिदेखि भने हावाहुरी सहितको वर्षाले लुम्बिनी र सुदूरपश्चिममा समेत गर्मी घट्ने सम्भावना छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहितको मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेश प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभाग का थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सि पनि हावाहुरी सहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर महानगरपालिका सोर शरणपुरमा रहेको यो उद्योगले नेपाली जड़ीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको छ। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10-12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौँडाको बसामाडीमा रहेको इन्भान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको वहाँको भनाइ छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान, बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफूहरूको योजना रहेको वहाँले जानकारी दिनुभयो। नेपालका 40-45 जिल्लामा यो लौट सल्लो पाइने जनाउँदै वहाँले वार्षिक 1,500 टन लौट सल्लोबाट 2-3,000 किलोसम्म कच्चा पदार्थ काठ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। आजदेखि देशभर लगातार 4 दिन सार्वजनिक विदा छ। पर्व दिवस तथा साप्ताहिक विदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू अब सोमबार मात्रै सञ्चालनमा आउने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको हो। आज बकर ईदको र भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ। त्यसपछि शनिबार र आइतबार साप्ताहिक विदा परेकाले लगातार 4 दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक सेवा बन्द रहनेछन्। अब सरकारी तथा सार्वजनिक सेवाहरू सोमबार जेठ 18 गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज पनि सुन चाँदीको भाव घट्यो। सुन तोलामा 5500 रूपियाँ घट्यो। मुगलिन पोखरा सड़क विस्तार असारसम्म पूरा नहुने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
7: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
6: कोर्स का विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856 7114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुंवरका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। यो खण्डको निर्माण सम्झौता 2078 साल जेठ 2 गते भएको थियो भने 2078 भदौ 12 गतेदेखि निर्माण शुरू गरिएको थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाव अझ कड़ा बनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले हिजो यस्तो प्रतिबन्ध लगाएको घोषणा गरेको हो। विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वाशिङटनले इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेस सेन्टले निकालेको विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबावमा परेको संकेत दिएको उल्लेख छ। वहाँले इरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दावी गर्नुभयो। विज्ञप्तिमा हर्मुज मार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी र इरानी सेनाले अप्रिल 8 यता युद्ध विरामको पालना गर्दै आएका छन् भने राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास पनि भइरहेको छ। त्यसका बावजूद हर्मुज हुँदै हुने खाड़ी क्षेत्रको पार वहन क्षेत्रमा इरानको नियन्त्रण अझ कड़ा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमण समेत शुरू गरेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले इण्डोनेसियासँग खेलिरहेको छ। मलेसियाको क्वालालम्पुरमा इण्डोनेसियाले टस जितेर ब्याटिङ गरिरहेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेसियासँग सन् 2019 पहिलो पटक खेलेको थियो। त्यति बेला नेपाल 92 रनले विजयी भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। काठमाण्डुमा जारी कावा महिला भलिबल च्याम्पियनशीप 2026 को सेमी फाइनलमा आज नेपालले साबिक विजेता इरानसँग खेल्दैछ। नेपाल र इरान बीचको खेल आज बेलुका 5 बजे राष्ट्रिय खेलकुद परिषदको कवट हलमा हुँदैछ। नेपाल भारतसँग 3-2 हारेपछि किर्गिस्तान र मालदिव्सलाई सोझो सेटमा हराउँदै समूह एकको उपविजेता बनेर सेमी फाइनलमा पुगेको हो। इरानले भने काजकिस्तानसँगै बंगलादेश र श्रीलंकालाई सोझो सेटमा हराउँदै समूह बीको विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। यसअघि 2024 को कावा महिला च्यालेन्ज लीगको समूह चरणमा नेपाल इरानसँग पराजित भएको थियो भने सेमी फाइनलमा सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। एफआईभीबीको वरियतामा इरान 44 स्थानमा छ भने नेपाल 54 स्थानमा रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक। सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई। पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन, त्यसपछि 3 दिनसम्मै हावाहुरी र वर्षा। नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन भारतमा निर्यात शुरू। हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास। र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गंडकी एफएम 97.6
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
2: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
2: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन,
2: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
1: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
2: र मोबाइल नम्बर 98-560-80-385।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98-560-33-878, 98-461-658।
11: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा सात फेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98-171-16-069, 98-067-25-229,
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98-141-33-222, 98-087-69-142।
13: याङ बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
2: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
13: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
2: हाम्रा विशेषताहरू
13: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
14: पुस्तकालयको व्यवस्था,
13: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
14: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
13: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
14: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
13: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्लागण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
16: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
15: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
17: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, साङ्रिला बैंक को ठीक पारिपट्टि। सम्पर्क 98560 56996।
3: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939849।
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 98560 63636।
8: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0 65 4 14 142 मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
14: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
15: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
14: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
14: प्रोप्राइटर रोशनी श्रेष्ठ।
15: मोबाइल नम्बर 9827103466 र 9840609543।
16: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
16: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
16: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
17: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, हल्का माया लाउँछ भन म त्यसैमा खुसी, बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरू

कति माया गर्छु भनी मलाई नसोध न माया, मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन। मुटु मरे मर्छ ज्यान मर्त छैन मेरो, तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो।

कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यौ तिमी दुनियाँलाई छाडी केवल यो मान्छेलाई चुन्थ्यौ म यहाँ यति दिन्थे तिमीलाई कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले जब हाँसिदिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो रोटीको टुक्रामा धेरै माया हाले।

मैले चुम्ने गालामा अर्कैको ओठ होला, गर्दिन म माया हिँड भर्ष गर्ने छैन, मेरो यादमा छु यादबाट अलग गर्ने छैन, भोलि मलाई सम्झी म्यासेज गर्छौ यही सोचेर नै तिम्रो फोन नम्बर र फेसबुक।

किन तेह्र दिन नपुग्दै तिमीले अर्को पहिला छोप्यौ, तिम्रो यादै यादमा मेरो त खोइ तेह्र वर्ष जाला। तिमीले घात गर्यो अनि मनमा लासी सुनाइसक्यो, हो नि बोलाएर खुसी खुसी हाँसी सुनाइसक्यो। तिम्रो माया गर्ने तरिकालाई कटघरामा उभ्याए तिमीलाई यो मुटुको न्यायाधीशले फाँसी सुनाइसक्यो। जानु तिमी धेरै टाढा नफर्किने गरी, बरु सम्हालुला आउँदा तिम्रो याद घरि घरि, जाने बेला एकपटक पछाडि फर्की हेर्नु तिमीले खुसीको नै आँसु देख्छौ मेरो आँखाभरि। खुकुरीमा गर्दन राख्यो मेरो मनले अब हार्यो, कि त जित्छ अहङ्कारले कि त धनले अब।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग।

0: सक्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
1: सम्पर्क 0654142121, मोबाइल 98565391।
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: यस यमाहा।
3: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0657142445, 0657143445।
7: With mission into the future of learning.
8: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
7: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
8: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
7: कम वान्स भिजिट द डिफरेन्ट
8: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0615361446 98560361।

0: कनेक्ट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: अरनीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
3: एसईई 2082 4GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू
3: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
2: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: पर्याप्त खेल मैदानको व्यवस्था
2: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
3: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
2: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
3: उचित पुस्तकालयको व्यवस्था
2: थप जानकारीको लागि सम्पर्क
3: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ
1: सम्पर्क नम्बर
3: 0655711195 मोबाइल 98506062112 र 98460118871।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
7: पुन मोबाइल
8: होइन, कति पुन मोबाइल भन्दै कराएको।
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो के।
8: कहाँ छ पुन मोबाइल?
7: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
8: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
8: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
9: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बेसी माग, नदीपुर। फोन 0168-70-718, 98463-32836, 98562-2099।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0 65 590 511।
10: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
7: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौ। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
7: थप जानकारीको लागि 0 65 563 130।
10: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी चार दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
11: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
12: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपरान 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0 65 414 285, 98 560 35 497 र 98 560 34 885 सम्पर्क गर्नुहोस्।
13: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी चार दुलेगौडा।
14: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
15: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
16: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0 65 570 744।
17: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 560 77 987।
18: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
19: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
20: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
18: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
20: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
21: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
22: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
23: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98 058 26 466 र 98 467 39 849।
24: ए बुढा,
1: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
23: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 96.6
1: शुक्लागंड की FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
4: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
5: संस्थाका विशेषताहरू
4: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
5: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम
4: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
5: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता
4: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
5: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
4: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
5: विस्तृत जानकारीका लागि
4: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
5: नदीपुर पोखरा
4: फोन 0615702110 र 5853 07
6: बी द ग्यालेक्सियन्स फील द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0-65-70-676 मोबाइल 98-65-62-676
11: कता हिँडेको आइफोन हातमा लिएर
12: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
11: लो तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
12: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
0: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 9847261268
11: 9857262।
13: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ, श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौं।
2: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा।
14: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
13: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
15: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
15: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
17: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
18: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
19: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
17: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।
20: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0-65414184, 98562-62010 र 98562-62010।

0: वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
4: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
5: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834।
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
8: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-20630।
11: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: सुन्दर अटो वर्क्स ए महा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
16: सम्पर्क 0564142121, मोबाइल 98560-35921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
20: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
21: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
22: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
21: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
24: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9711196902।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
3: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
4: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
3: सम्पर्क
4: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक पोखरा।
3: फोन नम्बर 061-578-053 र 525-515।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-62-827 र 9864-35-031।
9: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
9: पुराना गरगहनासँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856-62-099।
12: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहु,
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965-70-9, मोबाइल नम्बर 9847-61-268।
15: 9857-60-268।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन,
17: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077178।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71479 र 98562 65।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460 26617 र 9811638981।
6: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
6: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 98460072।
7: ऋतु, सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: A complete piping solutions.

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो। नेपालभित्र नै मिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 5 लाख रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमीफाइनल। नेपाल खबरमा अब पूरा खबर। सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्ने सिफारिश गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा बढ़ी शाखा सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो।

0: प्रतिवेदनले अहिलेको व्यतिथि व्यवस्थापन भएपछि सम्भावित अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियानकर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा भनिएको छ। सहकारी ऐन 2074 भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको उहाँको भनाइ छ। बैठकले यसको समाधान खोज्न काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ। औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसूनको गति सुस्त देखिएकाले नेपालभित्र निमिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसून त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसून आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ। गएको वर्ष सरदरभन्दा 15 दिन अघि नै मनसून नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसूनमा औसत भन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 जेठ 17 गतेको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि अहिलेसम्म नै 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसूनमा धेरै वर्षा भए पनि यस वर्षको मनसूनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्ष भन्दा बढ़ी समयदेखि भाड़ामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको जानकारी दिनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ। अब विदेशको खबर। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गवर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीएचक्यूले सन् 2022 शुरू भएको युक्रेनसँगको युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 5,00,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एनकिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि उसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नो क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेन राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने सन् 2022 यता 55,000 सैनिक मारिएका जानकारी गराउनु भएको थियो। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आयोजित भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियालाई दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, टोनी पाखरिनले 29 र सीतारा मगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका मनिषा उपाध्यायले 2, रिया शर्माले 1 विकेट लिए समूह चीन उपविजेता बन्दै सेमी फाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विधायक फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसूनको गति सुस्त बन्यो। नेपालभित्र निमिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा।
6: शुक्ला गंडकी FM 97.6।
5: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
7: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
7: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9864739839।
8: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
14: बिरामी परीक्षण,
13: निशुल्क औषधि वितरण,
14: प्रयोगशाला सेवा,
13: पञ्चकर्म पूर्व कर्म
14: बस्ती कर्म
13: शिरोधारा
14: नस्य कर्म जलनीति
13: छार सूत्र सेवा
14: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
13: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
14: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
13: अग्निकर्म मर्म चिकित्सा
14: स्तन पाए आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी का कपडाहरू पनि पाइन्छ।
17: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
20: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
19: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
20: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
19: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
20: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9857062452।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32-493 र 98-62-38-073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98-560-43-952 र 98-066-56-586।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
5: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560 33384 र 98560 67988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ टिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
6: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
9: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश। समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया। संचालक संगम बानिया। फोन 0657414142। मोबाइल 9850623128 र 9842614726।
4: हाम्रो मोबाइल पसल दुलेगौडामा
5: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
4: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
7: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ। दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
6: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे।
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल। दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
6: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र। दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
6: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98-460-69-246-98-058-00-8।
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
15: धूम्रपान भनेको के हो?
3: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
15: धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने असरहरू:
15: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
3: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
15: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
15: साथीभाइको लहलहैमा नपरौं,
3: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
15: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
3: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
15: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
16: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि

0: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0 65 70 9 7, मोबाइल नम्बर 98 4 60 61 268,
1: 98 5 60 60 268।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
4: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
5: ओमकार
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
4: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855-50834
7: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
9: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
7: सन्देश ट्रेडर्स सुप्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0-65-70-676 मोबाइल 9-55-60-62-676
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9-1176902
12: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
18: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
19: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
20: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
19: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्लागण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
18: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
21: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता, नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
11: ओम एम आभूषण सुनचाँदी दोकान।
9: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058।
14: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
15: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
14: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
14: प्रोप्राइटर रोशनी श्रेष्ठ।
15: मोबाइल नम्बर 9827109066 र 9840694543।
16: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
16: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602630।
19: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
24: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
23: हजुर हजुर, सेलिदाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
24: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
23: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
24: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
25: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
23: होटल टाइटेनिक, गङ्गोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु फोन नम्बर 0654143777 मोबाइल नम्बर 98564433।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपीभीसी को साथमा।
4: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0564144111 मोबाइल 98562239338 र 98028229338।
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ सा। कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 98560285587।
10: ए बाबु कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
10: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
10: मोबाइल 98563342 र 98066656586।
7: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ।
11: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसे

0: खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
5: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
6: सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467349।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार, साँझ पाँच बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मुस्लिम समुदायको महान पर्व बकर ईदका अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले सामाजिक सद्भाव सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबूत बनाउन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। आज जारी शुभकामना सन्देशमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश तथा स्वदेश विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो। वहाँले त्याग आस्था निष्ठा बलिदान मानवता र भाइचाराको सन्देश बोकेको

0: बकर ईदले आपसी मेलमिलाप सहकार्य र सामाजिक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। विविध धर्म संस्कृति भाषा र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वहरूले पारस्परिक सम्मान र सामाजिक सद्भाव अभिवृद्धि गर्दै आएको उहाँको भनाइ छ। मुख्यमन्त्री पाण्डेले विविधतामा एकता नेपालको मौलिक विशेषता रहेको उल्लेख गर्दै गण्डकी प्रदेश बहुभाषिक बहुसांस्कृतिक तथा बहुधार्मिक सहअस्तित्वको उत्कृष्ट उदाहरणको रूपमा रहेको बताउनु भएको हो। साझा सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा प्रवर्धनले सामाजिक सद्भावसँगै पर्यटन विकास र आर्थिक समृद्धिमा समेत योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। गणतन्त्र दिवसको अवसरमा तनहुँको ब्यास नगरपालिका तीनस्थित प्रशासन चोक र खुल्ला मैदान क्षेत्रमा बिहिबार विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। ब्यास नगरपालिका र तनहु उद्योग वाणिज्य संघ दमौली बजार इकाईको समन्वयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सरसफाई कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानी, उपप्रमुख इन्दिरा दरै, वडा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, व्यवसायी तथा स्थानीयवासी सहभागी हुनुभएको थियो। सहभागीहरूले प्रशासन चोक, खुल्ला मैदान तथा आसपासका क्षेत्रमा फोहोर संकलन गर्दै वातावरण सफा र व्यवस्थित बनाउन योगदान गर्नुभएको थियो। यस्तै गणतन्त्र दिवसकै अवसरमा प्रदेश स्वास्थ्य कार्यालय र ब्यास नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा निशुल्क स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी नागरिकहरूको रक्तचाप, मधुमेह लगायतका आधारभूत स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। स्वास्थ्य कर्मीहरूले स्वास्थ्य सचेतना सम्बन्धी परामर्श समेत दिएका छन्। नवलपुरमा गए राती भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका 17 झरही खोलामा नारायणघाटबाट कावस्वतीतर्फ जाँदै गरेको बाप्र 02016 प 9618 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लो प्र 01011 प 991 नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको हो भने तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार 9618 नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 9 का 26 वर्षीय दिनेश गिरीको उपचारको क्रममा देवचुली नगर अस्पताल दुमकौलीमा मृत्यु भएको हो। दुर्घटनामा सोही मोटरसाइकल पछाडि सवार रामेछापको मन्थली नगरपालिका 7 का 26 वर्षीय डम्बर बहादुर माझी तथा अर्का मोटरसाइकल चालक रूपन्देहीको सिद्धार्थ नगर नगरपालिका पारका 34 वर्षीय रोहन पन्थी र पछाडि सवार तिलोत्तमा नगरपालिका 16 का 25 वर्षीय अमृत आचार्य घाइते भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन पोखरा सड़क स्तर उन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्तर उन्नति पटक पटक म्याथप हुँदा समेत अझै पूरा हुन सकेको छैन। तनहुको जामुनेदेखि पोखराको सेतीपुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार 15 गतेसम्म पुर्याइएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको हो। पेट्रोलियम पदार्थका आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेक अन्य काममा अपेक्षित गति दिन नसकेको जनाएको छ। मुगलिन पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुंवरका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। उहाँले कुल सड़क खण्डमध्ये पहिलो तहको कालोपत्रे 38 किलोमिटर र दोस्रो तहको कालोपत्रे 37.28 किलोमिटर सम्पन्न भएको जानकारी दिनुभयो। आयोजना अन्तर्गत 20.55 किलोमिटर 4 लेन सड़क तथा 18.16 किलोमिटर 4 लेन सहित सर्विस लेन निर्माण गर्नुपर्नेछ। योजना प्रमुख कुंवरले इन्धन अभावले निर्माणमा प्रत्यक्ष असर पारेको बताउनुभयो। पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलन बिन्दु पृथ्वी चोकमा बिहिबार बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ। पृथ्वी चोकबाट नयाँ बजारतर्फ जाने हङकङ बजार अगाडि विभिन्न संघ संस्थाका भवन भत्काउने काम शुरू गरिएको हो। विभिन्न सरकारी संस्थानको जग्गामा नेपाली कंग्रेस र नेकपा एमाले निकट मजदूर संगठनहरूले भवन निर्माण गरी कार्यालय संचालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाइएको छ। सोही क्षेत्रमा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका बहुतले भवन समेत रहेका थिए। बिहिबार बिहान 11 बजेबाट दुईवटा डोजर परिचालन गरी ती संरचना भत्काउन थालिएको हो। महानगर प्रमुख धन्दा चाचार्यले उक्त क्षेत्रमा सड़क फराकिलो बनाइने बताउनुभयो। त्यहाँ बाटोमै भवन बनाइएको थियो, अब डबल लेनको बाइपास सड़क निर्माण हुनेछ, जसले नयाँ बजारतर्फको आवागमन सहज बनाउनेछ। उहाँले भन्नुभयो, मापदण्ड विपरीत बनेका ती संरचनामा स्थानीय सरकारकै ठूलो रकम लगानी भएको देखिएको छ। सहारा क्लबले बनाएको शौचालयमा महानगरको 17 लाख रूपियाँ र पोखरा महानगरपालिका 9 को 70,000 रूपियाँ लगानी भएको शिलालेखमा उल्लेख छ। ती संरचना हटाउन अन्तिम पटक 35 दिने सूचना दिएकोमा सूचनाको म्याद जेठ 9 गते सकिएको थियो। यसैबीच पोखराको फिर्के खोलाको खोला घर खाली गर्ने अभियान 5 औं दिन पनि जारी छ। करिब 8 किलोमिटर लामो फिर्के खोलाको बहाव क्षेत्रमै 160 भन्दा बढ़ी संरचना रहेको बताइएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 6 र 7 का स्थानीयले ओडा 6 को दोभान चौरदेखि नाइचेसम्म सड़क कालोपत्र गरिदिन गाँधी कोरिडोरमा संचालित जलविद्युत आयोजनासँग माग गरेका छन्। स्थानीयले जलविद्युत आयोजनाले पटक पटक सड़क स्तर उन्नतिको प्रतिबद्धता जनाए पनि काम अघि नबढ़ाएको भन्दै गाँधी खोला कोरिडोर संघर्ष समिति गठन गरेर दबावमूलक कार्यक्रम शुरू गरेका हुन्। गाँधी कोरिडोरमा रहेका 30 मेगावटको नाँधी जलविद्युत आयोजना र 5 मेगावटको सिउडी खोला जलविद्युत आयोजना निर्माण सकेर उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान भइसकेको छ। 6.82 मेगावटको हिदी खोला जलविद्युत आयोजना निर्माण सकेर उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारीमा छ। स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईको लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अलपत्र अवस्थामा छ। झण्डै 5,000 रोपनी खेतीयोग्य जमीनका लागि सहज सिंचाई गर्ने योजनाका साथ 2069 सालमा ट्याङ्की निर्माण गरिएको थियो। वालिङ नगरपालिकाको धेरै खेतीयोग्य जमीन रहेको वडा नम्बर 10 र 9 का कृषक लामो समयसम्म ट्याङ्कीको उपभोग गर्न नपाउँदा चिन्तित बनेका हुन्। वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले स्थानीय वालिङ 10 मदी खोलाको माथिल्लो भागबाट वालिङ बजारका नागरिकलाई उपभोग गराउन खानेपानी लगे बापत पूर्व सहमतिको आधारमा 8 लाख लिटरको सिंचाई ट्याङ्कीको निर्माण गरिएको थियो। कृषकले सिंचाईको लागि पानी चाहिने भन्दै बजार क्षेत्रमा पानी लैजान अवरोध गरेपछि आर्थिक वर्ष 2061-62 पानी संकलनको लागि ट्याङ्की निर्माण गर्ने सहमति भएको वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख तथा तत्कालीन वालिङ साना शहरी खानेपानीका अध्यक्ष भोजराज अर्यालले जानकारी दिनुभयो। हिंसामा परेका महिलालाई तत्काल संरक्षण र पुनर्स्थापना गर्ने उद्देश्यसहित संचालित अल्पकालीन सेवा केन्द्र स्याङ्जामा प्रभावकारी बनेको छ। परिवार समाज तथा सड़कमा असुरक्षित अवस्थामा पुगेका महिलाका लागि केन्द्रले सुरक्षित आश्रय स्थलको रूपमा स्थापित भएको हो। गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतली बजार नगरपालिकासहित जिल्लाका 11 वटा स्थानीय तहसँग सहकार्य गरेर पुतली बजार नगरपालिका चर पुतली खेतमा सेवा केन्द्र निर्माण गरिएको छ। केन्द्र 2077 सालमा स्थापना भएको हो। केन्द्रमा लैंगिक हिंसा, पारिवारिक विवाद वा व्यवहारिसी अवस्थामा भेटिएका महिलालाई उद्धार गरी सुरक्षित आश्रय दिने गरिएको छ। स्याङ्जाको आदिखोला गाउँपालिकाले पालिकाभित्रका किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरूवा उपलब्ध गराएको छ। आदिखोलाको पहिचान सुन्तला र कागती अभियान भन्ने मूल नाराको साथ गाउँपालिकाले 50% अनुदानमा सुन्तला र कागतीको बिरूवा वितरण गरेको अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो। पालिकाले बिजु बिरूवाको लागि 35 रूपियाँ र कलमी बिरूवाको लागि 75 रूपियाँमा किसानलाई उपलब्ध गराएको हो। यसका लागि पालिकाको वडा नम्बर 1 पञ्चमूलका किसानले उत्पादन गरेको बिरूवा नर्सरी मार्फत 70 50 रूपियाँमा खरिद गरिएको र बेलकोट नगरपालिका एक बयरघारीबाट 150 रूपियाँमा कलमी बिरूवा खरिद गरी किसानलाई वितरण गरिएको जनाइएको छ। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
6: मोबाइल 98 560 55 77।
11: सूचना एसएल सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार्जोनी तथा नसारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ विशेषज्ञ डाक्टर जे महजन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु, फोन नम्बर 0564143777, मोबाइल नम्बर 98564443।
12: कृषि विकास कार्यालय तनहुको अनुरोध,
3: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
13: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
3: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
13: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
12: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
3: थप जानकारीको लागि 0-65-563-130।
12: कृषि विकास कार्यालय तनहु, दमौली।
14: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0-65-412-400-412-160 र 98460-78-022।
19: शुक्ला गण्डकी एफएम 97.6।
20: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
21: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरू चाहिँ राख्ने दिन तिनै भाकाहरू चाहिँ मैले राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। र विशेष गरेर अब कार्यक्रम आउने गर्दछ हप्ताको पाँच दिन छुट्टै दिन छुट्टै श्रृंखला त छँदै नै छ। पाँच बजेको शुक्ला गण्डकी समाचारपछि हामी करिब छ बजीसम्म चाहिँ तपाईँको माझमा रहने गर्दछौ र आजको श्रृंखलामा चाहिँ भर्खरै मात्र बजारमा आएका भाकाहरू राख्ने दिन तिनै भाकाहरूलाई चाहिँ मैले राख्ने नै छु र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना सर्टफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैडेनीटार ओडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु म घडीको सुई उल्टो घुमेर पलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ ईश्वर सिंह, त्यस्तै गरी कालिका रोकाको अनि लय रहेको छ ईश्वर सिंहको भने शब्द रहेको छ शिव अखिलीको। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि घडीको सुई उल्टो घुमेर बलको यो गीत मैले राखिसके। यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु, गोर्खाको राजा बलको यो भाका चाहिँ रहेको छ यति बेला भने स्वीकार्नु सहित।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मेरो हजुर गोर्खाको राजा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि पनि अर्को भाका राख्दैछु, तीन ढिके फुली बोलको यो भाका चाहिँ रहेको छ। र यो भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्राम पछि तपाईँको माझमा म आउने नै छु। सुन्दै गर्नुहोला है त।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680878, 98235527763।

0: साथीना बा साथीना यो चम्सेरी का घर का फर्निचर का सामान कति राम्रा हुन्? डरा जेरो त्यस्तै, लोभे जेरो त्यस्तै, सोफा पर्दा कार्पेट जेरो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइज बाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9856033878, 9841656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको श्रृङ्खलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरूलाई नै कार्यक्रममा राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधिभरिसम्म सुनेर साथ पनि दिनुहोला। यति बेला भने कास्की तिरे घर बोलको यो भाका म राख्दैछु, आउने नै छु भाका पछाडि सुन्दै गर्नु।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि कास्की तिरै घर छ बोलको यो भागा मैले राखिसके सुनिसक्नु भएको छ, जसमा आवाज रहेको थियो महेन्द्र भण्डारी, त्यसै गरी सीमा नेपालीको, अनि लय र शब्द रहेको थियो महेन्द्र भण्डारी अनि दुर्गा ढकाल र कमला ढकाल भए सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सके। तीनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी कार्यक्रम तीनजेलसम्म सुन्नु भएको र कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको रामदाम सुनसादी पसलका प्रोप्राइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा माछीलाई खोलेको लेऊ बोलको यो भाका राख्दै आजकै श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shukragandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: Shukla Gandaki FM 97.6.
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0 65 70 9 6, मोबाइल नम्बर 98 4 60 61 268,
2: 98 5 60 60 268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको व्यथिति समाधान पछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग।
2: झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता। संसद सचिवालयको तयारी पूरा।
3: नेपालमा नै हान्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक। निदान गर्ने सुविधा नभएकोले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव।
4: टेस्टमा एकदम समस्या छ भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ? होइन, यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो। होइन,
2: आउँदो पाँच वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी। विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत।
3: र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। काभा महिला भलिबल च्याम्पियनशीपको दोस्रो सेमी फाइनलमा नेपाल र इरानको खेल चल्दै।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ ल। अब

0: उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एक भन्दा बढ़ी शाखा संचालनमा रहेका सहकारीलाई हिसाब रापसाप गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो। प्रतिवेदनले अहिलेको व्यतिथि व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई नै दर्ता गर्ने अधिकार सुम्पर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा संचालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकोले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ। सहकारी ऐन 2074 भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ।
5: यसैबीच नेपाली कांग्रेसले भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर मानव अधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक आयोगको प्रतिवेदनप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि अपर्याप्त भनेको छ। कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ, तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोड़फोड़, आगजनी, लुटपाट र हत्या भएको घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ। त्यसै गरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लंघन घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कार्यवाही हुनुपर्ने कांग्रेसको धारणा छ। राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
4: सरकारले भोलि आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलनपछिको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर सोणी मुवाग्लेले रासपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19.64 अर्बको तुलनामा यसपटक 2-3 खर्ब बढ़ी अर्थात केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ। रासोपाले 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने, वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकोले त्यसै अनुसार बजेटमा कार्यक्रम समेटिँदैछन्। स्रोतको चाप भएकोले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिन्छ। समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि पर्यटन ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्।
5: यसैबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद भवनमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा नै भोलि दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई पाउने 4 बजे नै उपस्थित हुन सूचित गरेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म फिनिशिङ काम पूरा नभएकोले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो।
4: काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जान सक्ने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ।
5: औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकिलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्र मिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसुन आइपुगेको थियो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनहरूमा सुस्त बनेको हो। गएको वर्ष सरदरभन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसुनमा औसत भन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 गतिदेखि जेठ 17 गतिको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि हिजोसम्ममा 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। यसैबीच आज दिउँसोपछि सुदूरपश्चिमको मध्य पहाड़का केही क्षेत्रमा पनि पानी परेको छ। यस्तै गण्डकी बागमती र कोशी प्रदेशका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धनकुटाको पाखरीबासमा भने 1 घण्टामै झण्डै 75 मिलिमिटर वर्षा मापन भएको छ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हान्टा भाइरसको नेपालमा जोखिम र पूर्व तयारी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576113 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको पानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश, अहिलेको व्यथिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव, नवयुवा आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, झण्डै 2/3 बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै, सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता, संसद सचिवालयको तयारी पूरा, भारतको केरला आए पनि सुनी वायुको गति सुस्त बन्यो, नेपाल भित्र निमिति अनिश्चित लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। झण्डै 2 महिना अघि नेदरल्याण्डको जहाजमा रहेकामा हान्टा भाइरस देखिएसँगै विश्वमा यसको चर्चा छ। जहाजमा रहेका 5 जनामा हान्टा भाइरस संक्रमण भएकामा 3 जनाको ज्यान गएको थियो। संक्रमण पुष्टि हुँदा जहाजमै भएका झण्डै 150 जनालाई आवश्यक क्वारेन्टीनमा राखेर परीक्षण गरेको भए पनि त्यसअघि नै जहाजबाट झरेकाहरूमध्ये धेरैजना अझै सम्पर्कमा आइसकेका छैनन्। नेपालमै अहिलेसम्म हान्टा भाइरस देखिएको छैन भने निदान गर्न सक्ने सुविधा पनि उपलब्ध छैन। हान्टा भाइरस कस्तो भाइरस हो भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई सोध्नु भएको छ।
10: यो एक किसिमको जुनोसिस भनिन्छ अंग्रेजीमा। त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस कहिलेकाहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ होइन। यो चाहिँ मुसाको दिसा पिसाबहरू होइन सँग सम्पर्कमा आयो कुनै कारणले त्यसलाई छोइयो होइन, वा दिसा पिसाबका कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने है, त्यो मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ।
11: सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
10: सुरुमा त्यही ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन्छ, अनि वाकवाकी लाग्ने, अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने, एकदमै शिथिल हुने। एउटा निश्चित समूहलाई थोरै मान्छेहरूलाई चाहिँ हार्ट फेलियर, मुटुले चाहिँ रगत अगाडि पम्प गरेर धकेल्न नसक्दाखेरि होइन, ब्लड प्रेसर कम हुने, कमजोरी हुने, फोक्सोमा पानी जम्ने, रगतमा अक्सिजन कम हुने, श्वास प्रश्वासमा समस्या हुने, हेर्दा सामान्य जस्तो देखिने मान्छे 81 होइन श्वास फेर्न गाह्रो हुने अवस्थामा पुग्छन्। त्यो चाहिँ अब हान्टा भाइरसको एउटा अलिकति विशिष्ट खालको लक्षण हो होइन। जटिल लक्षणहरू देखिसकेपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै होइन।
11: केबाट सर्दो रहेछ?
10: लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा 1-2 दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने 1-2 केसहरू देखिन्छ। भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किराणुहरूको शरीरमा संक्रमण हुँदाखेरि तपाईँलाई शरीरमा किराणु प्रवेश गरिसकेका छ, उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाई भइरहेछ तर शरीरमा लक्षण देखिसकेका छैन, त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन। अब यो हान्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन, यो 6-8 हप्तासम्म हुन सक्छ। अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ। हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने निको भइसकेपछि पनि शरीरको विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ क्या। अण्डकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट 6 महिनापछि पनि सर्ने, यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी रिपोर्टमा पनि छ।
11: विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ?
10: अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ, कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन्, त्यसमा अप टु डेट हुनु पर्यो, चनाखो भएर त्यसलाई याद गर्नु पर्यो, ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि अथवा एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेको छ होइन, टेस्टमा एकदम समस्या छ, हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म, भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन, यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन, एउटा मात्रै सम्भावित संक्रमित मान्छे होइन हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो, त्यो राख्ने ठाउँको टुङ्गो, त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने, त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने तयारी अवस्थामा राख्ने, अब आर्मीले जसरी हामीले कङ्गोबाट आउने दैनिकहरूलाई चाहिँ क्वारेन्टिनमा राख्छौँ भनेको छ, त्यस्तो किसिमको चाहिँ हुनु पर्यो यहाँ।
11: व्यक्तिलाई र समुदायलाई सुरक्षा सतर्कता अपनाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
10: हान्टा भाइरस केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन, त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने अनि सही जानकारी लिने, मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु, फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो, आधिकारिक स्रोतहरू मात्रै फलो गर्नु पर्यो अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन, आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई शेयर गर्नु भएन।
4: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। नेपाल दर्पणमा खबरकै सिलसिला, देशको पहाड़ र हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रति व्यक्ति लागत बढ़ने क्रम तीव्र बनेको छ। सरकारले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 82-83 अनुसार ग्रामीण क्षेत्रको जनसंख्या घट्दै र शहरी क्षेत्रको जनसंख्या बढ़दै जाँदा यस्तो अवस्था आएको हो। उच्च जनघनत्व रहेको तराई मधेस क्षेत्रमा ठूला पूर्वाधार आयोजनामा थप लगानी गर्नुपर्ने आवश्यकता पनि सर्वेक्षणले देखाएको छ। गाउँबाट शहरतर्फ बसाईसराई बढ़दै जनसंख्याको भौगोलिक संरचनामा उल्लेखनीय परिवर्तन देखिएको छ। सर्वेक्षण अनुसार देशको झण्डै 17% भूभाग ओगटेको तराई मधेस क्षेत्रमा 53.7% जनसंख्या बसोबास गर्छन् भने पहाड़ी तथा हिमाली क्षेत्रमा 46.3% जनसंख्या रहेको छ।
5: यसैबीच सरकारले सिंचाई योग्य क्षेत्रफल 15,90,000 हेक्टर नआएको दावी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्री संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 15,90,388 हेक्टरमा पुगेको, चालू आर्थिक वर्षको साउनपछि 2,557 हेक्टर सतह सिंचाईको मर्मत सम्भार र 174 हेक्टर नयाँ सतह सिंचाई प्रणाली विस्तार भएको मन्त्रालयले जनाएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू
15: ओपीडी सेवा,
13: विशेषज्ञ ओपीडी सेवा,
15: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
15: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
15: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
15: पूर्व कर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
15: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढ़ी समयदेखि भाड़ामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको बताउनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ।
4: गुल्मीमा दल परिवर्तन गरेपछि 2 जना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनैतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ।
5: नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायहरूको मागप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। महासंघले निर्माण उद्योगलाई धराशय हुनबाट जोगाउन सरकारले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। आज महासंघले निकालेको विज्ञप्तिमा देशको आर्थिक गतिविधि तथा पूर्वाधार विकासको मेरूदण्डका रूपमा रहेको निर्माण उद्योग अहिले ऐतिहासिक कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख छ। मध्यपूर्वमा युद्ध शुरू भएपछिको अवधिमा निर्माण व्यवसायहरूले झण्डै 10 अर्ब रूपियाँभन्दा बढ़ी नोक्सानी बिहोर्नु परेको महासंघले जनाएको छ।
4: 8 महिनापछि बाढ़ीले ध्वस्त पारेको बीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ़ेको छ। गएको वर्षको बाढ़ी र पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गको स्तर उन्नतिसहित पुनर्निर्माण अघि बढ़ेको हो।
5: नेपाल दर्पणमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले आउँदो 5 वर्ष विश्वका लागि थप तातो र नयाँ तापक्रम रेकर्डहरू कायम हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओका अनुसार सन् 2026 देखि 2030 को 5 वर्षीय औसत तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.5 डिग्री सेल्सियस माथि पुग्ने सम्भावना 75% रहेको छ, जसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गर्छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्रै देखिएका छन्। डब्ल्यूएमओले सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। प्रतिवेदनका प्रमुख लेखक लियोन हर्मनसका अनुसार सन् 2026 को अन्त्यतिर एल निनो विकास हुने पूर्वानुमान छ, जसले सन् 2027 लाई अर्को कृतिमानी तातो वर्ष बनाउन सक्छ। यसअघि सन् 2024 को तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.55 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको थियो। प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा झन तीव्र हुने चेतावनी पनि दिएको छ।
4: विदेशकै अर्को खबरमा, इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमणलाई तीव्र पारेको छ। इजरायल डिफेन्स फोर्सेज हिजबुल्लाह लड़ाकु समूहका संरचनाहरूलाई निशाना बनाएर लेबनानको प्रमुख शहर टायर सहित विभिन्न क्षेत्रमा बमबारी गरिरहेको बीबीसीले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार बिहिबार बिहान मात्रै 3 पटक इजरायली हमला भएको छ। इजरायली सेनाले सीमावर्ती क्षेत्रका बासिन्दालाई जारानी नदीबाट उत्तरतिर जान उर्दी जारी गरेको छ। यो आदेशले लेबनानको झण्डै 14% भूभाग ओगट्छ। लेबनानी सरकारका अनुसार एउटा परिवारमाथि ड्रोन प्रहार हुँदा बालबालिका सहित 6 जनाको ज्यान गएको छ। इजरायल र हिजबुल्लाह दुवैले गएको अप्रेल 17 तारीखमा लागू भएको युद्धविराम एक अर्काले उल्लंघन गरेको आरोप लगाइरहेका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार लड़ाई शुरू भए यता त्यहाँ कम्तीमा 3213 जनाको ज्यान गइसकेको छ। अन्तर्राष्ट्रिय रेडक्रसले दक्षिणी लेबनानको अवस्था निकै गम्भीर रहेको चेतावनी दिएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको कुआलालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, सोनी पाखरिनले 29, सीता राणा मगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले विश्व ओभरमा 4 विकेट गुमाएर 113 रन बनायो। नेपालका मनिष दिशा उपाध्यायले दुई, रिया शर्माले एक विकेट लिए। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। समूह बीबाट चीन उपविजेता बन्दै सेमी फाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेल पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। यस्तै अर्को सेमी फाइनलमा थाइल्याण्ड र चीन खेल्नेछन्। प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
4: खेलकै अर्को खबरमा सिंगापुरमा हुने एसियाली खेलकुद छनौट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौँमा कार्यक्रम गरी नेपाली टोलीको विदाई गरेको हो। आउँदो आइतबारदेखि जेठ 25 गतेसम्म चल्ने प्रतियोगितामा आठवटा देश सहभागी छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। दुवै समूहको शीर्ष दुईमा रहने टोली एसियाली खेलकुदमा छनौट हुनेछन्। उद्घाटन खेलमा नेपालले आइतबार चीनसँग खेल्नेछ।
5: नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा आज भएको खेलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट 25-20, दोस्रो सेट 25-15 र तेस्रो सेट 25-11 जित्यो। अब इरानले फाइनलमा भोलि काजकिस्तानसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको व्यतिथि समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग।
4: झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता। संसद सचिवालयको तयारी पूरा।
5: नेपालमा अहिले नै हन्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक। निदान गर्ने सुविधा नभएकाले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव।
4: आउँदो 5 वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी। विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत।
5: र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल इरानसँग पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्व कर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनेति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
4: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
3: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिश फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
4: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
3: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 52, मोबाइल 98568285।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
11: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
11: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
15: सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण टेस्टिंग तथा नदी में पानी को बहाव बढ़ने संबंधी सूचना कास्की जिला पोखरा महानगरपालिका वड़ा नंबर 33 तिकलांग र वड़ा नंबर 30 मुसेटुंडा को सीमाना सेती नदी में निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदी में निर्माण भएको ड्याम को तल्लो तटीय क्षेत्र में आयोजना परीक्षण को क्रम में नदी में पानी छाड़ने हुँदा सेती नदी को बहाव अचानक र अप्रत्याशित रूप में बढ़ सकने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनार सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौं। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, क्रान्तिपथ, काठमाडौँ।
16: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: पर रोई भका
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आज पनि खाना काँचे होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
10: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
11: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
11: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौ। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
11: थप जानकारीको लागि 0-65-5-63-130।
10: कृषि विकास कार्यालय तनहुँ, दमौली।
12: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: चल
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लो तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
4: धुम्रपान भनेको के हो?
3: धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो।
4: धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
3: धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्दा हुने
4: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
3: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
4: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बच्ने उपाय,
4: साथीभाइको लहलहैमा नपरौं,
3: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
4: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
3: सार्वजनिक स्थलमा धुम्रपान नगरौं,
4: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा।
7: सम्पर्क मोबाइल 98575619 र 98694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: पापा मम्मी के लिए बेस्ट गिफ्ट, सारेगामा कारवा।
9: हेलो,
10: कहाँ बने रहुआ?
9: बस तोहरा दिल में।
10: घरे आवे के बाकी ना हो?
9: अरे आ जाई, तू कहता आसमान चीर के आ जाई का।
10: आके दिखाई तो नहीं।

0: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
1: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
2: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
0: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
3: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु, फोन नम्बर 0654143777, मोबाइल नम्बर 98564443।

0: 97.6
1: Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
2: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। आयोगको प्रतिवेदनले किटान गरेका सांसद लगायतमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउन कांग्रेसको माग। स्वास्थ्य मन्त्रालयमा 1800 बढ़ी दरबन्दी स्वीकृत। सांसदलाई विशेष अधिकार दिने प्रावधान हटाउन विपक्षले राखे संशोधन। मुगलिन पोखरा सड़क विस्तार असारसम्म पूरा नहुने। पोखरामा अतिक्रमित जग्गा धमाधम भत्काइँदै पृथ्वीचोक क्षेत्रका भवन भत्काएर नयाँ बजार जाने सड़क फराकिलो बनाइने। लिटिल स्टेप स्कूलका संरचनामा हस्तक्षेप नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। कास्कीमा 1,50,000 भन्दा बढ़ी लाइसेन्स वितरण शुरू। युक्रेन युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी। र काबा महिला भलिबलमा भारतलाई सोझो सेटमा हराउँदै कजाकिस्तान फाइनलमा। समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको भदौ 23-24 को आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनले किटान गरेका सांसद व्यक्ति तथा निकायमाथि विधिसम्मत कार्यवाही प्रक्रिया अघि बढ़ाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेर आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि, अत्याधिक बल प्रयोग तथा मानव अधिकार उल्लंघनका घटनामा संलग्न जो सुकैलाई पनि राजनैतिक संरक्षण बिना कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ। कांग्रेसले विगतको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरू, अपूर्ण र अस्पष्ट रहेको आफूले पहिलेदेखि नै बताउँदै आएको स्मरण गराउँदै राष्ट्रिय मानवाधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त आयोगको अनुसन्धान अपर्याप्त रहेको देखाएको जनाएको छ। आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको भन्दै कांग्रेसले

0: कि आयोगको प्रतिवेदन निष्पक्ष नरहेको र आम निर्वाचन अघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको आफ्नो आशंकालाई बल पुगेको दावी गरेको छ। विज्ञप्तिमा आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध तथा सुशासनको मागसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध रूपमा हिंसात्मक घुसपैठ भएको सरकारी तथा निजी सम्पत्तिमा तोडफोड़ आगजनी हत्या लुटपाट र अराजक गतिविधि भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा राज्यका जिम्मेवार व्यक्ति र सांसदहरूमाथि थप अनुसन्धान गरी कार्यवाही गर्नुपर्ने तथ्य आयोगले औंल्याएको कांग्रेसले जनाएको छ। कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने सार्वजनिक सम्पत्ति नष्ट गर्ने तथा निर्दोष नागरिकको ज्यान लिने कार्यमा संलग्न जोसुकैलाई कानून अनुसार कार्यवाही हुनुपर्ने जोड़ दिएको छ। सुरक्षा निकायबाट भएको अत्याधिक बल प्रयोगलाई पनि आयोगले मानव अधिकार उल्लंघन मानेकाले दोषीमाथि संवैधानिक परिधिभित्र रही कानूनी कार्यवाही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले सरकार समक्ष आएको सिफारिशबारे आधिकारिक धारणा सार्वजनिक गर्न अत्याधिक बल प्रयोगबाट मृत्यु भएका तथा घाइते नागरिकका परिवारलाई न्याय राहत र पुनर्स्थापनाको व्यवस्था गर्न तथा निजी क्षेत्रमा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। त्यस्तै सुरक्षा निकायलाई मानव अधिकार मैत्री र प्रभावकारी बनाउन सुधार गर्नुपर्ने तथा गौरी बहादुर कार्की आयोग सम्बन्धी थप अनुसन्धान तत्काल प्रारम्भ गर्नुपर्ने कांग्रेसको माग छ। कांग्रेसले लोकतन्त्रलाई वीरतन्त्रका रूपमा स्वीकार गर्न नसकिने र राज्यबाट हुने क्रूरता पनि अस्वीकार्य रहेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता विधिको शासन र उत्तरदायी सरकार नै लोकतन्त्रको आधार भएको जनाएको छ। सरकारले भोलि आर्थिक वर्ष 83-84 को लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलनपछिको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर सोनी मोहरले रासोपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19,64 अर्ब रूपियाँको तुलनामा यसपटक 2-3 अर्ब धेरै अर्थात केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन आर्थिक सुधार रोजगारी शिक्षा स्वास्थ्य प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ। रासोपाले 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 खर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकाले त्यही अनुसार बजेट कार्यक्रम समेट्दैछ। स्रोतको चाप भएकाले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि पर्यटन ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधारको रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्। यसैबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद भवनमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको बहुद्देशीय हलमा भोलि दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डाक्टर सोनी वाग्लेले बजेट पेश गर्नुहुनेछ। नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सांसदलाई विशेष अधिकार दिने गरी यसपटक थप गरिएका व्यवस्था हटाउन प्रस्ताव गरिएको बताउनु भएको छ। सांसदहरूलाई अन्य नागरिक सरहका लागि आकर्षित हुने कानून नलाग्ने खालको प्रतिनिधि सभा नियमावली बनाउने तयारी भएपछि विपक्षीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेष अधिकारको रूपमा रहने विषय पनि प्रतिनिधि सभा नियमावलीमा छ। अर्थात प्रतिनिधि सभा सदस्यको विशेष अधिकार अन्तर्गत प्रचलित अन्य कानूनले सांसद पद निलम्बन हुने भने र राखिएको प्रावधानलाई काट्ने मनसायले नियम 259 ल्याएको देखिन्छ। सम्पत्ति शुद्धिकरणको मुद्दा लागि पनि निलम्बन नगर्ने भन्ने लगायतका विषय बाहिर आएका छन्। प्रस्तावित नियम 259 प्रतिनिधि सभाबाट पास भए विशेष कानून भनेपछि सभामुखले चाहे भने सांसदले जे सुके गरे पनि कार्यवाही नहुन सक्छ। सभामुखले नचाहे सम्पत्ति शुद्धिकरणको मुद्दा लागे पनि सांसद पद निलम्बन नहुन सक्दछ। पोखरा महानगरपालिकाले पृथ्वी चोकमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ। महानगरले आज सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जीफन्ड र ट्रेड युनियन कांग्रेस लगायतका संस्थाका भवनमा डोजर चलाएको हो। पोखरा महानगरपालिकाले पृथ्वी चोकको मूल सड़क भएर हङकङ बजार हुँदै नयाँ बजार निस्कने सड़क छेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायले धमाधम सटर खाली गरेका थिए। पोखरा बस पार्कका लागि 2032 सालमा अधिग्रहण भएको जग्गा विभिन्न व्यक्ति र संस्थाले अतिक्रमण गरेकाले भत्काइएको महानगरले जनाएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका अर्बौं मूल्यको सरकारी तथा सार्वजनिक जग्गामाथि राजनैतिक दल, तीनका भातृ संगठन, व्यापारिक घटना र सुकुम्बासीबाट अतिक्रमणमा परेको थियो। यसपटक नगर विकास समितिले 35 दिने सूचना जारी गरी अनुमति बिना निर्माण गरिएका सबै संरचना हटाउन उर्दी जारी गरेको थियो। सूचना प्रकाशन भएको 35 दिनभित्र समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरू आफै खाली गर्न आग्रह गरे अनुसार खाली भएपछि भत्काउन शुरू गरिएको पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मरासिनीले बताउनुभयो। पोखरा महानगरका सबै वडा विभिन्न क्षेत्रमा अवैध संरचना निर्माण गरी बस्दै आएका अव्यवस्थित बसोबासीलाई क्रमशः हटाउँदै जाने पोखरा महानगरपालिकाले जनाएको छ। यसैबीच पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलन बिन्दु पृथ्वी चोकमा आज बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ। अब उक्त सड़क फराकिलो बनाउने बताइएको छ। अब डबल लेनको बाइपास सड़क निर्माण हुने जसले नयाँ बजारतर्फको आवागमन सहज हुने जनाइएको छ। सर्वोच्च अदालतले पोखरास्थित लिटिल स्टे फाउण्डेशनको विद्यालय भवनमा कुनै बाधा अवरोध नगर्न र नगराउन पोखरा महानगरपालिका लगायत विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। विद्यालयले आफ्नो स्वीकृत नक्सा अनुसार निर्माण गरिएको भवनमा डोजर चलाएर भत्काउन लागि भन्दै दिएको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले 13 जेठमा यस्तो आदेश दिएको हो। न्यायाधीश शान्ति सिंह थापाको एकल इजलासले विद्यालयको संरचनामा तत्काल कुनै हस्तक्षेप नगर्न आदेश दिएको हो। अदालतले सर्वोच्च अदालत नियमावली 2074 को नियम 49(2) ख बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूलाई सूचना दिन आदेश गरेको छ। लिटिल स्टेप फाउण्डेशन कास्कीका तर्फबाट अधिकार प्राप्त संस्थाका प्राचार्य डाक्टर कैलाश तिमी सिन्हा समेतले दायर गरेको रिटमा पोखरा महानगर कार्यपालिका कास्की लगायतका विपक्षी बनाइएको छ। निवेदनमा आफूहरूले अतिक्रमित संरचना हटाउने कार्यको विरोध नगरे पनि आफ्नो दर्ता श्रेष्ठाभित्रको स्वीकृत नक्सा अनुसार निर्माण गरिएको विद्यालय भवनलाई जानकारी नै नदी एकपक्षीय रूपमा रेखाङ्कन गरेर भत्काउन खोजिएको दावी गरिएको छ। अदालतले निवेदनमा उठाएको विषयवस्तुको प्रकृति र गम्भीरतालाई दृष्टिगत गर्दा दुवै पक्षलाई छलफलमा बोलाएर निष्कर्षमा पुग्न उपयुक्त हुने ठहर गरेको छ। त्यसका लागि जेठ 25 गते छलफलको लागि पेशी तोकिएको छ। उक्त दिन उपस्थित हुन विपक्षीहरूलाई सूचना दिन पनि अदालतले आदेश गरेको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरा नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हाम्रो मोबाइल पसल दुलीगौंडामा
16: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
17: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
18: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
19: सम्पर्क 0564142121, मोबाइल 9856035921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटेल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्यान सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
21: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
22: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 9856035497 र 9856034385 सम्पर्क गर्नुहोस्।
23: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा।
24: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आत्मनिर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् स्टील टीएमसी सिद्ध प्रविधि को शक्ति आठको दमको साथमा।
0: ए बाबु कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
0: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
2: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
2: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्: शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658364383।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: बाँकी समाचार: संसदीय काम कारवाहीमा ई भोटिङको माग भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले प्रतिनिधिसभा नियमावलीको मस्यौदामा संशोधन प्रस्ताव राखेर यस्तो माग गर्नुभएको हो। हाम्रो अहिलेसम्मको संसद परम्परागत भए अब डिजिटल सिस्टममा जानुपर्छ, सुवेदीले भन्नुभयो। संसदका कुनै प्रस्ताव वा संशोधन उप निर्णय लिन हुन्छ वा हुँदैन भनेर प्रत्येकमा सोधिन्छ। यस्तोमा ई भोटिङ गर्न सक्यो भने छिटो हुन्छ र निर्णय प्रक्रियामा सहभागी सांसदको संख्या पनि प्रष्ट देखिन्छ। यही 4 जेठमा बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसमाथि सांसदहरूले सैद्धान्तिक रूपमा धारणा राखेका थिए। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क स्तर उन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्तर उन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। तनहुँको जामुनीदेखि पोखराको सेतीपुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार 15 गतेसम्म पुर्याइएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको हो। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाएको छ। मुगलिन पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुमारका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। उहाँले कुल सड़क खण्ड मध्ये पहिलो तहको कालपत्रे 38 किलोमिटर र दोस्रो तह कालपत्रे 37.28 किलोमिटर सम्पन्न भएको जानकारी दिनुभयो। आयोजना अन्तर्गत 20.55 किलोमिटर 4 लेन सड़क तथा 18.16 किलोमिटर 4 लेन सहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ। योजना प्रमुख कुमारले इन्धन अभावले निर्माणमा प्रत्यक्ष असर परेको बताउनुभयो। मुलुकका छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा 5 जनाको ज्यान गएको छ। झापा गौरदाहा नगरपालिका 7 को 1-6-9-4-0 नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका खड्क चिमरियाका छोरा 4 वर्षीय आरोग्य चिमरियाको बुधबार दिउँसो घटनास्थलमा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पाँच थरको फिदिम नगरपालिका 8 मक्सिरीबाट घुमाउने टारतर्फ जाँदै गरेको प्रदेश 101018 प 5618 नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका 8 घुमाउने टार बस्ने 33 वर्षीय दिपेन्द्र कुरुङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। यातायात व्यवस्था कार्यले कास्कीले सन् 2023 रोकिएका 150,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण थालेको छ। नयाँ प्रणाली अनुसार छापिएका लाइसेन्स पनि कार्यले बाँड्न शुरू गरेको हो। नयाँ नवीकरण र वर्ग थपका लागि राजस्व बुझाएका सेवाग्राहीको लाइसेन्स कार्यले आइपुगेको सूचना जारी गरिएको छ। कार्यले विशेष गरी वैशाख 2 देखि 28 गतेसम्म राजस्व बुझाएका सेवाग्राहीलाई प्राथमिकतामा राखेको छ। सरकारले आवेदन दिएको 24 घण्टाभित्रै लाइसेन्स छाप्ने निर्णय गरेपछि कास्कीमा यो पहिलो खेप आइपुगेको हो। गत चैत्र अन्तिम साता संचार मन्त्री विक्रम तेन्सुनाले नयाँ लाइसेन्स 24 घण्टामै छापिने दावी गर्नुभएको थियो, तर मुद्रण भएका कार्ड सम्बन्धित कार्यालय पुगेर वितरण हुन झण्डै 1 महिना लागेको छ। मुद्रण केन्द्रले चाँडै छापे पनि ढुवानी र प्राविधिक प्रक्रियाका कारण सेवाग्राहीको हातमा पुग्न समय लागेको सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो। मुद्रण केन्द्रले 24 घण्टामा छापे पनि ढुवानी र प्राविधिक प्रक्रियाका कारण यहाँ आइपुग्न केही समय लागेको हो। उहाँले भन्नुभयो अहिले नयाँ प्रणाली अनुसार 3 देखि 4 हजार लाइसेन्स प्राप्त भएका छन्। ती कार्डहरूको वितरण पनि शुरू भइसकेको छ। दुलीगुडा मगर समाजको आयोजनामा दुलीगुडामा 1 हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम शुरू भएको छ। तालिममा लाफा क्लबका पदाधिकारी सदस्यहरू गरी 40 जनाको सहभागिता छ। तालिममा राजन उपाध्याय, अशोक विश्वकर्मा, हरि खरेल लगायतले सहजीकरण गर्ने जनाइएको छ। शुभारम्भको अवसरमा बोल्दै समाजका सल्लाहकार टुलबहादुर थापाले भर्खर सिक्दै गरेका युवाहरूलाई केन्द्रित गर्दै आयोजित तालिमको सफलता कामना गर्नुभयो। उहाँले युवा युवतीहरूलाई सही मार्गमा हिँडाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समाजका अध्यक्ष पूर्णबहादुर आलेले विद्यालय, कलेज र कार्यालय बन्द हुने समय पारेर खाली समयलाई उपयोग गर्न तालिम आयोजना गरेको जानकारी दिँदै ध्यान दिएर सिक्न सहभागीलाई आग्रह गर्नुभयो। कार्यक्रममा समाजका उपाध्यक्ष विष्णु राणा, बौद्ध शान्ति सदनकी सचिव रूपा राणा, शुक्लागण्डकी आमा समूहकी अध्यक्ष कृष्ण कुमार थापा लगायतले बोल्नु भएको थियो। संघीयको वाली नगरपालिकाका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईका लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अल्पत्र अवस्थामा छ। झनै 5,000 रोपनी खेतीयोग्य जमीनका लागि सहज सिंचाई गर्ने योजनाका साथ 2069 सालमा ट्याङ्की निर्माण गरिएको थियो। वाली नगरपालिकाको धेरै खेतीयोग्य जमीन रहेको वार्ड नम्बर 10 र 9 का कृषक लामो समयसम्म ट्याङ्कीको उपभोग गर्न नपाउँदा चिन्तित बनेका हुन्। वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले स्थानीय वालिङ 10 मदी खोलाको माथिल्लो भागबाट वालिङ बजारका नागरिकलाई उपभोग गराउन खानेपानी लगे बापत पूर्व सहमतिका आधारमा 8 लाख लिटरको सिंचाई ट्याङ्कीको निर्माण गरेको थियो। कृषकले सिंचाईका लागि पानी चाहिने भन्दै बजार क्षेत्रमा पानी लैजान अवरोध गरेपछि आर्थिक वर्ष 61-62 पानी संकलनको लागि ट्याङ्की निर्माण गर्ने सहमति भएको वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख तथा तत्कालीन वालिङ साना शहरी खानेपानीका अध्यक्ष भोजराज आर्यले जानकारी दिनुभयो। कृषक संघको सहमति अनुसार नै सिंचाईका लागि पानी संकलन गर्न ट्याङ्की निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। बेलायतको सबभन्दा ठूलो गुप्तचर निकाय गभर्नमेन्ट कम्युनिकेशन हेड क्वार्टर्सले सन् 2022 शुरू भएको युक्रेन सँगै युद्धमा झण्डै 5 लाख रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 5 लाख रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एन क्रिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एक अर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजन गर्दै आएका छन्, तर आफ्नै क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर स्किले सन् 2022 देखि 55,000 युक्रेनी सैनिक मारिएको बताउनु भएको थियो। खेल समाचार। भारतलाई हराउँदै कागिस्तान काबा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। त्रिपेश्वरको दशरथ रंगशालमा कवरढलमा आज भएको पहिलो सेमी फाइनलमा कागिस्तानले भारतलाई 3-0 सोझो सेटमा हरायो। कागिस्तानले पहिलो सेट 25-21, दोस्रो सेट 25-17, तेस्रो सेट 25-14 जित्यो। भारत समूह ए को विजेता बन्दै र कागिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेल्दैछन्। इरान समूह बी को विजेता र नेपाल समूह ए को उपविजेता बन्दै फाइनलमा पुगेका हुन्। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आएको प्रतिवेदनले किटान गरेका सांसद लगायतमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउन कांग्रेसको माग। स्वास्थ्य मन्त्रालयमा 1800 बढ़ी दरबन्दी स्वीकृत। सांसदलाई विशेष अधिकार दिने प्रावधान हटाउन विपक्षले राखे संशोधन, पोखरा मुगलिङ सड़क विस्तार असारसम्म पूरा नहुने। पोखरामा अतिक्रमित जग्गा धमाधम भत्काइँदै पृथ्वीचोक क्षेत्रका भवन भत्काएर नयाँ बजार जाने सड़क फराकिलो बनाइने। लिटिल स्टिप स्कूलका संरचनामा हस्तक्षेप नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। कास्कीमा 1,50,000 बढ़ी लाइसेन्स वितरण शुरू। युक्रेन युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी। र काबा महिला भलिबलमा भारतलाई सोझो सेटमा हराउँदै काजिस्तान फाइनलमा। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
5: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
7: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
10: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0635905511।
11: With Milton into the future of learning.
25: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
11: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishay Ma Kakshya 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
25: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
11: कम वान्स विजिट द डिफरेंट
25: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0165631 98560 63152।
26: यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
27: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
10: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0565707044।
28: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
29: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
30: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
29: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
30: सुन्दर, शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
29: योग्य तथा अनुभवी प्राध्यापकहरू स्कूलद्वारा पठन पाठन
30: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
29: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
30: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
29: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 061-433-385
30: र मोबाइल नम्बर 98-560-80-385
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभिसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
9: तर महँगो होला नि
6: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभिसीका झ्याल ढोका
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब युपिभिसीको साथमा
12: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
13: सम्पर्क बाराही युपिभिसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-560-22938 र 98-028-22938
4: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
14: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
4: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98-560-62452
15: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
16: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
15: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
17: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
14: मोबाइल 98-560-55-77
18: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोक तनहु फोन नम्बर 065-714-377 मोबाइल नम्बर 98-560-44-343

0: खैरेनी माध्यमिक विद्यालयमा कक्षा एघारमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
0: खैरेनी माध्यमिक विद्यालयमा कक्षा एघारमा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरेनी माध्यमिक विद्यालय शुक्ला गण्डकी छ, फोन नम्बर 0965702039, मोबाइल 9850636636।
2: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु हुँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत त्यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9850660829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
1: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा एघारको लागि नयाँ भर्ना खुल्यो।
10: एसईई 2082 परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा एघारमा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
10: हाम्रा विशेषताहरू:
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
10: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
10: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
10: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 9856000181। सेती खोला जलविद्युत आयोजना 22 MW परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 MW परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रिग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
1: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
10: SEE 2082 को परीक्षा मा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
10: हाम्रा विशेषताहरू:
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
10: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
10: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
10: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहु। सम्पर्क 0655712198 र 9856000181।
14: सेती खोला जलविद्युत आयोजना 22 MW परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिक्लाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 MW परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ जाइ करैल अनि आफ्नो पितृहरूको सम्झनामा
1: यो थर्के चाहिँ बदलै के पहिनी होक्तु यसकी फेरि के पहिनी होक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो रोक्दै कि
2: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिन कुमार सहकारी आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार
2: ज्यू म मार्टिना कुमार मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचानको अनि मूल नाराका साथ मै पनि बोलाइनु म आफ्नो भाषा कार्यक्रम लिएर आज पनि मै ऐसाकाबाट आदिवासी संसारमा यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 MHz प्रसारण होला रेडियो ध्वनि तरंगसित शुक्ला गण्डकी FM.com हाम्रा पात्र र नेपाली पात्र एप्समा गएर पनि हाम्रो के विश्वभरमै सुनि सकाइला सँगै रेडियो अधिकारी फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 र शुक्ला गण्डकी टीभी लेखलक युट्युब च्यानल भए पनि तोरैले जत्रैसुकै चाहेलक यो कार्यक्रम सुनि सकाइला र मकै यो कार्यक्रमकै प्रायोजन गराबाट मनिषा इलेक्ट्रोनिक र यसको प्रोप्राइटरबाट कुलकुमार कुमार यो तोरेले आफूले चाहेको हरेक सामानहरू इलेक्ट्रिक सामानहरू त्यहाँको मनिषा इलेक्ट्रोनिक्समा गएर तोरेले ल्याइपाएर यो यसमा तोरेले आफूले चाहेको सामानहरू स्पट मूल्यमा पाएला र यो गर्मीको सिजनबाट यो गर्मीको सिजनमा पनि तोरेले पंखा फ्रिजहरू र इलेक्ट्रिक सामान जे सुकै तोरेको चाहिएबाट वासिङ मेसिनहरू सबै यो स्पट मूल्यमा पाएला तोरेले त्यहाँ गएर मनिषा इलेक्ट्रोनिक्समा गएर पनि ल्याइसकेला र म यो कार्यक्रमको प्रायोजन संयोजन गरेरबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट विष्णुनाथ श्रेष्ठ म दुवैजनाकै जुन कार्यक्रमको प्रायोजन गरेरबाट र यो कार्यक्रमकै संयोजन गर्ने विष्णुनाथ श्रेष्ठज्यू दुवैजनाकै पनि म मस्ती मस्ती बास गरेन र आज यो बिहिबारको श्रृंखलामा पनि मै तोरेकै आज मै हाम्रो कुमार समुदायको विषयमा के चर्चा गर्नेबाट र यो कार्यक्रम मकै सुनेर अन्तिमसम्म सुनेर साथ दिलकन पनि आशा पक्षकारबाट म हरेक हप्ताको कार्यक्रममा म तोरेसित मर कार्यक्रमको जिज्ञासा रजाको विषयमा एकदम मर्का कसरी मैले आवाट गर्न जानेको जिज्ञासाहरू मागिराख्दा त तोरे पनि अझै पनि हरेक हप्ता अझै पनि मै मागिराखेन र आजको श्रृंखलामा पनि कार्यक्रम आदिवासी संसारमा आज मै हाम्रो कुमार समुदायको भाषा संस्कृति वेशभूषाको विषयमा जानकारी दिनुको अनि दिने प्रयास गरेन जति मैमा जानबाट र मकै थाहाबाट ती विषयमा मै तोरेको जानकारी दिनु र यो सुनेर पनि र साथदेखि पनि अनुरोध गरेन र हाम्रो कुमार समुदायको अलग कसरी जाति हो कि हाम्रो एकदमै सोझो जाति हो कि हाम्रो आफ्नै भाषा संस्कृति र वेशभूषाबाटै हाम्रो एकदमै हाम्रै कुमार जातिको अलग कसरी कि हाम्रो एकदमै औलमा कि एकदम गर्मीहरूमा एकदम छ एकदम सक्ने भएर हाम्रो औलकर तारहरूमा बस्ने कि औला के मा बसे तारमा बसिला र हाम्रो कुमारहरूले एकदमै मुख्य चाड कलक एकदम माघे संक्रान्ति र अनि विशेष गरेर मुख्य चाड कलक त हाम्रो माघे संक्रान्ति नै हो कि र त्यो सँगसँगै हामीले चण्डी पूर्णिमा पनि मनाएर वैशाख पूर्णिमा त्यो वैशाख पूर्णिमाको विषयमा त मैले अस्तिको हप्तामा अझै जुन त्यो बेला रही त्यो बेला म तर्क जानकारी दिइसकेबाट र अझै हाम्रो आदिवासी जनजाति मध्येको पनि हाम्रो एक समुदायको एउटा समुदाय हो कि हाम्रो पनि जनजाति मध्येको समुदाय हो कि अहिलेको स्थितिमा कहिले कहिले हामीले एकदमै सीमान्तकृत वर्गमा पुगिसकेबाटै कि कहिले हाम्रो भाषाहरू लोप भइसकेबाटै हाम्रो भाषाको लोप देख नोकत गर्ने उद्देश्यले मैले यो एफएम मार्फतबाटै नै म एकदमै जानकारी अगाडि बढिराखेको अवस्थामा बाटौँ र तोरेकै कसरी लगाइरहेबाटै सुनेर पनि साथदेखि अनुरोध गरेन र हाम्रो भाषाको अहिले जति पनि हाम्रो कुमार समुदायबाट धेरै जसो ठाउँमा चाहिँ अब धेरै जसो मान्छेले त बोलेलक अनि बोलेकन पनि हाम्रो धेरै 20-25% मात्रै भाषा बोलिला है तर अरूले चाहिँ नबोल्दा र अहिलेको परिवेशमा कन्या अब हाम्रो लोप्दै नगत गर्ने गएर हाम्रो भाषा संस्कृति कि हाम्रो लोप्दै नगत गरेर हाम्रो अहिलेको हाम्रो केन्द्रको हाम्रो आफ्नो मान्छेहरूको अग्रज दाईहरूले अग्रज सरहरूले हाम्रो यो भाषा संस्कृति जोगाएकी एकदमै पहल गरेबाट नै यो विषयमा एकदमै म सबैजना

जुन केन्द्रमा बसेर हाम्रो कुमाल समुदायको विषयमा अगाडि बढेर पहल दिइरहेकोबाट लोप्दै नगदकन विषयमा पहल अगाडि बढाइरहेकोबाट मैले सबै के एकदमै मस्ती मस्ती बास गरेन। आशाबाटै अबको दिनहरूमा पनि हाम्रो जाति के सीमान्तित वर्ग भए अलिक नजिक निर्णय लगाउने आशाबाटै र पहिलाको पहिला पहिला कन्या पनि हाम्रो समुदायमा पढ्ने मान्छेहरू धेरै नहुन र अब 15-16 वर्षको उमेरमा नै बिहा गरेर जाइतला र बिहा गर्नेपछि हाम्रो यो पढाइमा त्यति ध्यान नहुँदै हाम्रो एकदमै पढाइमा पनि एकदमै कमजोरी अवस्थाको समुदाय हो कि र अहिलेको अवस्थामा पनि अहिले 21 शताब्दीमा आएर कनि हाम्रो कुमार समुदायको मान्छेहरू केटाकेटीहरू पनि एकदम ठुल्ठुलो भइसकेकोबाट कुन डक्टर इन्जिनियर पाइलट तक हाम्रो त त्यहाँसम्म त नपुगत जस डक्टर इन्जिनियरहरू नर्सहरू अनि विभिन्न पहिला पहिला ठुल्ठुलो देशमा जाइक अरू जात चाहिँ पर्ला कन्या पनि अहिले चाहिँ हाम्रो समुदायबाट पनि गइसकेकोबाट र अहिलेको हाम्रो समुदाय अरू जाति जस्तै पनि नहे अहिले हाम्रो समुदाय हाम्रो अरू समुदाय जस्तै सँगसँगै नै बाटी अलिकति जनसङ्ख्यालाई कमै बाटी हुने तर अहिलेको अवस्थामा त्यसरी र त्यो विषय गर्दै गर्दाखेरि अब हाम्रो छुट्टी नै वेशभूषा हाम्रो छोरी मान्छेले लगाउने वेशभूषा फरक बाटै छोरा मान्छेले लगाउने वेशभूषा फरक हाम्रैले अहिले पहिला पहिला गर्ने पनि बजेहरूले कसरी लगाए त्यसलाई गर्ने अब मैले देख्दाखेरि बजेहरूले अब कानमा ढुङ्ग्री मुन्द्राहरूलाई तल अनि फुलबुट्टे साडीलाई तल कनि अनि र यहाँ कनेर एउटा चुरा तोलेर चाहिँ मैले देखिनु देख्दनु र अनि अहिले आएर हाम्रो कुमार अनि कुमारमा के हो कि हाम्रो मुख्य हाम्रो छोरी मान्छे लगाउने पोसाक कल्क के हो कर कै कन्दाखेरि अहिले आउँदाखेरि हाम्रो कालो लुङ्गी कालो चोला घलेक र सेतो धोरो कनबाटै र पहिला त खास कान्यकन पहिला पहिला लगाउने बजेहरूले जुन लगाए तर ती लगाए पढ्ने हो जस्तै लाग्ला मर विचारमा तर अहिले आएर हाम्रो परिवर्तन भइरहेको त होइन तर पनि त्यो लगाइ तर त्यो भयो त्यसमै समावेश भएको कै र छोरा मान्छेले के लगाएला कनि अहिलेको उसमा र कछाड र अनि सर्ट अनि त्यो हाम्रो चाहिँ स्टकट पनि होला अनि हाम्रो चाहिँ त्यो खास छोरा मान्छेले धोरो चाहिँ खासै निलोमा बनाएन अरू जस्तै तर हाम्रो भाँगर गर्नु चाहिँ नखत त्यो गरेर अनि हाम्रो चाहिँ हाम्रो एकदमै मुख्य कलक हाम्रो एकदमै चाडमा गीत गाउने हाम्रो मौलिक नाच कलाकार हाम्रो पाउँदुरी हो कि यसमा छोरा मान्छे छोरी मान्छे भनेर नाच्ने हो कि यो पाउँदुरी गीत गाइदै गर्दाखेरि पूजा गरेर आज पूजा गरेर अनि देव बस चढ्नेपछि मात्रै गीत गाउने गीत गा नाच्ने कञ्चरणबाटै र यो पाउँदुरी पनि बेसकति अब लाग्ने कि त लागेन लाग्दा पनि एकदमै धुपारेर अनि के सुनपान छर्के छोडेर पर्दा अनि गीत भई छोड्ने हो कि हाम्रो देवी देवताको भक्त भाग त्यही गीत गाउने क्या पूर्वदेखि पश्चिमबाट महाकाली कतै गीत गाइदै गर्दै यो गीत के लाग्ने हो कि पनि यस्तै गरेर छोडाइ पर्ने र लाई यो अहिले बल्ल अहिले आफ्नो जातिको विषयमा अब आफूले जानकारी हो कि पर्ला गर्ने विषय खोज्दै गर्दाखेरि म कहीँ यी विषयहरूमा अलिअलि ज्ञान जान्नु मैले पनि र यस्तै गरेर अनि एकदम मुख्य चाड एकदम पेसा कल माटीको भनेको है तर अहिले चाहिँ गर अहिलेको परिवेशमा माटीको भने कलक एकदमै लोप भइसकेबाटै प्लास्टिकको भने हाल गाउँ अब बजारहरूमा अनि बजारहरूमा प्लास्टिकको भने आइनेपछि एकदमै हाम्रो यो भाषा लोप भक्ति गर र अहिले पहिला पहिला यो हाम्रो सानसानो हुँदाखेरि माटीको भाँडा बनाउँदाखेरि माटीहरूको भाँडाहरू बेचे जाँदाखेरि हामीले लाज लाग्दै तर अहिले माटीको भाँडा पहिनी हो कि हाम्रो कति राम्रो हुने कि तर पहिला कनि हो कि माटीको भाँडामा पकाइलक त्यो घैलीमा मटियामा पानी फ्रिस नचाहिए त तर अहिलेको अवस्थामा कनि हाम्रो मट भाँडा के हराइदिए गैली र अहिले फ्रिजको जमाना आएर चिसो पानी खाएको लागि हाम्रो फ्रिज निकालिला कनि र पहिला त कन्यो कनि हाम्रोले घैलीमा राखेर पानी खाइदिए कनि अहिले चाहिँ त्यो घैली कता हराल र अहिले फ्रिजको जमाना हाल त्यो अबको दिनमा हाम्रो फेरि सायद हाम्रो अब केन्द्रमा बसेको अग्रजहरूले यो यसले पनि फेरि विस्तार गराइलो जहाँसम्म विस्तार गर्दैबाट र करेला पनि भएको जस्तो लाग्ला र अनि हाम्रो यो कुमाल भाषा कलक हाम्रो यो भाषा कलक कहाँ कहाँ बोलेला कनि कनि एउटा पाल्पामा बोलेल अनि पाल्पा अर्का हाँची गुल्मी अनि यति जिल्लामाहरूमा पहिलाको चाहिँ मकै थाहा भएको थियो अरूमा पनि बोलाइल जहाँसम्म लाग्ला अरू यति तनहुँमा पनि बोलेल तनहुँको घिरिङ
त्यो बैरी पुटारी कन् पनि बोले होइन, तर त्यहाँ पनि एकदमै नराम्रो उहाँ त्यो हाम्रो बोल्ने यो भाषा र उनीहरू बोल्ने भाषामध्ये अलिकति मैले भिन्नता पाबाटै र कुनै भाषाहरूमा मैले अझै पनि अब्बल त्यति बाटो गर्ने अनि हाम्रोतिर हाम्रो चाहिँ कुमार समुदाय चाहिँ अब कहाँ कहाँ बसेर गर्ने नेपालको अधिकांश तनहुँ स्याङ्जा गुल्मी पाल्पा अनि म्याग्देहरूमा बसोबास गरेर कुमार समुदायहरू र अनि आजको श्रृङ्खलामा मात्रै मैले तोडेको हाम्रो कुमार समुदायको विशेषताहरू विशेष छोटकरीमा गर्न गर्न आज बाँकी नै बाटो अरूको हप्तामा गर्ने नै बाटौँ जानकारी दिन बाटौँ र आजको श्रृङ्खला तोडेकै कसन लाग्ला यदि तोडेकै नाबर लागबाट कन्नी तोडेले मकै शुक्ला गण्डकीको पेज एफएमको पेजमा पनि तोडेले प्रतिक्रिया दिइ सकैला र आगामी हप्तामा फेरि अर्को एपिसोड लिएर आउने नै बाटौँ र मकै आजको यो कार्यक्रम के प्रायोजन गर्ने मनिषा इलेक्ट्रोनिक्स के र यो कार्यक्रमको समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघ के हृदयदेखि नै एकदमै मस्ती मस्ती बास गर्दै र अर्को हप्ता आउने बाचा गर्दै यो कार्यक्रम भए पनि म विदा हो कि नि ज्यू।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
6: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
7: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
6: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
7: विज्ञान सँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
6: सम्पर्क
7: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
6: फोन नम्बर 0-61-578-053 र 5-25-515।
8: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
4: मोबाइल नम्बर 98-261-52-067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
11: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेफ योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-22099।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
15: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
18: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर त्यस्तै, लोबेड हेर त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
18: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
19: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
20: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक।
20: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658-570-225, मोबाइल 98560-33-878, 98461-56558।
21: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
22: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
22: हाम्रा विशेषताहरू,
21: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
22: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
21: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
22: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
21: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565-71479 र 98562-65265।

0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171669, 98067725229,
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141033222, 98087179142।

0: It's New Galaxy Time.
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
0: संस्थाका विशेषताहरू:
1: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
0: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
1: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
0: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
1: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
0: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
1: पढ़ाई तथा खेलकूदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
0: विस्तृत जानकारीका लागि
1: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
0: नदीपुर पोखरा।
1: फोन 0615702110 र 585307।
2: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
5: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 98460268
4: 98560268।
7: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा, तनहुँ। थप जानकारीको लागि सम्पर्क 0564141184, 98562210 र 98562345।
8: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855700778।
7: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स। सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
12: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
12: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्वकर्म,
12: बस्ती कर्म,
11: शिरोधारा,
12: नस्य कर्म, जलनेति,
11: छार सूत्र सेवा,
12: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
12: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
12: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
13: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
14: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
14: अध्यापन हुने विषयहरू:
13: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
14: विशेषताहरू:
13: विषय विज्ञद्वारा अध्यापन गराइने,
14: अत्याधुनिक प्रयोगशाला,
13: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 0165774444 543333।
7: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ:
15: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
7: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
7: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
7: थप जानकारीको लागि सम्पर्क 0 65 414 377 र 9856443343। तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: अनि इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार, अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले
18: कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरूतमा हमला गरिएको बताएको छ। शहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवा उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली संचार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र शहर छोड्न चेतावनी दिएर गएराति लेबननको दक्षिणी शहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्य वृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढ़ाउन लागि बताएको छ। कंगो भ्रमणमा रहेका डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबुला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्यूएचओले इबुला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबुलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
19: साझापखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जीएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खासगरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खस्खदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धिदर 4% मात्र रहँदा करको वृद्धिदर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौं।
20: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटलाई पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% पर्सेन्टसम्म भ्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएछ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। अब त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेका छौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिराखेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिराखेको छ, त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले त्यसको बेहोरिराखेको छ, यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
20: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ, अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेछ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्रहरू अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के भन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ, अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेछौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले नै अर्बौंको क्षति बेहोरेको थियो होइन, त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
20: लगानीको सुरक्षा हुनु पर्यो, अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो कि त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
20: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो कि, पहिला थुन्ने अनि सुन्ने गर्नु भएन, व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर, अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्, अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन, तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ, अब उसको अरबौं रुपियाँ खर्बौं रुपियाँ लगानी छ, ऊ देशबाट भाग्दैन नि त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सोच शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
21: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो, संसदमा चाहिँ राष्ट्रपतिले बोल्ला बोल्दै या त अधैर्यताको कारणले हो या त सांकेतिकको उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लंघन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जंगी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्ष आउँदा, पछि कसैले के भन्यो उहाँले जंगी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जंगी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो यो ठाउँ। दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौं भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
22: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु मिल्छ?
21: अपनात्व त देखिएन नि, 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन, 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्न, त्यो 16 वर्ष नै पुग्नु भएको थिएन, उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन, दुःखका साथ मैले यो कुरा भने।
22: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथ्योकै थिएन भने त्यो कालखण्ड हेरेर यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
21: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
0: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी साथी शरद केसीसँग कुरा गर्दै।
19: फेरि अर्को प्रसंग, सरकारले सातामा दुई दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी दुई दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लङ्घन हुन्छ भनेर सोधेका छौं।
1: हप्ताको दुई दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन। संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन बिदाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारे मात्रै आउँछ। सबै स्थानीय बिदा हप्ताको दुई दिन बिदा कार्यरत गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने भयो।
19: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
1: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि त शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई सुटेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
19: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
1: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवत हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
19: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
18: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
19: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो
4: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू
4: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
3: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
4: पर्याप्त खेल मैदानको व्यवस्था
3: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
4: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
3: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
4: उचित पुस्तकालयको व्यवस्था
3: थप जानकारीको लागि सम्पर्क
4: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु
3: सम्पर्क नम्बर
4: 0655711195 मोबाइल 9856062112 र 9846018171
5: ह्याप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
6: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: पुराना गरगहनासँग नयाँ साथ फेर
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855602609
3: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBMमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ
8: भर्ना फारम वितरण भइरहेको छ समयमा नै सम्पर्क गर्नुहोला
9: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 9560354497 र 9560334585 सम्पर्क गर्नुहोस्
10: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा
11: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
12: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
11: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
12: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
11: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
12: फोन गर्नुहोस् 0665905511
13: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
14: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
12: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
15: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 65570744।
16: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
17: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
18: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
19: ओमकार।
18: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
19: ओमकार?
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार?
18: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
19: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
18: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560850834।
20: With mission into the future of learning.
21: डायमंड मावी तालचुकको भर्ना सम्बन्धी सूचना।
20: 21 शताब्दी सापेक्ष शिक्षण विधि र प्रविधिको प्रयोग गरी निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल एस डायमंड मावी पोखरा तालचुकमा शैक्षिक सत्र 2083-84 का लागि विज्ञान, कम्प्युटर, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा 11 को भर्ना खुलेको जानकारी गराइन्छ। साथै भर्ना कार्यक्रम प्रारम्भ भएको छ।
21: पोखरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
20: कम वान्स भिजिट द डिफरेन्ट
21: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0165-63-146-98-560-63-52।
22: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
23: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
24: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
22: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98560262676।
25: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
26: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
25: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
27: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
28: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा। साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
29: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
28: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
30: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
1: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
0: व्यवहारिक र नैतिक शिक्षामा जोड़ दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
1: हाम्रा विशेषताहरू:
0: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
1: पुस्तकालयको व्यवस्था,
0: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
1: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
0: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
1: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
0: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
5: ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
10: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
0: विगतका वर्षहरूमा गण्डकी नै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय, शुक्ला गण्डकी 6, फोन नम्बर 0565702039, मोबाइल 98560363636।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
15: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
16: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
15: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
16: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
15: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
15: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिन भरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
2: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
3: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
4: पंडित बहादुर सुन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0565705052। मोबाइल 98560285787।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560 33398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: शुक्ला गण्डकी एफएम 97.6
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रिय
11: अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचार।
13: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल जेठ महिनाको 15 गते शुक्रबार अधिक ज्येष्ठ शुक्ल पक्षको त्रियोदशी तिथि अनुजी मिति अनुसार मे 29 तारीक सन् 2026 नेपाल सम्वत 1146। आज राष्ट्रिय गणतन्त्र दिवस, सगरमाथा आरोहण दिवस र शान्ति सेना दिवस। सूर्यदेव बिहान 5:10 भयो भने सूर्यास्त साँझ 6:54 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

आयोगको प्रतिवेदनले किटान गरेका सांसद लगायतमा ठेकारवाही प्रक्रिया अघि बढ़ाउन कांग्रेसको माग। स्वास्थ्य मन्त्रालयमा 1800 बढ़ी दरबन्दी स्वीकृत। संसदलाई विशेष अधिकार दिने प्रावधान हटाउन विषय विपक्षीले राखे संशोधन। मुगलिन पोखरा विस्तार सड़क विस्तार असारसम्म पूरा नहुने। पोखरामा अतिक्रमित जग्गा धमाधम भत्काइँदै पृथ्वी चोक क्षेत्रका भवन भत्काएर नयाँ बजार जाने सड़क फराकिलो बनाइने। तनहुँको शुक्ला गण्डकीमा छोरी हत्या अभियोगमा आमा पक्राउ। लिटिल स्टेप स्कूलका संरचनामा हस्तक्षेप नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। कास्कीमा 1,50,000 भन्दा बढ़ी लाइसेन्स वितरण शुरू। युक्रेन युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी। काबा महिला भलिबल च्याम्पियनशीपको दोस्रो सेमी फाइनलमा नेपाली राजसँग सोझो सिटमा पराजित। र एसियाली खेलकुद छनौट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई।

अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको भदौ 23 र 24 गतिको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनले किटाङ गरेको सांसद व्यक्ति तथा निकायमाथि विधि सम्बद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेर आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि अत्याधिक बल प्रयोग तथा मानवाधिकार उल्लंघनका घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक संरक्षण बिना कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ। कांग्रेसी विगतको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरू अपूर्ण र अस्पष्ट रहेको आफूहरूले पहिलेदेखि नै बताउँदै आएको स्मरण गराउँदै राष्ट्रिय मानवाधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त आयोगको अनुसन्धान अपर्याप्त रहेको देखाएको जनाएको छ। आयोगकै अध्यक्ष समेत सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको भन्दै कांग्रेसले कार्की अभियोगको प्रतिवेदन निष्पक्ष नरहेको र आम निर्वाचन अघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको आफ्नो आशंकालाई बल पुगेको दावी गरेको छ। विज्ञप्तिमा आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध तथा सुशासनको मागसँग सम्बन्धित भए पनि यो पछि योजनाबद्ध रूपमा हिंसात्मक घोष पारित भएको सरकारी तथा निजी सम्पत्तिमा तोडफोड आगजनी हत्या लुटबाट अराजक गतिविधि भएको उल्लेख गरिएको छ। यस्तो गतिविधिमा संलग्न रहेको आशंकामा राज्यका जिम्मेवार व्यक्ति र सांसदहरूमाथि तप अनुसन्धान गरी कार्यवाही गर्नुपर्ने तथ्य आयोगले औलाएको कांग्रेसको भनाई छ। कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने सार्वजनिक सम्पत्ति नष्ट गर्ने तथा निर्दोष नागरिकको ज्यान लिने कार्यमा संलग्न जसुकैलाई कानून अनुसार कार्यवाही गर्नुपर्ने जोर दिएको छ। सुरक्षा निकायबाट भएको अत्याधिक बल प्रयोग पनि आयोगले मानवाधिकार उल्लंघन मानेकाले दोषीमाथि संवैधानिक परिधिभित्र रही कानूनी कार्यवाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले सरकार समक्ष आएको सिफारिशबारे आधिकारिक धारणा सार्वजनिक गर्न अत्याधिक बल प्रयोगबाट मृत्यु भएका तथा घाइते नागरिकहरूका परिवारलाई न्याय राहत र पुनर्स्थापनाको व्यवस्थापन गर्न तथा निजी क्षेत्रमा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। त्यस्तै सुरक्षा निकायहरूलाई मानवाधिकार मैत्री र प्रभावकारी बनाउन सुधार गर्नुपर्ने तथा गौरी बहादुर कार्की एक्ट सम्बन्धी थप अनुसन्धान तत्काल प्रारम्भ गर्नुपर्ने कांग्रेसको माग छ। सरकारले आज आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछ। नव युवा आन्दोलन पछिको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सरकारले पहिलो बजेट प्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री राजस्वरी मगरीले राष्ट्रपाको वाचापत्रलाई आधार मानेर बजेट अर्जमा गर्नुभएको छ। चालु आर्थिक वर्षको 19.64 अर्ब रूपियाँको तुलनामा यस पटक 2-3 अर्ब धेरै अर्थात केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राख्दै राष्ट्रपाले 10 वर्षभित्र नेपाललाई माध्यम आय भएको देश बनाउने, वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकाले त्यही अनुसार बजेट कार्यक्रम समेटिँदैछ। स्रोतको चाप भएकाले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराइने व्यवस्था बजेटमा समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्च स्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि पर्यटन ऊर्जा तथा सूचना प्रविधिहरूलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्। यसैबीच संघीय संसद सचिवालयले बजेट पेश गर्ने आजको संयुक्त बैठकको तयारी पूरा भएको छ। सिंहदरबारमा नयाँ र निर्माणधीन संसद भवनमा प्रतिनिधि सभाको बैठक भएको छ भने बहुद्देश्य हलमा आज दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डाक्टर सोनिम बुहारीले बजेट पेश गर्नुहुनेछ।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विक्रले सांसदलाई विशेष अधिकार दिने गरी यसपटक थप गरिएका व्यवस्था हटाउन प्रस्ताव गरिएको बताउनुभयो। सांसदहरूलाई अन्य नागरिक सरहका लागि आकर्षित हुने कानून नलाग्ने खालको प्रतिनिधि सभा नियमावली बनाउने तयारी भएपछि विपक्षीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यो नियमावली प्रतिनिधि सभा सदस्यहरूको विशेष अधिकारको रूपमा रहने विषय पनि प्रतिनिधि नियमावलीमा छ। अर्थात प्रतिनिधि सभा सदस्यको विशेषाधिकार अन्तर्गत प्रचलित कानून अन्य कानूनले सांसद पद निलम्बन हुने भनेर राखेको प्रावधानलाई काट्ने मनस्थायीले नियमन 259 ल्याएको देखिन्छ। सम्पत्ति शुद्धिकरणको मुद्दा लाग्ने पनि निलम्बन नगर्ने भन्ने लगायतका विषयहरू बाहिर आएका छन्। प्रस्तावित नियमन 259 प्रतिनिधि सभाबाट पास भए विशेष कानून भनेपछि सभामुखले चाहे भने सांसदले जेसुकै गरे पनि कार्यवाही नहुन सक्छ। सभामुखले नचाहे सम्पत्ति शुद्धिकरणको मुद्दा लागे पनि सांसद पद निलम्बन नहुन सक्छ। पोखरा महानगरपालिकाले वृत्ति बीचकमा रहेको अतिक्रमित संरचनामाथि रोजर चलाएको छ। महानगरले विशेष गरी सहारा क्लब सामुदायिक सेवा केन्द्र जीफन्ड र ट्रेड युनियन कांग्रेस लगायतका संघ संस्थाका भवनमा रोजर चलाएको हो। पोखरा महानगरपालिकाले वृत्ति बीचकको मूल सड़क भएर हङकङ बजार हुँदै नयाँ बजार निस्कने सड़क छेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायीहरूले धमाधम सटर खाली गरेका थिए। पोखरा बस्दाका लागि 2032 सालमा अतिक्रमण भएको जग्गा विभिन्न व्यक्ति संस्थाहरू अतिक्रमण गरिएकाले पत्काइएको महानगरले जनाएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको अरब मूल्यको सरकारी तथा सार्वजनिक जग्गामाथि राजनैतिक दल तीनका भातृ संगठन व्यापारीका घरना र सुकुम्बासीबाट अतिक्रमण गरेको थियो। यस पटक नगर विकास समितिले 35 दिने सूचना जारी गरी अतिक्रमण बिना अनुमति बिना निर्माण गरिएका सबै संरचना हटाउन उद्धि जारी गरेको थियो। सूचना प्रकाशन भएको 35 दिनभित्र समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू आफै खाली गर्न आग्रह गरे अनुसार खाली भएपछि भत्काउन शुरू गरिएको पोखरा महानगरपालिका नौका वडा अध्यक्ष दिपेन्द्र मरासिनीले बताउनुभयो। पोखरा महानगरपालिकाका सबैवटा विभिन्न क्षेत्रमा अवैध संरचना निर्माण गरी बस्दै आएका अव्यवस्थित बसोबासीहरूलाई क्रमशः हटाउँदै जाने प्रमुख पोखरा महानगरपालिकाले जनाएको छ। महानगर प्रमुख धन्दा चाचारले उक्त क्षेत्रमा सड़क फराकिलो बनाइने बताउनुभयो। त्यहाँ बाटोमै भवन बनाएको थियो, अब डबल लेनको बस बाइपास सड़क निर्माण हुनेछ जसले नयाँ बजार तर्फको आगमन सहज बनाउनेछ। उहाँले भन्नुभयो मापदण्ड विपरीत बनेका ती संरचनामा स्थानीय सरकारकै ठूलो रकम लगानी भएको देखिएको छ। सहारा क्लबले बनाएको शौचालयमा महानगरले 17 लाख रूपियाँ र पोखरा महानगरपालिका 9 को 70,000 रूपियाँ लगानी भएको शिलालेखमा उल्लेख छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 3 सिद्धार्थ टोलमा 31 दिनको छोरीलाई खाल्टोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले 1 महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साङ्जाको पुतली बजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेराकारी बस्ने 37 वर्षीय मैना थापा रहेको जिल्ला प्रहरीकारले तनहुँले जनाएको छ। निजले प्रिन्सिका थापालाई घरबेटीको करिसाबारीमा खाल्टो खनेर पुरेको अवस्थामा उनका श्रीमान 36 वर्षीय गोपाल थापाले फेला पारेका थिए। उहाँले तत्काल शिशुलाई खाल्टोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगाउँ पुर्याएका थिए। अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ 4:45 बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घटनाबारे सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय बेलचोतराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार पक्राउ गरेकी थापाले डिप्रेसनको औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले पोखरा स्थित लिटिल स्टेप फाउण्डेशनको विद्यालय भवनमा कुनै बाधा अवरोध नगर्न र नगराउन पोखरा महानगरपालिका लगायत विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। विद्यालयले आफ्नो स्वीकृत नक्सा अनुसार निर्माण गरिएको भवनमा डोजर चलाएर भत्काउन लागि भन्दै दिएको रिट निवेदनप्रति प्रारम्भिक सुनाई गर्दै अदालतले 13 जेठमा यस्तो आदेश दिएको हो। न्यायाधीश शान्ति सिंह थापाको एकल इजलासले विद्यालयको संरचनामा तत्काल कुनै हस्तक्षेप नगर्न आदेश दिएको हो। अदालतले सर्वोच्च अदालत नियमावली 2074 को दफा 49(2) ख बमोजिम आपतकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूलाई सूचना दिन आदेश गरेको
गरेको छ। लिटिल स्टे फाउन्डेशन काफ्रिका तर्फबाट अधिकार प्राप्त संस्थाका प्रचार्य डाक्टर कैलाश तिमल सिन्हा समेतले दायर गरेको रिटमा पोखरा महानगर कार्यपालिका कास्की लगायत विपक्षी बनाएको छ। निवेदनमा आफूहरूले अध्यक्रमित संरचना हटाउने कार्यको विरोध नगरे पनि आफ्नो दर्ता श्रेष्ठताभित्रको स्वीकृत नक्सा अनुसार निर्माण गरिएको विद्यालय भवनलाई जानकारी नै नदिएपछि रूपमा रेखाङ्कन गरेर भत्काउन खोजिएको दावी गरिएको छ। निवेदनको प्रकरण 2 उद्धृत गर्दै आदेशमा भनिएको छ, निवेदकले अधिक्रमित संरचना हटाउने कार्यको विरोध नगरेको तर आफ्नो दर्ता श्रेष्ठताभित्रको स्वीकृत नक्सा बमोजिम निर्माण गरिएको संरचनालाई जानकारी नदी एकपक्षीय ढंगबाट रेखाङ्कन गरी विद्यालयको भवन संरचनामा डोजर चलाई भत्काउन लागेको हुँदा रोकी पाऊ भन्ने बेहोराको माग दावी गरिएको दावी रहेको पाइयो। अदालतले निवेदनमा उठाएको विषयवस्तुको प्रकृति र गम्भीरतालाई दृष्टिगत गर्दा दुवै पक्षलाई छलफलमा बोलाएर निष्कर्षमा पुग्न उपयुक्त हुने ठहर गरेको छ। त्यसका लागि जेठ 25 गते छलफलको पेशी तोकिएको छ। उक्त दिन उपस्थित हुन विपक्षीलाई सूचना दिन पनि अदालतले आदेश गरेको छ। सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम स्वीकृत गरेको छ। नयाँ उक्त निर्णयसँगै संघीय पुल अन्तर्गत स्वास्थ्य क्षेत्रमा कुल 1,800 दरबन्दी स्वीकृत भएको छ। सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको नयाँ दरबन्दी संरचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पठाइसकेको छ। मन्त्रालयको अनुसार अब ती दरबन्दीमा लोक सेवा आयोग मार्फत चरणबद्ध रूपमा खुल्ला प्रतिस्पर्धा प्रक्रिया शुरू गरिने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सामान्य प्रशासनबाट प्राप्त स्वीकृत दरबन्दीलाई कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढ़ाइसकेको जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म स्वास्थ्य मन्त्रालय अन्तर्गत 831 दरबन्दी मात्र मौजदात अवस्थामा थिए तर नयाँ संगठन संरचना स्वीकृत भएसँगै थप 970 दरबन्दी थपिएर कुल दरबन्दी संख्या 1,800 पुगेको हो। स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार दरबन्दी विस्तार र विशेष गरी विशेषज्ञ चिकित्सकहरूको क्षेत्रमा केन्द्रित गरिएको छ। विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको पदसंख्या उल्लेखनीय रूपमा वृद्धि गरिएको भन्दै यसले स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। सचिवालयले यो स्वीकृत दरबन्दी सूची तत्काल सेवा प्रवेशका लागि नभई संघीय संरचना अन्तर्गत संघीय पुल दरबन्दीको प्रशासनिक ढाँचा मात्र भएको स्पष्ट पारेको छ। संसदीय काम कार्यवाहीमा ई भोटिङको माग भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद कमल सुवेदीले प्रतिनिधि सभा नियमावलीको मसौदामा संशोधन प्रस्ताव राख्दै यस्तो माग गरेका हुन्। हाम्रो अहिलेसम्मको संसद परम्परागत भयो, अब डिजिटल सिस्टममा जानुपर्छ। सुवेदीले अनलाइन खबरसँग भन्नुभयो, सांसदका कुनै प्रस्ताव वा संशोधन उप निर्णय लिनुहुन्छ वा हुँदैन भनेर प्रत्येकमा सोधिन्छ। यस्तो ई भोटिङ गर्न सक्यो भने छिटो हुन्छ र निर्णय प्रक्रियामा सहभागी सांसदको संख्या पनि प्रष्ट देखिन्छ। यही 4 जेठमा बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मसौदा समितिका सभापति गणेश पराजुले प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। त्यसमाथि सांसदहरूले सैद्धान्तिक रूपमा धारणा राखे। सोही दिन सभाले प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो। त्यस्तै गरी सभामुख डोलप्रसाद आर्यले नियमावलीको मसौदा उप संशोधन राख्ने संसदका लागि समय खुल्ला भएको घोषणा गरेको हो।

0: यातायात नवीकरण र वर्गीकरणका लागि थप राजस्व बुझाएका सेवाग्राहीहरूको लाइसेन्स कार्यालय आइपुगेको सूचना जारी गरिएको छ। कार्यालयले विशेष गरी वैशाख 2 देखि 28 गतेसम्म राजस्व बुझाएका सेवाग्राहीहरूलाई प्राथमिकतामा राखेको छ। सरकारले आवेदन दिएको 24 घण्टाभित्रै लाइसेन्स छाप्ने निर्णय गरेपछि कास्कुमा यो पहिलो खेप आइपुगेको हो। गत चैत्र अन्तिम साता संचार मन्त्री विक्रम तिमल सिन्हाले नयाँ लाइसेन्स 24 घण्टामै छापिने दावी गरेका थिए, तर मुद्रण भएका कार्डहरू सम्बन्धित कार्यालय पुगेर वितरण झण्डै 1 महिना लागेको छ। मुद्रण केन्द्रले चाँडै छापे पनि ढुवानी र प्राविधिक प्रक्रियाका कारण सेवाग्राहीहरूको हातमा पुग्न समय लागेको सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो। मुद्रण केन्द्रले 24 घण्टामा छापे पनि ढुवानी र प्राविधिक प्रक्रियाका कारण यहाँ आइपुग्न केही समय लागेको हो उहाँले भन्नुभयो। अहिले नयाँ प्रणाली अनुसारका 3 देखि 4 हजार लाइसेन्स प्राप्त भएका छन्। ती कार्डहरूको वितरण पनि शुरू भइसकेको छ। दुलेगौड़ा मगर समाजको आयोजनामा दुलेगौड़ामा 1 अप्रेलको संस्था नेतृत्व विकास तालिम शुरू भएको छ। तालिममा लाफा क्लबको पदाधिकारी सदस्य गरी 40 जनाको सहभागिता रहेको छ। तालिममा राजन उपाध्याय, विश्वकर्मा, हरिखरे लगायतले सहजीकरण गर्नेछन्। शुभारम्भको अवसरमा बोल्दै समाजका सल्लाहकार टूल बहादुर थापाले भर्खर सिद्धि गरेका युवाहरूलाई केन्द्रित गर्दै आयोजित तालिमको सफलताको कामना गर्नुभयो। उहाँले युवा युवतीलाई सही मार्गमा हिँड्न यस्तो कार्यक्रमहरूले सही पुग्ने विश्वास व्यक्त गर्नुभयो। समाजका अध्यक्ष पूर्ण बहादुर ले विद्यालय, कलेज र कार्यालय बन्द हुने समय पारेर खाली समयलाई उपयोग गर्न तालिम आयोजना गरेको जानकारी दिँदै ध्यान दिएर सिक्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा समाजका उपाध्यक्ष विष्णु राणा, बौद्ध शान्ति सदनकी सचिव रूपा राणा, शुक्लानन्द ग्याम समूहकी अध्यक्ष कृष्ण कुमारी थापा लगायतले बोल्नु भएको थियो। साङ्जाको आलु नगरपालिकाका विभिन्न स्थानका खेतीयोगी जमिनमा सिँचाइका लागि बनाएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अलपत्र अवस्थामा छ। झण्डै 5 हजार रूपनी खेतीयोग्य जमिनका लागि सहज सिँचाई गर्न योजनाका साथ 2069 सालमा ट्याङ्की निर्माण गरिएको थियो। वालिङ नगरपालिकाको धेरै खेतीयोगी जमिन रहेको वडा नम्बर 10 र 9का कृषक लामो समयसम्म ट्याङ्कीको उपभोग गर्न नपाउँदा चिन्तित बनेका हुन्। वालिङ साना सहक अरि खानेपानी तथा सरसर्वभूत संस्थानले स्थानीय वालिङ 10 मदीखोलाको माथिल्लो भागबाट वालिङ बजारका नागरिकलाई उपभोग गराउन खानेपानी लगे बापत पूर्व सहमतिका आधारमा 8 लाख लिटरको सिंचाई ट्याङ्कीको निर्माण गरिएको थियो। कृषकले सिंचाईका लागि पानी चाहिने भन्दै बजार क्षेत्रमा पानी लैजान अवरोध गरेपछि आर्थिक वर्ष 2061-62 पानी संकलनका लागि ट्याङ्की निर्माण गर्ने सहमति भएको वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख तथा तत्कालीन वालिङ साना शहरी खानेपानीका अध्यक्ष भोजराज आर्यले जानकारी दिनुभयो। कृषक संघको सहमति अनुसार नै सिंचाईका लागि पानी संकलन गर्न ट्याङ्की निर्माण गरिएको उहाँले बताउनुभयो। ज्ञानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0657142445, 0657142345।
10: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तनै थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0657414050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, कास्कीको पोखरा महानगरपालिका वडामा 17 छोरी पाटन स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर 1 किशोरको मृत्यु भएको छ। पोखरा 17 ड्यामसाईमा बस्ने 14 वर्षीय स्नेह सोहेल नेपालीको बिहिबार खोलामा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बिहिबार दिउँसो खोलामा 1 किशोर बेपत्ता भएको सूचना प्राप्त भएपछि उद्धार गरिए पनि किशोरको उपचारका क्रममा निधन भएको बताउनुभयो। शस्त्र प्रहरी बल कालिका कास्कीबाट खटिएको जोडीले किशोरको उद्धार गरेको थियो। करिब 20 फिट तलबाट अचेत अवस्थामा निकालिएका किशोरलाई उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा लगिएकोमा उपचारका क्रममा साँझ 5 बजे चिकित्सकहरूले मृत्यु घोषणा गरेको थियो। मुस्ताङको घरपोसाङ गाउँपालिका 4 जमसुङ स्थित काली गण्डकी नदीको तटीय क्षेत्रमा निर्मित 32 फिट 22 फिटको शालिग्राम मूर्तिको प्राण प्रतिष्ठान गरिएको छ। दक्षिणायण शारदा तीर्थ श्रृंगेरीका शंकराचार्य श्री विदुशेखर भारत